0: पुनरावलोकन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताउनु भएको छ। विशेष महाधिवेशनबाट चयन भएको थापा नेतृत्वको कार्य समितिलाई निर्वाचन आयोगले मान्यता दिएको थियो भने सर्वोच्चले पनि उक्त निर्णय वैध भएको ठहर गरे। सँगै कांग्रेसको आधिकारिकता गगन थापा समूहले पाएको थियो। देवबार खड्का पक्षले थापालाई सभापति स्वीकार गरिसकेका छैनन्। दुवै समूहले एकताका लागि वार्ता गरे पनि ठोस सहमति जुट्न नसक्दा पार्टी विभाजनतर्फ गएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका पूर्व उपसभापति गोपाल मान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गर्नुभएको छ। 44 बीपी स्मृति दिवसको अवसरमा हिजो राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति थापाले यस्तो घोषणा गर्नुभएको हो। क्यान्सरबाट पीड़ित श्रेष्ठ विगत 10 दिनदेखि आईसीयूमा उपचाररत हुनुहुन्छ। उहाँको अवस्था नाजुक रहेको छ। नेपाल राष्ट्र बैंकले अब 200 र 500 दरका भारतीय नोटको सटाई सुविधा दिने भएको छ। यसअघि सरकारले गत मंगिरमै 200 र 500 दरका 25,000 भारतीय नोट बोक्न पाउने व्यवस्था गरेको थियो। पछिल्लो समय भारतीय पर्यटकहरूको नेपाल आगमन बढ़ेसँगै यस्तो नोटको प्रयोग बढ़ेको छ, तर राष्ट्र बैंकले यसको सटाई सुविधा उपलब्ध गराएको थिएन। नेपालभित्रका यी दरका नोटको खपत र प्रयोग बढ़दै गएपछि यस्तो सटाई सुविधा दिन थालिएको हो। भारतको केन्द्रीय बैंकसँगको छलफलपछि राष्ट्र बैंकले यहाँ पनि यी दरका नोटको सटाई सुविधा दिने भएको हो। उच्च अदालत पाटनले व्यवसायी शंकर लाल अग्रवाललाई पूर्वपक्षका लागि थुनामा राख्न आदेश दिएको छ। बैंकिङ कसुर मुद्दामा पक्राउ परेका अग्रवाललाई न्यायाधीशद्वय अर्जुन प्रसाद कोइराला र कवि प्रसाद न्यौपानेको इजलासले हिजो थुनामा पठाउन आदेश दिएको हो। उनलाई थुनुवा पूर्जी दिई ललितपुर स्थित नक्खु कारागार पठाउन समेत आदेश दिएको छ। अग्रवाललाई केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले गत बुधबार पक्राउ गरेको थियो। प्रहरीका अनुसार दीपक भट्ट समेत प्रतिवादी भएको मुद्दामा जोड़िएकाले उनलाई नियन्त्रणमा लिएको हो। नक्कली आयुर्वेदिक औषधि बजारमा सप्लाई गर्ने र बेच्ने 5 जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा प्युठानको झिमरू गाउँपालिका 7 घर भएका 26 वर्षीय रामप्रसाद पोखरेल, ताप्लेजुङको श्री गंगा गाउँपालिका 7 का 29 वर्षीय आयतमान तामलिङ लिम्बु, सोही ठाउँका 33 वर्षीय उज्जवल लिम्बु, ललितपुर महानगरपालिका 7 का 42 वर्षीय सन्दीप महर्जन र नुवाकोटको विदुर नगरपालिका 2 का 41 वर्षीय गोकर्ण अरियाल छन्। उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। उपत्यका विभिन्न ठाउँहरूमा नक्कली आयुर्वेदिक औषधि बेचिएको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताउनु भएको छ। उनीहरूबाट ठूलो मात्रामा विभिन्न ब्राण्डका नक्कली आयुर्वेदिक औषधि तथा तेल बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई कालो बजारीको कसुरमा अनुसन्धान अघि बढ़ाएको छ। साउन पहिलो सातासम्म देशभरिमा झण्डै 80% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागको तथ्याङ्क अनुसार 7 साउनसम्म देशभर 79.36% क्षेत्रफलमा धान रोपाई सकिएको छ। देशभरि कुल 13,73,862 हेक्टर क्षेत्रफल धान रोप्न योग्य रहेकोमा हालसम्म 10,90,336 हेक्टरमा रोपाई सकेको छ। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा धान खेती हुने कुल 1,62,250 हेक्टर क्षेत्रफल मध्ये 90.67% अर्थात 1,47,106 हेक्टरमा रोपाई सम्पन्न भइसकेको छ। कोशीमा 2,76,386 हेक्टर धान खेतीयोग्य जमीन रहेकोमा हालसम्म 73.94% अर्थात 2,04,347 हेक्टर क्षेत्रफलमा मात्र रोपाई भएको छ। देशको प्रमुख अन्न भण्डार मानिने मध्य प्रदेशमा हालसम्म 78.60% भूभागमा रोपाई सकिएको छ। तथ्याङ्क अनुसार मधेसमा 3,05,80 हेक्टरमा धान रोपिएको छ। गत वर्षको तुलनामा यस वर्ष समग्र रोपाईको अवस्थामा सामान्य वृद्धि भएको देखिएको छ। साझा खबरमा अब विदेशको खबर। भारतमा शैक्षिक सुधारको माग राखेर आन्दोलित ककरोज जनता पार्टी सीजेपीले आज देशव्यापी आन्दोलन घोषणा गरेको छ। भारतका प्रमुख विपक्षी दल तथा सामाजिक अभियन्ताहरूले यस आन्दोलनलाई समर्थन गरिरहेका छन्। यसअघि यस आन्दोलनको पक्षमा भारतको पटना, बेंगलोर, केरला लगायतका शहरहरूमा प्रदर्शन भइसकेको छ। हिजो दिल्लीको जन्तर अन्तरसँगै मिजोराम, बेंगलोर लगायतका भारतका विभिन्न स्थानमा प्रदर्शन भएका थिए। ककरोच आन्दोलनकै कारण दिल्ली मेट्रो रेल कर्पोरेशनले दिल्लीका 16 प्रमुख स्टेशनहरू अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ। सीजेपीका संस्थापक अभिजित दीपकेले प्रहरी र अर्धसैन्य दस्तालाई सरकारले दिएको अवैध आदेशहरू पालना नगर्न विद्यार्थी आन्दोलनलाई सघाउन अपील गरेका छन्। यसैबीच शिवसेना अध्यक्ष उद्धव ठाकुरे र महाराष्ट्र नवनिर्माण सेनाका प्रमुख राज ठाकरेले विद्यार्थीको आन्दोलनमा भएको दमनको विरोधमा आउँदो आइतबार मुम्बईमा संयुक्त आन्दोलन गर्ने घोषणा गरेका छन्। भारतको माथिल्लो सदन राज्यसभाको बैठकमा पनि हिजो विपक्षीहरूले शिक्षा मन्त्रीको राजीनामा पछि मात्रै थप वार्ता अघि बढ्ने बताएका छन्। इस्लामिक रेभोल्युसनर गार्ड पकार्स आईआरजीसीले 3 तेल ट्याङ्करहरूलाई स्ट्रेट अफ हर्मुजाबाट जान बाटो रोकेको उल्लेख गर्दै यिनीहरूमध्ये एउटामा विस्फोटपछि आग लागि भएको जनाएको छ। अमेरिकी सेनाद्वारा उक्साइएको र प्रलोभनमा परेका 3 तेल ट्याङ्करहरू स्ट्रेट अफ हर्मुजाको दक्षिणमा राखिएको मार्गबाट गुज्रने प्रयास गरिएको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। इरानी मीडियाले उद्धृत गरेको विज्ञप्तिमा संयुक्त राज्य अमेरिकाले सम्झौता नमानेर धोका दिएको र इरानको सहमति बिना जलमार्ग क्रस गर्न चाहने कुनै पनि जहाजले यस्तो अवस्था भोग्नुपर्ने उल्लेख गरिएको छ। अमेरिकी क्षेपास्त्रहरूले पश्चिमी इरानको अहवाज, रामसिरा र इन्डिमेस्क शहरहरू, दक्षिणी इरानको बुसेहर आणविक ऊर्जा संयन्त्र नजिकै पावर स्टेशन नजिकका स्थानहरूमा प्रहार गरेको र इराकी सीमानामा रहेको सालम सिहा शहरमा 2 मृत्यु भएको इरानी मीडियाले जनाएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले आक्रमणको उद्देश्य क्षेत्रीय जाल मार्ग पार गर्ने नागरिक, नाविकहरू र व्यावसायिक जहाजहरूलाई धम्की दिने इरानको क्षमतालाई अझ कम गर्नु रहेको जनाएको छ भने हाल दुवै द्विपक्षले स्टेट अफ हर्मुजको नियन्त्रणका लागि प्रतिस्पर्धा गरिरहेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि संयुक्त राज्य अमेरिकाले पुल वा पावर प्लान्टहरूमा बम विस्फोट गरी नष्ट गर्ने बताएका थिए। सोही विषयमा इरानी विदेश मन्त्री सैयद अब्बास अराघाचीले सामाजिक सञ्जाल एक्स मार्फत इरानले आत्मरक्षा सिद्धान्त अपनाउने र आफ्नो पूर्वाधार सहित इरान विरूद्धको कुनै पनि आक्रमणको शक्तिशाली र निर्णायक जवाब दिन बाध्य हुने बताएका थिए। साझा खबरमा अब खेलकुदको खबर। विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्ड्स भ्रमणमा रहेको नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहिबार अर्थात हिजो भएको खेलमा नेपाल घरेलु टोली नेदरल्याण्ड्ससँग 6 पराजित भएको हो। यसअघि नेपाल नामिबियासँग 8 पराजित भएको थियो। नेपालले दिएको 158 रनको लक्ष्य डच टोलीले 35 बल बाँकी हुँदै 4 गुमाएर पूरा गर्यो। उसका लागि कप्तान स्कट एडवर्डले 89 बलमा 2 र 1 सहयोगमा 61 रन बनाएका छन्। नेपालका लागि सोमपाल कामी, दिपेन्द्र सिंह ऐरी र ललित राजवंशीले समान 1-1 लिएका थिए। त्यसअघि नेपाल 44.4 ओभरमा अल आउट हुँदै 157 रनमा समेटिएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आरिफ शेखले 90 बलमा 41 रन बनाएका थिए। खेलमा गुलशन छाले 29 रन बनाउँदा सोमपाल कामले 10 रन तथा करण केसले 13 रन बनाएका थिए। त्यस्तै आसिफ शेखले 44 रन बनाउँदा अन्यको प्रदर्शन गतिलो रहेन। नेपाललाई सामान्य स्कोरमा समेट्ने क्रममा डज टोलीका लागि एलेक्स रोय र रोयल अफ भान डेर मेराबीले समान 3-3 लिएका थिए। त्यस्तै लोगान भान विकले 2 तथा क्याली क्लेनले 1 लिएका थिए। हामी साझा खबरको अन्त्यमा छौं। बिदा हुनु पहिला साझा खबरका मुख्य शीर्षकहरू। इराको गोली चल्यो 6 नियन्त्रणमा। देशका विभिन्न स्थानमा आज मुसलधारे वर्षाको सम्भावना। सतर्क रहन मौसम विज्ञान विभागको आग्रह। वर्षमा नेपालको वैदेशिक व्यापार घाटा 17,82,00,000,000 भन्दा बढ़ी। गगन थापाबाट कांग्रेसको आधिकारिकता खोज्ने प्रयासमा देउबा पक्ष, सर्वोच्चमा पुनरावलोकन निवेदन। भारतमा फैलिरहेको कक्रोच आन्दोलन, आज देशभर प्रदर्शन। हर्मुजा पार गर्न खोजेका 3 तेल ट्याङ्कर इरानी नियन्त्रणमा, एउटामा आग लागि। र विश्वकप लीग 2 नेपाल लगातार दोस्रो खेलमा पराजित, नेदरल्याण्ड 6 विकेटले विजय। साझा खबर अहिलेलाई यति नै, अर्को खबर लिएर बिहान 9 बजे उपस्थित हुनेछौ। यतिन्जेल प्रविधिमा साथ दिनुहुने मित्र साई सिंह तामाङलाई धन्यवाद दिँदै म ङ्यामलिङ लामा विदा हुन्छु। हवस् त, नमस्कार।
1: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
2: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, शुरूमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
3: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
4: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
5: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: हेलो
8: हेलो बहिनी, सन्चै छौ?
7: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
8: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्रेकिङ नम्बर म म्यासेज गर्छु।
7: आहा, अनि हुलाकमा पो जानु?
8: हो नि, हुलाकमा जाऊ न।
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
8: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
7: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
8: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
7: ए, सहरमा मात्र होला नि?
8: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
7: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हेलो
2: हेलो,
1: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
2: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
3: हजुर,
2: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
3: लु दिन त। हेलो, भन्नुहोस् त।
1: हेलो हजुर,
3: हजुर,
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
3: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
2: ए नानी, के भने छ, के भयो?
3: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
2: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।

0: तीन न्यायाधीशको इजलासमा पेश तोकिन्छ। तीन न्यायाधीशको इजलासले निशा लिएमा अघि बढ्छ भने नलिएमा टुङ्गो लाग्नेछ। यसअघि न्यायाधीशहरू शारङ्ग सुवेदी र निरपध्वज निरौलाको इजलासले कांग्रेसको विशेष महाधिवेशनलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई कानून सम्बद्ध ठहराएको थियो। सर्वोच्च अदालतको यो निर्णयसँगै विशेष महाधिवेशनबाट चुनिएको अहिलेको कार्य समितिले गर्ने काम कार्यवाहीले निरन्तर मान्यता पाएको थियो। गत पुसको विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्वको कार्य समितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि देउबा समूह त्यस विरूद्ध सर्वोच्च पुगेको थियो। छ माघमा न्यायाधीश सुनिल कुमार पोखरेलको एकल इजलासमा भएको सुनाईले अन्तिम आदेश जारी गर्न अस्वीकार गर्दै निर्वाचन आयोग सहितका विपक्षका नाममा लिखित जवाब पेश गर्न आदेश दिएको थियो।
1: गएको आर्थिक वर्ष 2082-83 कुल वैदेशिक व्यापार 15.88% वृद्धि भएको छ। आर्थिक वर्ष 2081-82 नेपालको कुल वैदेशिक व्यापार 20,81,15 करोड़ रूपियाँ रहेको थियो। आर्थिक वर्ष 2082-83 नेपालको कुल वैदेशिक व्यापार 24,11,66,95,00,000 रूपियाँ पुगेको छ। भन्सार विभागका अनुसार यस अवधिमा 20,97,37,00,000,000 रूपियाँ बराबरको वस्तु आयात तथा 3,15,29,00,000,000 रूपियाँ बराबरको वस्तु निर्यात भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% रहेको छ। यसलाई आर्थिक दृष्टिले कसरी हेर्न सकिन्छ? सीआईएनसँग कुराकानी गर्दै अर्थ विज्ञ चन्द्रवाणी अधिकारीले भन्नुभयो,
2: स्वाभाविक ढंगले अहिले व्यापार अब अलिकति सरकारी खर्च पनि बढेको छ, निजी क्षेत्रबाट चाहिँ आयात पनि बढेको छ र निकासी बढ्नमा चाहिँ यो सोयाबिन तेल र सूर्यमुखी तेलको पनि योगदान छ, त्यसले पनि बढेको छ। त्यस कारणले गर्दा अब यसले यो समय र यो वर्षको अन्तिम भएर पनि 3 महिनामा सामान्यतया बढ्ने पनि गरिएको छ हो। अब यसबाट अलिकति उत्पादनका कुराहरू पनि बढ्छन् बढ्नलाई, तर यो चाहिँ मूल कुरा चाहिँ मुख्यतः यहाँले हेर्नुभयो भने पेट्रोलियम पदार्थ जस्ता कुराहरू बढी बढ्या छन्, आयात भएका छन्। त्यस कारणले अब यसलाई धेरै अही ढंगले जाला भन्न त भन्न सकिन्न।
1: यसैबीच नेपालमा खरबुजा तथा तरबुजाको बिउ आयात एक वर्षमै 12 गुणा भन्दा बढ़ीले बढ़ेको पाइएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार गएको आर्थिक वर्ष 2082-83 मात्रै 3,35,28,00,000 रूपियाँ बराबरको 18,813 टन बिउ आयात भएको हो। यो रकम गत आर्थिक वर्षको सोही अवधिको आयात भन्दा करिब 12 गुणा बढ़ी हो। परिमाणको हिसाबले पनि आयात 1,286 टनबाट 18,813 टन पुगेको छ। यो करिब 15 गुणाले बढ़ी हो। आर्थिक वर्ष 2078-79 2,03,00,000 रूपियाँको 900 टन आयात भएकोमा 2079-80 सामान्य वृद्धि हुँदै 2,14,00,000 रूपियाँको 127 टन पुगेको थियो। 2080-81 आयात एकाएक बढ़ेर 9,13,00,000 रूपियाँको 502 टन पुगेको थियो। यसैबीच अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री बालेन्द्र शाहले बताउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा हिजो अर्ग्यानिक एसोसिएशन नेपालका पदाधिकारी संघको छलफलमा अर्ग्यानिक उत्पादनको अन्तर्राष्ट्रिय प्रमाणीकरण खर्चिलो भएकाले नेपालमै अन्तर्राष्ट्रिय मान्यता प्राप्त अर्ग्यानिक कृषि उत्पादन प्रमाणीकरण एजेन्सी स्थापना गर्नुपर्ने एसोसिएशनका पदाधिकारीको माग बमोजिम प्रधानमन्त्री शाहले सम्बन्धित निकायलाई निर्देशन दिने बताए।

0: छाडियो क्या त्यो गोलनशील हुन्छ पानीमा आधी ग्राम पर लिटर पानीको दरले थायमेथक ग्राम क्लोर ट्रेनिलिप्रो 0.3 ml पर लिटर पानीमा वा फिप्रोनिल 1.5 ml पर लिटर पानी यी तीनटै मध्ये कुनै एउटा विषादीलाई हामीले सामूहिक रूपमा प्रयोग गर्यौँ भने यो किराको नोक्सानीबाट हामी बचाउन सक्छौँ बालीलाई।
1: अहिले अब तत्कालै किसानले गरिहाल्नुपर्ने काम चाहिँ के हो त्यो किरा यदि हाम्रो धान बालीमा देखा पर्यो भने?
0: त्यही मैले अघि नै भने जस्तै स्विप नेट गरेर पनि हामीले त्यसलाई संकलन गरेर नष्ट गर्न सक्छौँ। बिहान पख त्यो धानको खेतमा नेटिङ गर्ने क्या यो हामीले किरालाई नेटबाट जसरी स्विप नेट भन्छौँ नि जालीले समात्ने क्या त्यो गर्दाखेरि
1: धेरै क्षेत्रफलमा धान खेत हुँदाखेरि जालीले त्यो समात्न संकलन गर्न त धेरै समय लाग्ला अथवा गाह्रो होला।
0: अब तुरुन्तै अब पहिलो काम चाहिँ हामीले नाइट्रोजनको प्रयोग रोक्नु पर्यो है। नाइट्रोजन मलले चाहिँ किरालाई अझ त्यो धानलाई चाहिँ त्यो झलक्क बढाउने त्यसमा किराको प्रकोप बढी हुने भएको हुनाले नाइट्रोजन प्रयोग रोक्नु पर्यो। दोस्रो काम त्यहाँ वरिपरि झारहरू हुन्छ नि हाम्रो खेतमा झार पनि धेरै हुन्छ त्यो झारहरू पनि हटाएर सफा राख्ने क्या त्यस पनि तिनीहरू आश्रय लिन्छ त्यहाँ लुकेर बस्छ त्यो काम गर्नु पर्यो। तेस्रो काम चाहिँ धेरै नै प्रकोप भइसकेको छ भने यी अघि मैले भनेको तिनटा विषादी मध्ये कुनै एउटा विषादी तुरन्त प्रयोग गर्नु पर्यो। पानी नभएको भन्नाले पानी त
1: सुविधा नभएको जस्तो अलिक कम पानी भएको ठाउँहरूमा अथवा धेरै पानी छ भने त्यसलाई कसरी नियन्त्रणमा लिने?
0: अब यस्तो गर्नुपर्छ हामीले अब अहिले लगभग देशैभरि पानी परेको अवस्था देखिन्छ र पानीले गर्दा यसको त्यस्तो खासै रिलेसन हुँदैन त्यही नाइट्रोजनहरू बढी भएर र पहिला पनि त्यसमा नोक्सानी भएको हुनाले हामीले त्यो अनुगमन गर्नु पर्यो किराको र जहाँनिर नोक्सानी हजुरले भने जस्तो अब त्यो एरियामा त प्रकोपकै रूपमा देखा परिसकेको हुनाले त्यसमा चाहिँ अब पानी जम्न नदिने पानीलाई चाहिँ छिपछिपे पानी मेन्टेन गरेर हामीले विषादी प्रयोग गरिदिन्छौँ भने त्यो किरा माथि आएर खुर्केर खाने हो त्यहाँ विषादी परेको हुनाले तिनीहरू मर्छ।
1: अहिले अब समस्यामा परेका किसानहरूलाई चाहिँ गाउँपालिकाले अथवा कृषि शाखाले कृषि ज्ञान केन्द्रले चाहिँ कसरी सहयोग गर्न सक्छन्?
0: हाम्रो नजिकको पालिकाको कृषि शाखामा गएर आफ्नो समस्या भन्छन् भने उहाँहरूले पक्कै पनि अब उहाँहरूसँग उपलब्ध केही छ भने त्यसमा गर्न सक्नुहुन्छ। हामीले चाहिँ नेपाली कृषि अनुसन्धान परिषदबाट हामीले किसानलाई गर्ने सहयोग भनेकै प्राविधिक सहयोग हो। हाम्रो चाहिँ किसान कल सेन्टरबाट पनि हामीले प्रत्येक रबार 4-6 बजे 1135 हामीले फोन रिसिभ गर्छौँ त्यसमा पनि हामीले टेक्निकल जानकारी दिन सक्छौँ। किसान दाजुभाइहरूले त्यहाँ पनि फोन गरेर बुझ्न सक्नुहुन्छ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा अभौतिक सांस्कृतिक सम्पदा संरक्षण बारेको कानून बनाउन संसदीय समितिमा लगातारको छलफल।
3: हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन्।

0: नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
1: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
2: 5 बजे बिहान उठेर भरे 10 बजे रातिसम्म महिलाहरूले नै मेहनत गरे हुन्छ, तर नगरपालिकाबाट कुनै पनि अनुदानहरू केही आएछ भने पुरुषकै नाउँमा आउँछ, केही कार्य भएर पत्र आयो भने पुरुषकै नाउँमा आउँछ, निम्ता आउँदा पनि पुरुषकै नाउँमा आउँछ।
3: यदि हरेक दिन खेतमा पसिना बगाउने किसान होइन भने किसान को हो?
4: नेपालको कृषि क्षेत्रमा अधिकांश श्रम महिलाको छ,
3: तर महिलाको नाम अझै निर्णयमा, स्वामित्वमा र पहिचानमा किन कम छ?
5: महिलाको श्रम, अधिकार र सम्मानको आवाज,
6: कार्यक्रम साझा आवाज,
3: लैंगिक समानता, महिला अधिकार, घरेलु हिंसा विरुद्ध बहस,
7: महिला किसानका संघर्ष, सपना र सफलताका कथा।
8: प्रोप्राइटर मधुमाया जीजी, पढे होइन प्रोप्राइटर बनेको छु, हेर्नुहोस् त, घर खर्च दाना पानी सब कटाएर 6 लाख जति कमाइन्छ।
3: हरेक 15 दिनमा शनिबार बिहान 6:30 बजे र पुनः प्रसारण राति 8 बजे CIN मार्फत देशैभर
4: तपाईँकै आफ्नै सामुदायिक रेडियोमा अनि CIN को फेसबुक पेज र युट्युब CIN च्यानलमा पनि।
5: पसिनाको सम्मान, समानताको अभियान,
6: कार्यक्रम साझा आवाज।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
10: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब बाँकी खबर।
11: जुम्लाको महको भाउ प्रति किलो 2,500 रूपियाँ तोकिएको छ। प्रमुख जिल्ला अधिकारी तेज प्रसाद प्रसाईको अध्यक्षतामा बसेको जिल्ला दर रेट निर्धारण समितिले गत आर्थिक वर्षको तुलनामा यस वर्ष 500 रूपियाँले महको मूल्य बढ़ाएको हो। गत आर्थिक वर्षमा महको भाउ प्रति किलो 2,000 रूपियाँमा निर्धारण गरिएको थियो। सार्वजनिक खरिद नियमावली 2064 परिच्छेद 15 नियम 148 क बमोजिम महको मूल्य तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। मौरी पालक किसान चन्द्रन नाथ नगरपालिका 4 का नारायण चौला गाईले महको भाउ तोकिएपछि किसान उत्साहित बनेको बताउनुभयो।
10: नेपाली कांग्रेसले एनसी फर एनसी अभियानको घोषणा गरेको छ। कांग्रेसले नयाँ अभियानको घोषणा गरेको हो। बीपी कोइरालाको 44 स्मृति दिवसका अवसरमा हिजो राष्ट्रिय सभागृहमा आयोजित नवीन परिस्थिति, नवीन संकल्प, नवीन अभियान घोषणा कार्यक्रममा सभापति गगन थापाले यो अभियानको घोषणा गर्नुभएको हो। यसको उद्देश्य नेपाली कांग्रेस फर नेशन कज हुने उहाँको भनाइ छ। यो अभियान भदौ 24 गते विश्वेश्वर कोइरालाको जन्म जयन्तीको अवसर पारेर शुरूआत गरिने पनि थापाले बताउनु भएको छ। त्यसै गरी नेपाली कांग्रेस भित्रको विवाद समाधानका लागि गरिएका प्रस्तावका बारेमा नेता कार्यकर्ताहरूको बीचमा भने विभिन्न किसिमको आरोप प्रत्यारोप चलिरहेको छ। हिजै आयोजित एउटा कार्यक्रममा नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा पनि गरिएको छ। कांग्रेसका सभापति थापाले पूर्व उपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गर्नुभयो। बीपी कोइरालाको 44 स्मृति दिवसमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा थापाले बिरामी भएर जटिल अवस्थामा उपचार गराइरहेका नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा गर्नुभएको हो।
11: झापाको अर्जुनधारा गाउँपालिकामा अव्यवस्थित बसोबास गरेका 18 परिवारलाई जग्गाधनी पूर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समिति झापाले हिजो 18 परिवारलाई लाल पूर्जा वितरण गरेको हो। लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पूर्जा प्राप्त गरेपछि उनीहरू कानूनी रूपमा जग्गाधनी बनेका छन्। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न उच्च प्राथमिकता राखेको भूमि मन्त्रालयले जनाएको छ। यसअघि सरकारले बर्दियाको बढ़िया तालका र झापाको बुद्ध शान्तिका भूमिहीनलाई लाल पूर्जा वितरण गरेको थियो।
10: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मध्य प्रदेशका तत्कालीन मन्त्री शैलेन्द्र प्रसाद शाह सहितका 7 जना र एउटा निर्माण कम्पनी विरूद्ध भ्रष्टाचारको मुद्दा हालेको छ। सर्लाहीको बागमती नगरपालिकामा बागमती फन पार्क एण्ड रिसोर्ट आयोजना निर्माण गर्दा अनियमितता गरेको आरोपमा आयोगले हिजो विशेष अदालत काठमाण्डुमा मुद्दा दायर गरेको हो। यस अनियमिततामा संलग्न भएको आरोपमा आयोगले मन्त्री शाह सहित मध्य

0: भारतको अर्थ मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र कुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन प्रमुख भरत कुमार थापा, सोही नगरपालिकाका तत्कालीन उप प्रमुख लीला कुमारी मोक्तान, सोही नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमल कुमार पोखरेल विरूद्ध पनि मुद्दा दायर गरेको छ। मधेसी प्रदेश अर्थ मन्त्रालयका तत्कालीन उपसचिव उद्धवराज नेउपाने, निर्माण कम्पनी धुलीखेल जीएभी र यसका आधिकारिक प्रतिनिधि युवराज पोखरेललाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ। आयोगको अनुसार बागमती नगरपालिकामा बागमती फन पार्क एण्ड रिसोर्ट निर्माण क्रममा प्रकाशित ठेक्का प्रक्रियामा प्रतिस्पर्धीलाई सीमित गर्ने उद्देश्यले प्रतिवादीको मिलेमतोमा सीमित शर्त राखिएको र यसबाट करोड़ौं रूपियाँ अनियमितता गरिएको अनुसन्धानबाट देखिएको छ।
1: नेपालले भारत र बंगलादेशलाई बिजुली बेचेर एकै वर्षमा 29 अर्ब 32 करोड़ रूपियाँ आमदानी गरेको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार आर्थिक वर्ष 2082-83 बिजुली निर्यात 68% बढ़ेको हो। आर्थिक वर्ष 2081-82 नेपालले 17 अर्ब 45 करोड़ 87 लाख रूपियाँको बिजुली बिक्री गरेको थियो। गएको आर्थिक वर्षमा नेपालले 3 अर्ब 87 करोड़ युनिट भन्दा धेरै बिजुली निर्यात गरेको छ। भारतीय खुला बजार तथा बंगलादेशसँगको त्रिपक्षीय व्यापार मार्फत समीक्षा वर्षमा औसत 7 रूपियाँ 56 पैसा प्रति युनिटका दरले बिजुली बिक्री भएको हो।
0: साझा खबरमा अब विदेशको खबर। अमेरिकी विदेश मन्त्रालयले पश्चिम एसियामा रहेका आफ्ना नागरिकहरूका लागि ट्राभल एडवाइजरी जारी गरेको छ। मन्त्रालयले सम्भावित आपतकालीन अवस्थाका लागि तयार रहन समेत भनेको छ। इरानसँग जारी युद्ध चर्किएसँगै हवाई उडानहरू जुनसुकै बेला रद्द हुन सक्ने र यात्रामा गम्भीर अवरोध आउन सक्ने भन्दै मन्त्रालयले चेतावनी दिएको हो। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हालसम्मकै भीषण आक्रमण गर्ने तयारी भइरहेको र आफू निर्णयको नजिक पुगेको बताएको अन्तर्राष्ट्रिय चार माध्यमहरूले उल्लेख गरेका छन्। पश्चिम एसियामा बढ़दै गएको द्वन्द्वका कारण विश्वव्यापी ऊर्जा आपूर्तिमा त्रास सृजना भएपछि मे महिना यता पहिलो पटक कच्चा तेलको मूल्य प्रति ब्यारेल 100 अमेरिकी डलर पुगेको छ। अमेरिकाले इरान विरूद्ध सैन्य आक्रमण तीव्र बनाएपछि अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रूडको मूल्य 6% भन्दा बढ़ीले बढ़ेको हो। यमनका हुती विद्रोहीहरूले लाल सागरमा तेल ट्याङ्करहरूमा आक्रमण गरेपछि मूल्यमा 81 उछाल आएको बताइएको छ। र मानव गतिविधिका कारण बढ़ेको जलवायु परिवर्तनले यूरोपमा खडेरीलाई थप गम्भीर बनाएको अन्तर्राष्ट्रिय वैज्ञानिकहरूको एउटा अध्ययनले देखाएको छ। अध्ययन अनुसार वर्षा कम हुनु मात्र खडेरीको प्रमुख कारण नभई बढ़दो तापक्रमका कारण माटो, नदी र तालबाट आर्द्रता तीव्र रूपमा घटेकाले सुखापन झन चर्किएको हो। जून महिनामा आएको ऐतिहासिक गर्मीको लहरपछि फ्रान्सदेखि रोमानियासम्म धेरै देशले सुक्दै गएका नदी पानीको प्रयोगमा प्रतिबन्ध तथा भीषण डढेलोको सामना गरिरहेका छन्।
1: साझा खबरमा अब खेल खबर। आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेदरल्याण्डसमा जारी ओडीआई श्रृंखलामा नेपालले लगातार दोस्रो हार बेहोरेको छ। हिजो राति सम्पन्न खेलमा नेपाल घरेलु टोली नेदरल्याण्डसँग 6 विकेटले पराजित भएको हो। नेपालले दिएको 158 रनको लक्ष्य नेदरल्याण्डसले 44.1 ओभरमा 4 विकेटको क्षतिमा पूरा गर्यो। नेपाल पहिलो खेलमा नामिबियासँग पनि यही युगफलमा समेटिएको थियो। यो जितपछि लीग 2 अंक तालिकामा नेदरल्याण्डसको 29 खेलमा 34 अंक भएको छ। नेपालको 30 खेलबाट 24 अंक छ। नेपालले अब श्रृंखलाको तेस्रो खेलमा आगामी सोमबार नामिबियासँग खेल्नेछ। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालको लगातार दोस्रो हार बेहोरेको छ। नेपाल श्रीलंकासँग 3-2 सेटमा पराजित भएको हो। हिजो भएको खेलमा श्रीलंकाले पहिलो सेट 25-18, चौथो सेट 25-21 र पाँचौं सेट 15-10 जित्यो। नेपालले दोस्रो सेट 25-21 र तेस्रो सेट 25-19 जितेको थियो। त्यसअघि उद्घाटन खेलमा नेपाल काजगिस्तानसँग पनि 3-2 सेटमा पराजित भएको छ। र जापानमा हुने एसियाली खेलकुद 2026 अन्तर्गत महिला भलिबलतर्फ नेपाल समूह एमा परेको छ। यो समूहमा नेपालसँगै जापान, इण्डोनेसिया रहेका छन्। ड्रबाट समूहमा रहने टोलीको टुंगो लागेको हो।
0: भौतिक सांस्कृतिक सम्पदामा सांसदहरूको चासो, विशेष छलफल, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: क्लासिक टेकको वाइफाई 6 राउटर नाम 1 कामन 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 Mbps को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
1: साझा खबरमा अब अभौतिक सांस्कृतिक सम्पदाका कुरा। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक 2081 बारेमा संसदीय समितिले छलफललाई तीव्रता दिएको छ। यो विधेयकका बारेमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति सहित समिति सदस्य संघको छलफल अबको क्रममा
4: अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर विकजी हुनुहुन्छ। केही छ विचार अथवा प्रतिबद्धता छ भने छुटकरीमा राख्नुभयो
5: धन्यवाद सर। अब टेक्नोलोजीसँग त जोड्नै पर्छ, वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई हो भने अर्को यो कोष बनाउने कुरा एकदम महत्वपूर्ण छ। र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिँ नि यो एक किसिमको अभौतिक कुरा छ, त्यस कारणले गर्दाखेरि कसले कहाँ के अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा चाहिने सरकारले नै सरकारको कुनै चाहिने अब कहिलेकाहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त्यो एकदम ठूलो समस्या हुन्छ नि त, होइन? त्यस्तै यो कामहरू गर्दाखेरि कहिलेकाहीँ त्यो समुदायमाथि चाहिँ कहिलेकाहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन्। त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु। अब हामी हाम्रो समितिमा छलफल गर्छौं।
4: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ, त्यो विषय अब यसलाई अन्तिम चरणमा पुर्याउने ठाउँमा हजुरहरू नै हुनुहुन्छ। ती कुराहरू समेटिन्छन् कि समेटिँदैनन्, सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ।
5: हामीले समितिको बैठकमा हामीले नै के भनेका थियौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौं, विज्ञहरूका सुझावहरू लिउँ, सरकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी निर्णयमा पुगौं भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ, होइन?
4: यहाँको प्रतिबद्धता चाहिँ के हो मानिस?
5: प्रतिबद्धता हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र जहाँ राख्न सकिने कुरा छ। अब कहिलेकाहीँ अब हाम्रै बीचमा मत विभाजन पनि हुन सक्ने सम्भावना पनि देख्छु म, होइन? त्यसमा पनि जो आफ्नो तर्फबाट चाहिँ नि यसलाई चाहिँ नि आएका सुझावहरूलाई चाहिँ बढीभन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु।
4: हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ। छोटकरीमा आफ्नो विचार राख्नको लागि म अनुरोध गर्दछु यहाँलाई।
6: मौखिक कथाहरू होला के हो त हाम्रो क्याटेगोरी त्यसमा गर्दैछौँ। लिस्टिङको प्रोसेस कि अप्रुभल कमिटी एकदमै यो आइरहेको कुरा हो। अप्रुभल कमिटीमा चाहिँ समावेशीकरणमा लैङ्गिक समावेशीकरण पनि हुनुपर्छ भनेर चाहिँ हाम्रो सबैतिर मेरो व्यक्तिगत चाहिँ जहिले पनि पुष्छ, किनभने सबैजना ल्याएको राम्रो राम्रो अब पुरुषै पुरुष परे त के गरौं भन्यो भने द्याट्स एक्ज्याक्टली वाट इक्विटी इजन्ट। सो हामीले समावेशिताको लागि एकदम कन्सियस पहल गर्नु नै पर्छ। फाइनान्सियल सपोर्ट कोर्स हुन सक्दैन भनेदेखि हामीले यसलाई यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि, तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ, नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ। र रिस्पोन्सिबल एन्टिटी कुन, संस्कृति विभाग छ, त्यसको करेन्ट इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ। यो बिलको अगाडि उसमा जाँदै गर्दा हेर्नुहोस् लास्टमा हामीले बनाउने भनेको अगेन यो प्रोसेस मैले फेरि सुरुकै पोइन्टमा लगेर चाहिँ के टुङ्ग्याए भने समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन, त्यो प्रतिवेदनलाई फेरि एक्जेक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो, होइन? उहाँ त्यसपछि लगेर पास हुने। सो सायद हामीले होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ कमिटी इज द प्लेस अफ ओरिजिन अफ ल भयो भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौ भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहे। हस्त धन्यवाद।
4: म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुम्निमा उदासीलाई अनुरोध गर्दछु।
7: सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौं। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौं र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउनेछौ।
0: यो छलफलसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित CIN को बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
1: कांग्रेस आधिकारिकताको विवाद पुनः सर्वोच्चमा, पूर्व कार्यवाहक सभापति खड्का शहीदले दिएको निवेदन दर्ता तर पेशी भने अनिश्चित, अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि कानून बनाउन संसदीय समितिमा दफावार छलफल,
0: वैदेशिक व्यापार 15.88% बढ़्यो, खरबुजा र तरबुजाको बिउ आयात 1 वर्षमै 12 गुणाले वृद्धि, अर्ग्यानिक कृषि क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन,
1: झापाको अर्जुन धाराका 18 परिवारलाई जगाधनी पूर्जा वितरण, जुम्लामा महको भाव प्रति किलो 2500, पाल्पाको पूर्व खोलाका किसानले लगाएको धानमा रोग किराको प्रकोप,
0: अमेरिकाद्वारा पश्चिम एसियामा रहेका आफ्ना नागरिकहरूका लागि ट्राभल एडभाइजरी जारी, विश्व बजारमा तेलको मूल्य प्रति ब्यारेल $100 पुग्यो, अत्यधिक गर्मीले यूरोपमा खडेरीको जोखिम,
1: र आईसीसी क्रिकेट विश्वकप लीग 2 अन्तर्गत नेपालको लगातार दोस्रो हार, काबा पुरूष भलिबलमा नेपाल श्रीलंकासँग 3-2 पराजित, एसियाली खेलकुदमा महिला भलिबलतर्फ समूह एमा।
0: साझा खबरको अन्त्यमा कार्टुन हामीले कान्तिपुर दैनिकमा अभिनले बनाउनु भएको गजब छबा शीर्षकको कार्टुन लिएका छौं। व्यङ्ग गर्न खोजिएको छ नेपाली कांग्रेस भित्रको विवाद, सर्वोच्चमा एक ढंगको फैसला आइसकेपछि फेरि पुनरावलोकनको लागि निवेदन दिइएको छ र कानूनी रूपमा लड़ाई चर्किरहँदाखेरि बीपी स्मृति दिवसको अवसरमा दुवै पक्षहरूले छुट्टा छुट्टै कार्यक्रम गरे, कुनै कुनैले आफ्नो बचाव र अरू पक्षको आलोचना गर्दै पनि बिताए। यहाँ एउटा मंच देखाइएको छ, मंचमा दुईजना नेताहरू छन्, नजिकै बसिराखेका छन् र पछाडिपट्टि पृष्ठभूमिमा बीपी कोइरालाको ठूलो तस्वीर त्यहाँ टाँसिएको छ। ती सोफामा बसिराखेका दुईजना नेता कार्यकर्ता कुनै एउटा गुटको जस्ता देखिन्छन्, एक अर्का बीच संवाद भइरहेको छ। तल यस्तो लेखिएको छ, ए चिने चिने उहाँलाई, साँच्ची कता हुनुहुन्छ उहाँ आजकल, यता कि उता?
1: हस्त प्राविधिक साथी रवि दितालाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम हिलो सांसद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।

0: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM.
1: कानून निर्माणमा संसद, सांसद र जनता बीचको अर्थपूर्ण संवाद. नमस्कार, कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ. म सुशीला श्रेष्ठ
2: अनि म सन्तोष गन्धर्व. जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ.
1: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर, वेबसाइट सीआईएन खबर .com, युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ.
2: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यसबारेमा सांसद, संसद सरकारवाला विज्ञ सहितको छलफल गर्छौं. कार्यक्रममा प्राप्त सुझाव, विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति, सांसद र संसदलाई बुझाइएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ.
1: आजको कार्यक्रम हेलो सांसदमा भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा छलफल, सरकारवालाको सुझाव तथा तपाईंका विचार तथा प्रतिक्रिया पनि प्रस्तुत गर्दैछौ. यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि फागुन 21 को चुनावपछि गठन भएको प्रतिनिधि सभामा प्रस्तुत भयो र हिजो आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ.
2: विगत पुस्ताबाट पुस्ता हस्तान्तरण हुँदै आएका हाम्रो विश्वास, परम्परा, रीतिरिवाज, मूल्य मान्यता, रहन सहन, जात्रा पर्व लगायतका संस्कृतिका अभौतिक पक्ष हुन् भने पूर्वजले सृजना गरेका चलायमान कला वस्तुहरूदेखि लिएर अचल वस्तु संरचना तथा स्थलहरू भौतिक सांस्कृतिक सम्पदामा पर्दछन्. यस्ता सम्पदाको संरक्षण एवं व्यवस्थापनका लागि गरिने विभिन्न उपायहरूमध्ये तिनलाई कानूनी सुरक्षा प्रदान गर्नु एवं संरक्षण गर्नु पहिलो आवश्यकता हो.
1: अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सरकारले कानूनी र व्यवहारगत रूपमा के कस्तो व्यवस्था गर्नुपर्छ? हामीले सीआईएनको फेसबुक पेजमा राखेको प्रश्नमा प्राप्त विचार तथा केही प्रश्न कार्यक्रम हेलो सांसदको शुरूमा प्रस्तुत गर्दैछौं.
2: चन्द्रकिशोर कल्याण लेख्नुहुन्छ, यस्ता अभौतिक सम्पदा अभ्यास गरेर सिक्ने खालका वस्तु पीएचडी गरेकाहरू डाटा विश्लेषण मात्र गर्छन्, सरकारको ध्यान जाओस्.
1: धन परियारको विचार यस्तो छ, परम्परागत लोक सांस्कृतिक राष्ट्रको गहना हो. राष्ट्रिय सांस्कृतिक संस्थाको प्रदेश सांस्कृतिक संस्था जिल्ला शाखाको विस्तार गरी संस्कृति संरक्षण गर्न बेला बेलामा राष्ट्रिय, प्रदेश र जिल्लामा कार्यक्रम हुन जरूरी छ.
2: विवेक शर्मा गौतमको भनाई केही फरक छ. उहाँका अनुसार अभौतिक सांस्कृतिक सम्पदामा भाषा, लोकगीत, लोकनृत्य, परम्परा, संस्कार, मौलिक इतिहास, सिप तथा ज्ञान जस्ता अमूल्य सम्पदाहरू पर्दछन्. यस्ता सम्पदाको संरक्षण गर्नु राष्ट्रको पहिचान र सांस्कृतिक विविधता जोगाउन अत्यन्त आवश्यक हुन्छ. सरकारले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न सर्वप्रथम स्पष्ट नीति तथा कानून निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ. विभिन्न समुदायका परम्परा, भाषा, कला र संस्कृतिको अभिलेखीकरण तथा डिजिटल दस्तावेजीकरण गर्नुपर्छ. विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा स्थानीय संस्कृति र परम्परा सम्बन्धी विषय समावेश गरी नयाँ पुस्तामा यसको महत्वबारे सचेतना फैलाउनुपर्छ. लोक कलाकार, परम्परागत सिप भएका व्यक्तिहरू र सांस्कृतिक संस्थाहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गराउन आवश्यक पर्छ.
1: बुढथापा पदम लेख्नुहुन्छ, अमूर्त सांस्कृतिक सम्पदा जस्तै देउडा, लोकगीत, लोकनृत्य, स्थानीय भाषा र परम्परा संरक्षणका लागि कानूनमा स्थानीय समुदायको भूमिका र अधिकार कसरी सुनिश्चित गरिनेछ? युवा पुस्तालाई आफ्नो मौलिक संस्कृति सिकाउन र संरक्षणमा सहभागी गराउन कानूनमा कस्ता व्यवस्था हुनुपर्छ? अमूर्त सांस्कृतिक सम्पदाको व्यावसायिक दुरूपयोग रोक्न र वास्तविक समुदायलाई लाभ पुग्ने व्यवस्था गरिनुपर्छ.
2: नेपालको संविधानले नेपालको संस्कृति एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विभिन्न संवैधानिक व्यवस्था गरेको छ. नेपालको संविधान 2072 विविधतामा आधारित सामाजिक न्याय र समानतालाई विशेष प्राथमिकता दिएको छ. संविधानको भाग 3 धारा 16 देखि 46 मा नागरिकका मौलिक हकहरूको सुनिश्चितता गरिएको छ. धारा 26 धार्मिक स्वतन्त्रताको हक उल्लेख छ। हरेक नागरिकलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरिएको छ। त्यस्तै धारा 32 भाषा तथा संस्कृतिको हक छ। प्रत्येक समुदायलाई आफ्नो भाषा लिपि र संस्कृति सभ्यता र सम्पदाको प्रवर्धन गर्ने अधिकार सुनिश्चित गरिएको छ। संविधानको भाग 4 धारा 50-55 राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको व्यवस्था छ। यसले राज्यलाई धर्म संस्कृति र परम्पराका नाममा हुने कुनै पनि विभेद वा शोषण अन्त्य गर्न निर्देश गर्दछ।
1: नेपालको संविधानको भाग 4 धारा 51 खण्ड गमा सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीतिको व्यवस्था गरिएको छ। यस नीति अन्तर्गत राज्यले समाजमा विद्यमान विभेद कुरीति र शोषणको अन्त्य गरी न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य राखेको छ। यस अन्तर्गत देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सह अस्तित्वका आधारमा विभिन्न जात जाति र समुदायको भाषा लिपि संस्कृति साहित्य कला चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने समेत बेहोरा उल्लेख रहेको छ। तीनै तहका सरकारले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सके अनुसारको काम गर्न सक्छन्। कानून नहुँदा अन्यल र आवश्यकताको बारेमा हामीले केही सरकारवाला निकायका प्रतिनिधिको विचार संकलन गरेका छौं।
3: रामबहादुर कुंवर, राष्ट्रिय अभिलेखालय हो मेरो कार्यालय। अमूर्त सांस्कृतिक सम्पदाको जुन विकास छ त्यो विकासलाई चाहिँ नेपाली संस्कृतिको विकासमा कहाँ लगाएर जोड्न सकिन्छ? विचार तथ्यको विकासको लागि सर्टेन पोइन्ट हुन्छ। एउटा हामीले नेपाली संस्कृतिको विकासको पोइन्ट तोकेर त्यो पोइन्टदेखि नै अमूर्त सांस्कृतिक सम्पदाहरूको पनि विकास हुन सक्यो भनेर एउटा पोइन्ट तोक्ने हो कि सनातनदेखि चलिआएको भनेर हुन्न जस्तो लाग्छ। अमूर्त सांस्कृतिक सम्पदाहरूको चाहिँ यो वर्गीकरण अर्थात चाहिँ क ख ग गरेर चाहिँ कतै त्यो चाहिँ त्यसको प्राचीनताको आधारमा गर्ने हो कि त्यसलाई पनि हामीसँग डकुमेन्टेड अर्थात चाहिँ इन्स्क्रिप्सनल एभिडेन्स भएका पनि अमूर्त सांस्कृतिक सम्पदाहरू छन् तिनीहरूलाई चाहिँ कसरी ऐनमा हामीहरूले जोडेर लान सकिन्छ? त्यसकारण वर्गीकरण पनि उत्तिकै जरुरी छ जस्तो लाग्छ।
4: खास गरी उहाँले पुरातत्व विभाग अभौतिक भन्दा अमूर्त अलि व्यवहारिक जस्तो लाग्छ। सबैले छलफल गरेर एउटा निष्कर्ष निकाल्नु पर्ने आवश्यकता देखिन्छ। फिजिकलको भौतिक नन फिजिकल अभौतिक हुने हुँदाखेरि इन्टान्जिबलको एक्चुअली अभौतिक भन्दा अमूर्त सांस्कृतिक सम्पदा बेस हुन्छ जस्तो लाग्छ। यसमा छलफल गरौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाले अहिले केही अमूर्त सांस्कृतिक सम्पदालाई हेर्ने गरेको छ। अब भविष्यका दिनहरूमा कुनै सरकारी निकाय उसले नीति निर्माणहरू गर्ने भएको हुनाले र पर्याप्त जनशक्ति नभएको हुनाले एउटा संस्था जसले अमूर्त सांस्कृतिक सम्पदालाई दीर्घकालिक रूपमा संरक्षण र सम्वर्धन गरोस्।
5: म राजेन्द्र दाल गुठी संस्थानबाट प्रतिनिधि गर्छु यहाँ र मैले यहाँ जोड्न खोजेको कुरा अमूर्त सांस्कृतिक सम्पदाको व्यवस्थापन सम्वर्धन प्रवर्धनका लागि विभिन्न निकायहरू छन् यहाँ र ती निकायहरूको आफ्ना आफ्नै फरक फरक जिम्मेवारी तोकिएको छ र धेरै धेरै निकायहरूमा त्यो दोहोरो बन्छ। जुन काम गुठी संस्थानले गरिआएको छ त्यही काम पशुपति क्षेत्र विकास कोषलाई पनि दिएको छ, लुम्बिनी विकास कोषलाई पनि दिएको छ। मठ मन्दिर जात्रा पर्वहरूमा समितिहरू गठन गरेर ती व्यवस्थापन पनि भएर आएको छ। त्यो दोहोरोपनलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने गरीको संस्थाको परिकल्पना भयो भने कानूनमै त्यो संस्थाको परिकल्पना भयो भने सम्वर्धन गर्न संरक्षण गर्न सहजता हुन्छ भन्ने मलाई लागेको छ।
6: म रुसन महर्जन। हामीले चाहिँ सधैँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ रादर देन द आर्ट, किनकि भोलिको दिन यही सेम त नहोला तर यही सिमिलर वाला कुरा चाहिँ हामीले बनाउने आर्टिस्टलाई चाहिँ हामीले एउटा जीवनशैली उहाँको जीवनयापनमा हामीले काम कसरी दिन सक्छौँ त? एउटा मन्दिर थियो भने त्यो मन्दिरलाई हामीले गेट बारवाला कुनै हिसाबले हामीले प्रोटेक्ट गर्दैनथ्यौँ। त्यो कुरालाई चाहिँ प्रोटेक्ट गर्नलाई हामीले आर्टिस्टलाई प्रोटेक्ट गर्थ्यो, उसलाई काम हुन्थ्यो अनि त्यो रिलेटेड सर्टेन कुरा जुन मटेरियलहरू थियो त्यसको पनि कन्जर्भेसन हुन्थ्यो। त्यसको लागि चाहिँ हामीले चाहिँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ। हिजोको अवस्थामा आज जीवनशैली फरक भएको छ तर हामीले आर्टिस्टलाई चाहिँ कसरी प्रोटेक्ट गर्न सक्छौँ त? जस्तै गटुप्याखा नाच्नेहरूलाई हामीले इक्विभ्यालेन्ट एउटा डिग्री कुनै दिन सक्यौँ भने पुरातत्व विभागदेखि लिएर गुठी संस्थानको कुनै एउटा जिम्मेवार ठाउँमा हामीले जागिरको अवस्था सिर्जना गर्न सक्यौँ भने चाहिँ उहाँहरूले चाहिँ भोलिको दिनमा आफ्नो लाइफस्टाइल पनि सस्टेन गर्न सक्नुहुन्छ। नाचदेखि लिएर यताउतिवाला कुरा छ, यस्तै सँगवाला चाहिँ इम्प्लोइमेन्टको थ्रुबाट चाहिँ उहाँले सस्टेन पनि गर्न सक्नुहुन्छ।
2: अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 नेपालले 2067 अनुमोदन गरी पक्ष राष्ट्र भएको छ। यो महासन्धिको धारा 11 धारा 15 पक्ष राष्ट्रहरूले यो महासन्धि कार्यान्वयनका लागि राष्ट्रिय स्तरमा गर्नुपर्ने संरक्षण कार्यहरू उल्लेख गरिएको छ। 2003 महासन्धिको पक्ष राष्ट्रको नाताले नेपालले पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्नका लागि पनि अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी कानूनको आवश्यकता हुन्छ। तर 16 वर्षमा कानूनी रूपमा उल्लेखीय प्रगति हुन सकेको छैन। यसै विषयमा गरिएको छलफल अब शून्य बेला भएको छ। अबौद्धिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समावेश गर्नुपर्ने विषय र सांसदहरूको भूमिकाका बारेमा छलफल गर्दै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
7: संवाद श्रृंखला हेलो सांसद, यूएनडीपी संसद सहयोग परियोजना, युनेस्को अनि सामुदायिक रेडियो प्रसारक संघ अकोरा नेपालको सहकार्यमा छलफल गर्दैछौ। अबौद्धिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक र यो विधेयकमा गरिएको व्यवस्थाको बारेमा छलफल गर्दैछौ।
8: नेपालको सन्दर्भमा कुरा गर्दा स्थानीय समुदाय र पोलिटिकल बेरियरहरू धेरै देखिन्छ। ह्युमन राइट्सका कुराहरू, आईसीएस संघका कुराहरू, यो डाइभर्सिटी, माइग्रेशन, ग्लोबलाइजेशनका कुराहरू, अब इन्टेलेक्चुअल प्रपर्टी राइट, कम्युनिटी राइट्सका कुराहरू छन्, क्लाइमेट चेन्ज र आईसीएचका कुराहरू छन्, जेन्डर राइटका कुराहरू छन्, डिजास्टर म्यानेजमेन्ट गर्ने, डिजास्टर रिस्क म्यानेजमेन्ट, डिजास्टर रिस्क रिडक्सन गर्ने कुराहरू च्यालेन्जका रूपमा छन्। अमूर्त अभौतिक सांस्कृतिक सम्पदा चाहिँ यो इन्टर रिलेटेड विषय भएकोले गर्दाखेरि यो प्रियम्बल अथवा प्रस्तावनामा चाहिँ एन्सियन मोनुमेन्ट एक्ट 2013 कुरा, नेशनल कल्चरल एक्ट 2067 कुरा, ओल्ड हेरिटेज 1972 कुरा, डाइभर्सिटी अफ कल्चरल एक्सप्रेसन 2005 कुरा, संयुक्त राष्ट्र संघले आदिवासी जनजातिको लागि अधिकार घोषणा गरेको यूएन ड्रिपका कुरा, कन्भेन्सन अन बायोलोजिकल डाइभर्सिटीका कुरा पनि त्यो प्रस्तावनामा चाहिँ अलिकति अध्ययन गरेर राखिदिनु भयो भने राम्रो हुन्छ भन्ने लागेको छ।
7: धेरै धन्यवाद छ। यो संस्कृतिको जानकारको रूपमा लामो समयदेखि काम गर्दै आउनुभएका सोम धिमालज्यूले थप केही समीक्षा र आफ्नो केही विचार पनि प्रस्तुत गर्नुभयो। अबौद्धिक सांस्कृतिक सम्पदाको संरक्षणको क्षेत्रमा क्रियाशील अधिवक्ता राज सुवालज्यू हुनुहुन्छ।
9: इन्टेन्जिबल कल्चरल हेरिटेजबाट कम्युनिटीले लाइफ सस्टेनिङ रिसोर्सहरू एउटा मिडियमको रूपमा प्रयोग गर्न सक्दैन तबसम्म चाहिँ अहिलेको चेन्जिङ सोसाइटीमा बाजे बराजू बाबुआमाहरू चाहिँ इन्टेन्जिबल कल्चरल हेरिटेजमा एक्टिभ पार्टिसिपेसन हुने अनि छोराछोरीहरू चाहिँ आधुनिक ज्ञान सिपमा एजुकेसनमा अगाडि जाने भइसकेपछि सबैभन्दा ठूलो च्यालेन्ज त्यही नै हो। राज्यले निर्देशित गर्ने तरिकाबाट चाहिँ मेकानिजम हुन जान्छ कि भन्ने कुरामा चाहिँ यहाँहरू सचेत भइदिनु हुनको लागि मैले त्यति रिक्वेस्ट गरेँ। अब आइपीआरको कुरा गर्दै गर्दाखेरि इन्टेलेक्चुअल प्रपर्टी राइट्सको कुरा विगत 25 वर्षदेखि 20-22 वर्षदेखि यस फिल्डमा छु। यो आईसीएस बिल ड्राफ्ट हुँदै गर्दाखेरि पनि मैले त्यो कन्सेप्टलाई चाहिँ त्यो बिलमा इन्ट्रोड्युस गर्न गरेको थिएँ। अहिले बिलको रूपमा आइपीआर एसएस टाइटल राखेको थिइनँ। अब आइपीआर भन्दाखेरि इन्टेलेक्चुअल प्रपर्टी भन्दाखेरि कपीराइट, पेटेन्ट, डिजाइन, ट्रेडमार्क भन्छौँ, जियोग्राफिकल इन्डिकेसन भन्दै जान्छौँ। तर हामीले चाहिँ के प्रोभिजन राखेका थियौँ भन्दाखेरि जसरी इन्टेलेक्चुअल प्रपर्टी राइटमा चाहिँ हामीले कानूनमा छुट्टै त्यसको प्राइभेट प्रपर्टीको रूपमा त्यहाँ विभिन्न अधिकारहरूको एउटा लिस्टिङ हुन्छ, त्यस्तै नै हामीले यो कानूनमा पनि यो कम्युनिटीलाई चाहिँ कसरी त्यो अधिकारहरूलाई एक्सर्साइज गर्न सकिन्छ भनेर चाहिँ त्यो अधिकारहरू उता इन्टेलेक्चुअल प्रपर्टीमा भएकै अधिकारहरू चाहिँ यता पनि लिस्टिङ गरेका थियौँ। त्यो कुराहरू चाहिँ अहिले संसदमा इन्ट्री गर्दाखेरि चाहिँ त्यो कुरा मैले क्लियर रूपमा भेटाइन। त्यो चाहिँ
7: आदिवासी जनजाति आयोगको अध्यक्षज्यू मैले अघि पनि भनेको थिएँ, रामबहादुर थापाज्यू, यहाँसँग त्यो जवाब पनि हुनसक्छ अथवा विचार यहाँकै पनि प्रश्न हुनसक्छ मान्यज्यूहरूसँग अथवा अरू विज्ञज्यूहरूसँग छोटकरीमा आफ्नो विचार राख्नुहुन म अनुरोध गर्छु।
10: धन्यवाद। है गर्न सक्नेछ भन्नेमा चाहिँ गर्ने पर्नेछ भन्ने चाहिँ शब्द राख्न म अनुरोध गर्न चाहन्छु। त्यो के बमोजिम भन्ने छ एक ठाउँमा त्यो पनि तोक्नै पर्छ, होइन, त्यसको स्पष्ट पाएर जाँदा राम्रो हुन्छ। दफा 5 सिफारिस समितिमा आदिवासी जनजातिसँग सम्बन्धित संस्थाहरूलाई पनि राख्नुपर्छ है भन्ने मेरो पनि त्यसमा सहमत छ। त्यो किनभने आदिवासी जनजाति समुदायले नै यो धेरै चाहिँ छ, इन्टेन्जिबल हेरिटेज चाहिँ आदिवासी जनजातिकोमा धेरै छ, होइन। युएनकै रिसर्चले पनि के भन्छ भने 80% भन्दा बढ्ता जुन तपाईँको चाहिँ खाद्य पदार्थ छ त्यो चाहिँ इन्डिजिनियस कम्युनिटीको इन्डिजिनियस नलेजबाट आउँछ भन्छ कि। त्यो इन्डिजिनियस स्किल र नलेज पनि यो इन्टेन्जिबल हेरिटेजै हो। त्यस कारणले यो चाहिँ आदिवासी जनजाति समुदायबाट पनि त्यहाँ चाहिँ त्यो सिफारिस समितिमा राख्नको लागि म अनुरोध गर्न चाहन्छु।
11: अमृत बहादुर सुनवार, नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद सचिवालयको उपाध्यक्ष।
12: सिफारिस समितिको काम कर्तव्य अधिकारमा चाहिँ समुदाय कार्यालय निकाय संघ संस्थाले सूचीकृत गरेका अभौतिक सांस्कृतिक सम्पदा मध्येबाट भन्ने ठाउँमा यो संघ संस्था सहित एउटा प्रथाजनित संस्था पनि थप्नुपर्छ होला। आदिवासीहरूको चाहिँ अधिकतम तपाईँको यो अमूर्त संस्कृति सांस्कृतिक सम्पदाको अभ्यास चाहिँ प्रथाजनित संस्थामा हुन्छ, प्रतिनिधिमूलक भन्दा पनि। जस्तो म सुनवार आदिवासीको सुनवार सेवा समाजको पनि अध्यक्ष हुँ, होइन, त्यो चाहिँ प्रतिनिधिमूलक भयो। तर सुनवार समुदायको चाहिँ पोइ चुप्लु भन्ने एउटा मुख्य प्रणाली छ, होइन, त्यहाँ नुहासु हुन्छ, पोइ हुन्छ, त्यहाँ मुलिज हुन्छ, त्यहाँ विभिन्न क्यारेक्टरहरू हुन्छन्, उहाँहरूको उसमा चाहिँ यो संरचना चल्छ। तर त्यसको कुनै आफ्नै किसिमको कस्टमरी ल छ, यो संविधान ऐन कानून भन्दा फरक तरिकाको आफ्नै किसिमको स्वायत्त ल छ, त्यो ल अनुसार उहाँहरू चल्नुहुन्छ, परम्परागत कानून अनुसार चल्छ। त्यो कुन चाड कतिखेर मान्ने, त्यो चाडको नेतृत्व कसले गर्ने, कहिले मिटिङ बस्ने, के सामग्री त्यहाँ चाहिँ कसले ल्याउने भन्ने कुरा निर्धारण चाहिँ त्यो ठाउँबाट हुन्छ। त्यसले गर्दाखेरि प्रथाजनित संस्थाले सिफारिस गरेको पनि एउटा चाहिँ राख्नुपर्छ होला भन्ने यहाँहरूलाई मैले आग्रह गरेँ। अहिले जति पनि विकास संरचनाहरू गएका छन् नि, सबै तपाईँको त्यो आदिवासीहरूको जुन त्यो अमूर्त सांस्कृतिक सम्पदाको जुन चाहिँ तपाईँको अभ्यास हुने स्थलहरू थियो, त्यो स्थल चाहिँ तपाईँको नामेड भएको छ।
13: अब चाहिँ त्यसलाई चाहिँ प्राथमिकता दिएर विकास निर्माणको काम गर्नुपर्छ भने
12: यसलाई संरक्षण गर्ने चाहिँ भन्यो, तर अर्को कानूनले काटिदिन्छ। जस्तो तपाईँको अरू अरू यो विकासी संरचना कानूनले यसलाई काटिदिन्छ, यसलाई कसरी स्ट्रङ बनाउन सकिन्छ भन्ने कुरा राखे। धन्यवाद।
13: हस्, धेरै धन्यवाद छ। अब मान्यज्यूहरूतर्फ प्रवेश गर्ने क्रममा कानून न्याय तथा मानव अधिकार समितिमा सदस्य रहनुभएको मान्य निनु कुमारी कर्णज्यू, मधेस आफैमा एक प्रकारको आफैमा अभौतिक सांस्कृतिक सम्पदाहरूको एउटा ठूलो भण्डार हो, त्यो विषय पनि अलिकति समेट्ने गरी र सांसदको रूपमा यहाँले भूमिका निर्वाह गर्दै गर्दाखेरि अब कसरी सहयोग गर्नुहुन्छ त्यो पनि म छोटकरीमा राख्न अनुरोध गर्दछु। मानिन्छ
14: अस्ति हामीले संशोधन पनि हालेका थियौं, होइन, यो मिथिला मधेसको कुनै पनि संस्कृतिको संरक्षण सम्बन्धी केही कुरा पनि ऐनमा आएन। अब म कानून समितिमा छु, कानून समितिमा हाम्रो समितिमा यो ऐन आइसकेपछि म आफ्नो मधेस लगायत अन्य पनि समुदायहरूको संस्कृति संरक्षण गर्नको निम्ति मबाट राख्नुपर्ने कुराहरू मैले गर्नुपर्ने सम्पूर्ण प्रयासहरू म गर्छु।
13: तपाईँ आफै समितिमा नभए पनि अहिलेकै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापति जुनै यहाँ हुनुहुन्छ, अरू मानिस सदस्यहरू पनि हुनुहुन्छ, अरू बेलामा पनि त्यो सहकार्य र समन्वय गर्नको लागि त कसैले छेक्दैन होला।
14: छेक्दैन, यसको निम्ति कोसिस गर्नेछु। तर पनि के हुन्छ भने यो देशमा अहिले पनि जातीय विभेद छ, सामुदायिक विभेद छ, त्यो विभेदबाट त मधेस पीडितै छ नि। त्यो पीडितलाई सबैभन्दा पहिला त विभेद हटाउनु पर्ने अवस्था छ, मानसिक रूपले, सामाजिक रूपले, सामुदायिक रूपले। त्यो विभेद हटाइसकेपछि मात्रै मैले कुनै नियम ऐन कानूनहरू बनाउन म पनि प्रयास गर्छु र म सफल हुन्छु जस्तो लाग्छ मलाई।
13: धेरै धन्यवाद छ विचारको लागि र यो प्रतिबद्धताको लागि पनि। माननीय सृजना श्रेष्ठले आफ्नो कुरा राखेर अर्को महत्वपूर्ण कामको लागि पनि जान पाए हुन्थ्यो भनेर अनुरोध गर्नुभएको छ। म मान्यज्यूलाई छोटकरीमा आफ्नो विचार राख्नको लागि अनुरोध गर्दछु।
15: हामीले चाहिँ यसलाई इकोनोमिक ब्याकग्राउन्डतिर चाहिँ लैजान कसरी सकिन्छ भन्ने कुरामा हामीले अलिकति छलफल गरेर त्यसमा काम गर्न सक्यो भने अझ हाम्रो देशलाई चाहिँ आर्थिक विकासमा चाहिँ सहयोग हुन्छ जस्तो मलाई लाग्छ। र यो भन्दै गर्दाखेरि यो अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण मात्र गरेर चाहिँ हुँदैन, नयाँ पुस्ताहरूमा चाहिँ पुस्तान्तरणको लागि चाहिँ डिजिटलाइज गरेर इनोभेसनको थ्रुहरूबाट चाहिँ हामीले यसलाई सस्टेनेबल इन्टरप्रेनरसिपसँग जोडेर युवाहरूलाई चाहिँ रोजगारीको सृजनामा पनि हामीले ध्यान दिन सक्यौँ भनेदेखि सफलताको श्रेय जान्छ जस्तो लाग्छ मलाई। सम्पदा भनेका छौँ यसलाई चाहिँ हामीले आर्थिक पाटोसँग मात्र जोडेर यसलाई चाहिँ आधुनिकीकरण गर्ने कुराहरूमा लग्दाखेरि चाहिँ नराम्रो कन्सेप्ट पनि जान सक्छ। जुन एउटा कम्युनिटीलाई चाहिँ फर्स्ट भनेको छु भने कम्युनिटीलाई चाहिँ पूरा 100% अधिकार दिएर यसमा चाहिँ हामीले राज्यको तर्फबाट चाहिँ एउटा सहजकर्ताको भूमिका निभाएको खण्डमा चाहिँ यसले राम्रोसँग लैजान सक्छ जस्तो लाग्छ मलाई। समुदायको ज्ञान र सिपबाट आएको आर्थिक जुन लाभहरू हुन्छ, हामीले आएका इन्कमहरूलाई चाहिँ सोही समुदायमा नै फर्काउने चाहिँ एउटा सुनिश्चितता चाहिँ हुन जरुरी छ। जसको कारणले गर्दाखेरि चाहिँ हामीले राज्यको थ्रुबाट बजेटहरू त आउँछ यसलाई प्रबन्धन गर्नको लागि भने हामीले हरेक वर्ष राज्यकै मुख ताक्नु चाहिँ पर्दैन। जुन समुदायबाट जेनेरेट भएको इन्कम छ त्यो इन्कमलाई चाहिँ समुदायमै फर्काउने किसिमको हामीले सुनिश्चितता निर्धारण गर्न सकेको खण्डमा चाहिँ हामीले यसलाई चाहिँ प्रबन्धन गर्ने कुराहरूमा एकदमै राम्रोसँग लान सक्छौँ जस्तो लाग्छ मलाई।
13: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति यहाँको
15: हजुर,
13: यहाँ अघिदेखि सुरुवातदेखि हुनुहुन्छ र सुन्नुभयो, समिति मार्फत चाहिँ यहाँको यो जति पनि प्रस्तुति र विचार आइसकेपछि केही प्रतिबद्धता छ कि म यो आफ्नो समितिबाट चाहिँ यस्तो यस्तो खालको काममा चाहिँ सहयोग गर्न सक्छु, यसलाई अझ समृद्ध बनाउन?
15: एकदमै, साना तथा घरेलु उद्योगसँग जोडेर चाहिँ एकदमै राम्रोसँग प्रवर्तन गर्न सक्छौँ। यसको लागि थोरै हामीले कामहरू पनि भइरहेको छ र यसलाई चाहिँ भोलिको दिनमा एउटा भनिहाले अघि समुदायलाई चाहिँ हरेक समुदायको छुट्टै किसिमको एउटा पहिचान हुन्छ, जात जाति हुन्छ, आदिवासी जनजातिहरू भन्दैमा अब डिफ्रेन्ट कल्चर छ त्यसभित्र पनि, यो सबै कुरालाई चाहिँ हामीले यो साना तथा घरेलु उद्योगसँग जोडेर कुनै एउटा ब्रान्ड अथवा पेटेन्ट निकालेर चाहिँ त्यसलाई इन्टरनेसनल्ली हामीले चाहिँ सेल्स गर्न सक्यो भने, यसलाई प्रमोट गर्न सक्यो भनेदेखि अभियसली हाम्रो नेपालको आर्थिक पाटोमा चाहिँ धेरै मदत पुग्छ जस्तो मलाई लाग्छ। धन्यवाद,
13: धेरै धन्यवाद सुमानीज्यू यो विचारको लागि र प्रतिबद्धताको लागि पनि धेरै धन्यवाद यहाँलाई। अब यसलाई खुला गरौं, कृपया हात उठाइदिनु भयो भने छोटकरीमा धन्यवाद छ, पछाडि उहाँले हात उठाउनु भएको छ, कृपया माइक उपलब्ध गराइदिनु हुनुको लागि म अनुरोध गर्दछु। हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर विकजी हुनुहुन्छ, कृपया अब यहाँले जति सुन्नुभयो त्यो सुनेको कुरालाई चाहिँ अब यहाँले समिति मार्फत विभिन्न 17 संशोधन यो विधेयकको विषयमा परिसकेको छ, केही छ विचार अथवा प्रतिबद्धता छ भने छोटकरीमा राख्नु अनुरोध गर्दछु।
16: धन्यवाद सर। जुन संरचना बनाउने कुरा छ एकदम महत्वपूर्ण छ यो, होइन, किनभने त्यसले मोनिटरिङ गर्नेदेखि लिएर त्यसले नेतृत्व गर्नुपर्ने त्यसको सम्बन्धित क्षेत्रको ज्ञानको मान्छे चाहिँ हुनुपर्छ भन्ने कुरा महत्वपूर्ण छ। समुदायका चाहिँ प्रतित्व कुरा त्यसको परिभाषाको कुरालाई अलि चाहिँ प्रष्ट पार्नुपर्छ भन्ने छ। यो समुदायको चाहिँ नि हामी चाहिँ बन्ने संरचनाहरू, हामी सांसदहरू त हुलाकी जस्ता, हुलाकीले चिठी खोल्न पाउँदैन नि, चिठी त त्यही समुदायले खोल्छ जसले लेख्या हो अथवा जसले जहाँ पठाउनु पर्ने हो। बेनिफिट सियरिङको कुरालाई सम्बन्धित समुदायको चाहिँ उसमा चाहिँ जाने गरिकन आउनुपर्छ। अब टेक्नोलोजीसँग त जोड्नै पर्छ, वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई भने अर्को यो कोष बनाउने कुरा एकदम महत्वपूर्ण छ। र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिँ नि, किनभने यो खालि जाने यो एक किसिमको अभौतिक कुरा छ, त्यस कारणले गर्दाखेरि कसले कहाँ अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा जाने सरकारले नै, होइन, सरकारको कुनै जाने अब कहिलेकाहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त्यो एकदम ठूलो समस्या हुन्छ नि त, होइन। त्यस्तै यो कामहरू गर्दाखेरि कहिलेकाहीँ त्यो समुदायमाथि जाने कहिलेकाहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन्, त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु। अब हामी हाम्रो समितिमा छलफल गर्छौं,
13: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ नि, ती कुराहरू समेटिन्छन् कि समेटिँदैनन्, सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ।
16: हामीले समितिमा बैठकमा हामीले नै के भनेका छौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौं, विज्ञहरूका सुझावहरू लिउँ, सरकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी निर्णयमा पुगौं भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ, होइन।
13: यहाँको प्रतिबद्धता चाहिँ के हो मानिसहरू?
16: प्रतिबद्धता हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र जहाँ राख्न सकिने कुरा छ, अब कहिलेकाहीँ अब हाम्रै बीचमा मत विभाजन पनि हुन सक्ने सम्भावना पनि देख्छु म, होइन, त्यसमा पनि जो आफ्ना तर्फबाट चाहिँ नि यसलाई चाहिँ नै आएका सुझावहरूलाई चाहिँ बढीभन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु।
13: धेरै धन्यवाद छ। अब हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ र जति चिन्ता केही प्रश्नहरू पनि छ जसको जवाब दिइहालौँ जस्तो पनि यहाँलाई लाग्न सक्छ, छोटकरीमा आफ्नो विचार राख्नको लागि म अनुरोध गर्दछु यहाँलाई।
15: एक दुईवटा कुरा यति रिपिट हुनु भनेको त के पनि राम्रो हो भने सबैजना सेम पेजमा एउटै एडभाइस रिपिट पनि भइरहेको छ, जस्तो उत्तराधिकारी प्रशिक्षण एकदमै, यो आर्थिक टिप्पणीमा पनि यो कोषको चाहिँ हामीले पहिल्यै राखेका थियौँ, जस्तो यो विधेयक बनाउँदै गर्दाखेरि हामी लकी के पनि भयौँ भने यो विधेयक बनाउनुहुने कर्मचारी साथी चाहिँ अहिलेसम्म पनि उहाँ नै हुनुहुँदो रहेछ 1.5 वर्षमा, यो युजुअली रेयर हुन्छ, फेरि बनाउनु भएको कसले हुन्छ, होइन, आउँदा आउँदै त कति महिनामा टिम पनि चेन्ज भइसक्यो भने त इन्स्टिट्युसनल मेमोरी छैन। एटलिस्ट हामी यसमा के लकी भयो भने उहाँले के निवेदन गर्नुभयो भने आर्थिक टिप्पणीको कुरा पहिला पनि गरेको थियो कोषमा, अर्थ मन्त्रालयबाट यो रिस्पोन्स आएको थियो, त्यही भएर हामीले कोषमा हालेको, त्यो रिस्पोन्स आइसकेपछि अब हामीले आर्थिक पार्ट त डेफिनेटली चाहिन्छ, तर त्यो आर्थिक पार्टलाई अप्सन एलाई अर्थ मन्त्रालयले रिजेक्ट अथवा सरी भनिसक्नु भयो भने अब हामी अप्सन बीतर्फ जान्छौँ, त फेरि 1.5 वर्षपछि हामी अप्सन ए नै लगेर त जाँदैनौँ। सो यो कुराहरूमा चाहिँ हाम्रो एकदमै नै सेम पेज छ। यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि, एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि, तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ, नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ। र रिस्पोन्सिबल एन्टिटी कुन, संस्कृति विभाग छ, त्यसको करेन्ट सबै यो इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ. समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन जसरी राष्ट्रिय सभाबाट आएको छ त्यो प्रतिवेदनलाई फेरि एक्जेक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो होइन उहाँ त्यसपछि लगेर पास हुने. सो सायद हामीले होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ कमिटी इज द प्लेस अफ ओरिजिन अफ ल भयो भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौ भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहेँ. हस् धन्यवाद.
13: धेरै धन्यवाद श्रीमानी. अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक अहिले प्रक्रियामै छ, छलफलको प्रक्रियामा. यहाँ जति जे जति कुराहरू सभापतिजीले सुन्नुभयो, यहाँ मनमा लागेको कुरा अथवा यहाँ जति चिन्ता चासो व्यक्त गरिएको छ त्यो चिन्ता सम्बोधन गर्ने बारेमा यहाँको कुनै विचार अथवा प्रतिबद्धतै छ भने पनि त्यो पनि राखिदिनु हुनुको लागि म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुम्निमा उदासजीलाई अनुरोध गर्दछु.
17: आजको भौतिक संस्कृति सम्पदा विधेयक सम्बन्धी छलफलमा मलाई आमन्त्रण गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु. राज्यको जिम्मेवारी संस्कृति सम्पदाको सूची बनाउनु मात्र होइन सक्रिय रूपमा संरक्षण गर्नु हो. यो विधेयकको सैद्धान्तिक छलफल र एक्सपर्ट कन्सल्टेशनमै धेरै महत्वपूर्ण कुराहरू आएको छन्. संस्कृतिलाई आर्थिक रूपमा जोड्ने कुराहरू पनि अस्ति धेरैचोटि कमिटीमा आइसकेको छ. मन्त्रालयको रिप्रेजेन्टेटिभ्सहरूले भनिसकेको भएकै त्यो चाहिँ अलिक कम्प्लिकेटेड हुन सक्छ, तर कसरी के गर्न सकिन्छ त्यो चाहिँ हेर्न सकिन्छ होला. नम्बर तीन, समुदायको सहभागिता प्रभावकारी रूपमा बनाउने सन्दर्भमा how do we include more of the communities ne ho main, so how do we include more of them. Ekikrit suchi ko bare pani chalchal bhako thyo ki yo agi pani kura aayo doropan na hos yo ta unified message jaos ra yo bidhay ko naam ko pani dherai choti kura aisa committee ma ani asi mantralay ko रिप्रेजेन्टेटिभ्सहरूले पनि भन्नुभयो कि यो अनुष्का मानेजूले पनि भन्नुभयो यो 5-6 महिना लगाएर नै यो छलफल भएर यहाँसम्म आइसकेको कुरा हो. यसको फेरि छलफल गरे तापनि लास्टमा गर्नु भन्ने कुरा मन्त्रालयको सजेसन थियो हामीलाई. सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ. युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्क मा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौ. हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका. यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउनेछौ. यति भन्दै म यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै विदा पनि माग्नेछु. धन्यवाद.
18: सरकारवाला बीचको सम्वाद छलफलपछि अब भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकको समीक्षाको बेला भएको छ. यो विधेयकमा गरिएको व्यवस्था र थप सुधारको आवश्यकताका बारेमा चर्चा गर्दै हुनुहुन्छ अभौतिक सांस्कृतिक सम्पदा विज्ञ भीम नेपाल.
19: विधेयकका प्रोभिजनहरूलाई हेर्दाखेरि यो चाहिँ नेपालको सन्दर्भमा पहिलो कानून हुनेछ. यो आईसीएस संरक्षणका सबै कुराहरू समेट्न नसके तापनि धेरै विषयहरू यो विधेयकमा उठान भएका छन्. सर्वप्रथम आईसीएसलाई कानूनी रूपमा नेपालको सन्दर्भमा परिभाषित गर्ने प्रयास गरेको छ यो विधेयकले. आईसीएसको राष्ट्रिय सूची तयार गर्ने प्रावधान यसमा समावेश गरिएको छ. समुदायलाई केही मात्रामा भए पनि अधिकार दिने प्रावधान यस विधेयकमा राखिएको छ. अर्को महत्वपूर्ण कुरो चाहिँ राज्यले देशभित्रका इन्टान्जिबल कल्चरल हेरिटेजलाई संरक्षण गर्ने प्रतिबद्धता कानूनी रूपमा जाहेर गरेको छ. लिभिङ ह्युमेन ट्रेजर भनेर अन्यत्रतिर कोरिया जापानमा चाहिँ यो प्रावधान थियो, तर नेपालको सन्दर्भमा पनि सजीव मानव सम्पदा घोषणा गर्ने प्रावधान यसमा राखिएको छ. यी यसका महत्वपूर्ण पाटाहरू हुन्. तीन महलेकै हुबहु कपी गरेर यहाँ राखेको छु. विधेयकको दफा दुईको खण्ड क 11 लोपोन्मुख तथा हाल अभ्यासमा नरहेका भन्ने शब्दको ठाउँमा त्यो लोपोन्मुख चाहिँ उतापट्टि नमिलेको हुनाले लोपोन्मुख हटाएर हाल अभ्यासमा नरहेका तर कुनै अभ्यासकर्ताको स्मरणमा रहेका अभिलेखीकरण गरी संरक्षण गर्न सकिने सांस्कृतिक अभिव्यक्ति कला अभ्यास एवं कार्यान्वयन तथा अभ्यास गर्ने स्थलहरू. विधेयकको दफा दुईको खण्ड कको बाह्रमा चाहिँ अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास कार्यान्वयन तथा अभ्यास गर्ने स्थललाई पनि यो अभौतिक सांस्कृतिक सम्पदा भनेर परिभाषित गरिएको छ भने यो हामीले संशोधनको क्रममा अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास एवं कार्यान्वयन गर्ने उपकरणहरू तथा स्थलहरू यो इन्टान्जिबल कल्चरल हेरिटेजलाई इम्प्लिमेन्ट के अरे अभ्यास गर्न उपयोग हुने उपकरणलाई पनि इन्टान्जिबलको परिभाषाभित्र राखिन्छ। दफा दुईको खण्ड खमा अभिलेखीकरण भन्नाले अभौतिक सांस्कृतिक सम्पदाको अवस्था लिपिबद्ध वा फोटोजन्य श्रवदृश्य वा अन्य कुनै माध्यमबाट अभिलेखन गर्ने कार्य सम्झनुपर्छ भन्ने वाक्य रहेकोमा यो अभिलेखीकरणमा चाहिँ सामान्यता के हुन्छ भने वर्तमान अवस्थाको चाहिँ डिटेल अभिलेखीकरणलाई जनाउने हुनाले गर्दा त्यसमा हामीले वर्तमान शब्द मात्रै थपेका छौं। तथा दुईकै खण्ड गमा यो जीवन्त मानव सम्पदा भन्ने चाहिँ प्रावधान रहेको छ। त्यसलाई चाहिँ हामीले यो जीवन्त मानव सम्पदा भन्दा सजीव मानव सम्पदा हुनुपर्ने त्यस्तो व्यक्तिहरू जसले अहिलेसम्म पनि इन्टान्जिबल कल्चरल हेरिटेजको मास्टर माइन्ड मास्टर आर्टिस्ट अझ हामीले बुझ्ने भाषामा हो त्यस्ता व्यक्ति विशेषहरूलाई दिइने उपाधि हो यो। मतलब जीवित छँदै त्यसलाई जीवन्तको ठाउँमा सजीव मानव सम्पदा भन्ने चाहिँ उपयुक्त हुन्छ भन्ने लाग्यो हामीलाई। अर्को चाहिँ यो समुदायको परिभाषाको सन्दर्भमा अस्ति संसदको के अरे समितिको छलफलमा पनि धेरै कुरोहरू उठेको थियो र अहिलेको विधेयकमा समुदायको परिभाषा समुदाय भन्नाले अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास तथा संरक्षण गर्ने नेपाली समुदाय नेपाली नागरिक वा नेपाली नागरिकहरूको समूह सम्झनुपर्छ भन्ने परिभाषा राखेको छ र संसदमा त नेपाली भन्ने शब्द नराख्दा के हुने भन्ने पनि कुरो उठेको थियो र त्यसैमा त्यो समुदायलाई चाहिँ हामीले सम्पदाको पछि संवाहक अथवा त्यो अमूर्त सांस्कृतिक सम्पदाको संवाहकको रूपमा रहेको जुन समूहहरू हुन्छ त्यसलाई पनि यसभित्र समावेश गर्नुपर्छ भनेर यो परिभाषामा सामान्य गर्यौं। होल विधेय संरक्षणको वरिपरि घुम्छ सेफ गार्डिङको वरिपरि तर परिभाषाको खण्डमा चाहिँ संरक्षण भन्ने शब्दको परिभाषा नभएको हुँदा हामीले यसलाई चाहिँ संरक्षणको परिभाषा थप्नको लागि सिफारिस गरेका छौं। जबसम्म समुदायलाई हामी यो गर्न प्रेरित गर्दैनौं यसको बारेमा चाहिँ सहयोग गर्दैनौं तबसम्म नहुने भएकोले उत्तराधिकारी प्रशिक्षणको एउटा नयाँ टर्मिनोलोजी उल्लेख गर्न खोजिएको र यी जे जति कार्यक्रम छन् युवा वर्ग र बालबालिका लक्षित सचेतनामूलक अथवा जागरूकता जगाउने खालका कार्यक्रमहरू सञ्चालन गरियो भने सम्भवत यो ल यो विधेयक भोलि ल बनेर आउँदा पनि यसको इम्प्लिमेन्टेशनमा सहजता हुनेछ भन्दै मलाई दिएको जिम्मेवारी यही टुङ्ग्याए। धन्यवाद।
2: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा छलफल सरकारवालाको सुझाव तथा तपाईँका विचार तथा प्रतिक्रिया सुनाउँदा सुनाउँदै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौ।
18: साझा खबर @gmail.com मा इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आईभीआर नम्बर 01-5268-646 जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
2: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौँला। तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: अब तपाईँ सुन्दै हुनुहुन्छ
1: परमेश्वरको शहरमा परम प्रभु महान र उच्च स्तुतिको योग्य बताउन सक, किनकि यही परमेश्वर सदा
2: ढल्छन् तर पर ढल्छन् तर परमेश्वरको राज्य सदा सर्वदा रहिरहन्छ। त्यसैले हाम्रो भरोसा अस्थायी कुराहरूमा होइन, अनन्त परमेश्वरमा हुनुपर्छ। मानिसहरूले धन, प्रतिष्ठा र सफलतामा आनन्द खोज्छन्, तर परमेश्वरको नजिकको सम्बन्धले दिने शान्ति र आनन्द संसारले दिन सक्दैन भन्ने सत्यतालाई यो अध्ययनको यात्रामा हामीले पाउँदछौं।
0: साँच्चै नै, त्यसैले आदरणीय श्रोताहरू, परमेश्वरको उपस्थितिमा रहने मानिस परिस्थितिले होइन विश्वासले जीवन जिउँछ भन्ने सत्यता चाहिँ आजको अध्ययनले हामीलाई बताएको छ। र यदि आजको अध्ययनले तपाईँहरूलाई केही बोलेको छ भने कृपया हामीसँग सम्पर्क गर्नुहोस् र तपाईँका अनुभव, प्रार्थनाका विषयहरू र आशिषहरू हामीसँग साझा गर्नुहोस्।
2: हजुर, र आदरणीय श्रोताहरू, हामीहरूसँग तपाईँको प्रार्थनाको विषयहरू साझा गर्न सक्नुहुन्छ। हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्नेछौ। अन्तमा परमेश्वर हाम्रो शरण स्थान, हाम्रो राजा, हाम्रो मार्गदर्शक हुनुहुन्छ। उहाँले आज मात्र होइन जीवनभरि र अनन्तसम्म हामीलाई डोर्याउनुहुन्छ भन्दै अर्को अध्ययनमा फेरि पनि भेट्ने आशासहित परमेश्वरको शान्ति, सुरक्षा र आनन्द हामीहरू सबैसँग रहिरहोस्।
0: आजको अध्ययनलाई पनि हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट बिदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र हामी आशा गर्दछौ आजको अध्ययनबाट हामी सबैजना एकदमै धेरै आशिषित भएका छौं र हाम्रो आत्मिक जीवनमा र व्यक्तिगत जीवनमा हामीले प्रशस्त लाभ उठाउन पाएका छौं र आउने आगामी दिनहरूमा फेरि पनि नयाँ अध्ययनको साथ तपाईँहरूसँग भेट्ने वाचा गर्दै आजको अध्ययनबाट हामी विदा लिन चाहन्छौ र तपाईँहरूमध्ये कसैलाई हाम्रो कार्यक्रमबारे केही प्रश्न, जिज्ञासा अथवा प्रार्थना विषयहरू छन् भने पनि हामीलाई सम्पर्क अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97 0420 97 97 97 97।

त्यसैले त विपत्तिले हार मान्छ यहाँ। मेरो देश नेपाल छ जहाँ, मेरो देश नेपाल छ जहाँ।

पक्का सकिएको छैन, कथा अझै बाँकी छ। छोड्नेले त छोडेर गई, उसलाई बेसी ना वचन नै काफी छ। उसले मलाई दोष लगाएर गई, अझै पनि उसलाई मेरो माफी छ। पक्का सकिएको छैन, कथा अझै बाँकी छ।

0: म बन्न सक्छु।
1: एलम्बु ब्रेक टाइम।
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
3: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
2: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
3: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
2: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
3: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 सम्म जरिवाना वा 6 महिना सम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
8: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
8: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
7: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
8: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
7: सचेत बनाऊ।
8: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ए, के भयो? के को हल्ला खल्ला हो यो?
10: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
11: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
9: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
11: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
10: हो त है, हामीले त ध्यानै नदिएको।
11: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
12: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Just a minute. We will return back.
1: Uhula!
2: Lo morning ke ho?
1: Here ta ragatai ragat bo. Cha ma ta testo herna ni sakdina.
2: Terika. Kasto zebra cross bata bato kaatnu parne. Kaha beech bata ma bato kaateko.
1: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
2: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त अब
1: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: लगभग सबैजना आइसक्नुभयो, आजको उडास्तरको छलफल शुरू गरौं न त।
6: हुन्छ हुन्छ ल हुन्छ।
5: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
6: त्यसो भनेर कहाँ हुन्छ, पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
6: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
5: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: एलम्बु एफएम 89.6 मेगाहर्ट्ज।

0: अलिक बिहानदेखि साँझ दुनियाँ केटाहरूसँग चोक चोकमा बसेर मुख चोर्दै हिँड्दाखेरि मेरो नसै तर यो बच्चाको अगाडि आएर तेरो थुत्रो देखाउन लाज लागेन।
1: बिहान उठेदेखि बेलुकासम्म कुकुरको मुख घिचेर हिँडेको छ, अझ घरमा आएर हल्ला गर्दो रहेछ। यो मेरो मात्रै बच्चा हो, तेरो होइन। तँलाई मत छैन, मलाई पनि छैन।
0: बढी बस्छस्,
1: तँ जस्तो जनेसँग मलाई बस्नु छैन।

time check is 9 a.m. अहिले बिहानको 9 बजेको छ।

नमस्कार। बिहान 9 बजेको हेलम्बो खबरमा स्वागत छ। म ङेमलिङ लामा। शुरूमा हेलम्बो खबरका मुख्य शीर्षकहरू। वर्षा र पहिरोले एक दर्जन सड़क प्रभावित, 9 वटा राजमार्ग पूर्ण रूपमा अवरूद्ध, सिराहामा गोली प्रहार गरी 6 जना पक्राउ। गत आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापार घाटा 17 खर्ब 82 अर्ब भन्दा बढ़े, गगन थापाबाट कांग्रेसको आधिकारिकता खोज्ने प्रयासमा देउबा पक्ष। इरान विरूद्ध अहिलेसम्मकै ठूलो आक्रमण गर्ने तयारीमा अमेरिका। र विश्वकप लीग 2 नेपाल लगातार दोस्रो खेलमा पराजित, नेदरल्याण्ड 6 विकेटले विजयी। हेलम्बो खबरको शुरूमा स्थानीय खबर। काभ्रेमा सड़कमा हिँडिरहेका एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। काभ्रेको भूमलो गाउँपालिका 7 की अन्दाजी 45 वर्षीय देवी उप्रेतीको करेन्ट लागेर मृत्यु भएको हो। उप्रेतीको हिजो बिहान भूमलो गाउँपालिका 8 डाँडा थोक तल्लो टारमा विद्युतको पोल अड्याउन राखिएको स्ट्याण्ड नजिक हिँडिरहेको अवस्थामा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। प्रहरीका अनुसार घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ। काभ्रेको पनौती नगरपालिकाले नगरपालिका 7 मा बसोबास गर्दै आएका सुकुम्बासीहरूलाई बिना उपयुक्त विकल्प हटाउन 15 दिने सूचना जारी गरेपछि 2 कम्युनिष्ट पार्टीहरूले कड़ा आपत्ति जनाएका छन्। नेपाल कम्युनिष्ट पार्टी माओवादी र नेपाल कम्युनिष्ट पार्टी बहुमत काभ्रेले काभ्रेका प्रमुख जिल्ला अधिकारी मार्फत ध्यानाकर्षण गराउँदै असार 25 गते प्रकाशित उक्त सूचना 48 घण्टाभित्र फिर्ता लिन माग गर्दै ज्ञापन पत्र बुझाएका छन्। 48 घण्टाभित्र सूचना फिर्ता नभई जबरजस्ती हस्तक्षेप गरिएमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं राज्य सत्ता हुनै हुने चेतावनी दिएको छ। काभ्रेको पनौतीबाट काठमाडौँ चल्ने सार्वजनिक बसमा पकेट मारेर नगद चोरी गरेको आरोपमा हिजो 4 जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा काभ्रेको बेथानचोक गाउँपालिका 6 का 30 वर्षीय आकाश भन्ने विनोद आले मगर, 31 वर्षीय रिक्सन तामाङ भन्ने श्याम तामाङ, 30 वर्षीय सुनाम लामा र मकनपुरको फापरबारीका 35 वर्षीय बालकृष्ण मगर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रबिन विष्टले बताउनु भएको छ। उनीहरूले पनौतीबाट काठमाडौँ जाँदै गरेको सार्वजनिक बसमा सवार तीर्थबहादुर तामाङको जुहारीकोटको खल्ती काटेर नगद चोरी गरी फरार भएका थिए। खबरमा राष्ट्रिय खबर। अविरल वर्षासँगै खसेको पहिरो र सड़क कटानका कारण देशका विभिन्न प्रमुख राजमार्ग तथा सड़क प्रभावित भएका छन्। प्रहरीका अनुसार बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जेबेसी सड़क खण्डमा सम्भावित बाढ़ीको जोखिमलाई दृष्टिगत गर्दै साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। कान्ति लोकपथमा पनि वर्षयामभर बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाएको छ। उत्तर पूर्वी नेपालको मेची राजमार्गमा सड़क हिलामे भएपछि उक्त सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। यता सिन्धुपाल्चोक जिल्ला स्थित 12 विषय तातोपानी खण्डको यातायात सेवा पूर्ण रूपमा अवरूद्ध भएको छ। यसै गरी बागलुङको कालीगण्डकी करिडोर, रोल्पाको घोराई थवाङ शहीद राजमार्ग, मुगुको नगमा गमगढ़ी सड़क, रसुवा स्थित पासाङ लामो सड़क खण्ड, अछाम स्थित मध्य पहाड़ी लोकमार्ग तथा बेसी शहर चामे मनाङ सड़क खण्ड पनि पहिरोका कारण पूर्ण रूपमा अवरूद्ध भएको छ। यता दोलखा जिल्ला स्थित तामाकोशी नदीको कटानका कारण रामेछाप सड़क अवरूद्ध भए पनि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको कार्यालय परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याएको प्रहरीले जनाएको छ। सिराहामा गोली चलेको छ। लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले गोली चलाएर 6 जनालाई नियन्त्रणमा लिएको छ। सिराहाको लहान स्थित हस्पिटल चोकमा बिहिबार दिउँसो गोली चलाएर 5 भारतीय र 1 नेपालीलाई नियन्त्रणमा लिएको हो। उनीहरूको साथबाट खैरो हेरोइन 225 ग्राम बरामद भएको प्रहरीले जनाएको छ। 1 भारतीय र 1 नेपालीको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। देशको पहाड़ी तथा तराई क्षेत्रका कतिपय स्थानमा आज मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार विशेष गरी कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाड़ी र
हिमाली भूभागमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। कतिपय स्थानमा भीषण पानी पर्ने सम्भावना रहेकाले नदी किनारा वरपर र पहिरोको जोखिम रहेको स्थानमा बसोबास गर्नेहरूले आवश्यक सावधानी अपनाउन मौसम विभागले आग्रह गरेको छ। गएको आर्थिक वर्ष 2082-83 24,11,66,95,00,000 रूपियाँको वैदेशिक व्यापार भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार एक वर्षमा 20,97,37,00,000,00,000 रूपियाँको वस्तु आयात र 3,15,29,00,00,000 रूपियाँको निर्यात भएको छ। गत आर्थिक वर्षको वैदेशिक व्यापारमा नेपाललाई 17,82,08,00,00,000 रूपियाँ व्यापार घाटा भएको छ। कुल वैदेशिक व्यापारमा आयातको हिस्सा 86.93% र निर्यातको हिस्सा 13.07% रहेको छ। गएको आर्थिक वर्षमा नेपालको वैदेशिक व्यापार अघिल्लो आर्थिक वर्षको तुलनामा 15.88% वृद्धि भएको छ। सबैभन्दा धेरै आयात हुनेमा डिजेल, कच्चा भटमासको तेल, पेट्रोल, खाना पकाउने एलपी ग्यास, फलाम तथा फलामजन्य सामग्री, स्मार्ट फोन लगायतका छन्। यस्तै सबैभन्दा बढ़ी निर्यात हुनेमा प्रशोधित भटमासको तेल, अलैंची, गलैंचा, सनफ्लावर तेल, जुटको सामग्री, पाम तेल लगायतका वस्तु छन्। नेपाली कांग्रेसको आधिकारिकता विवादमा यसअघि भएको फैसला पुनरावलोकन गर्न माग गर्दै देउबा पक्षले सर्वोच्च अदालतमा निवेदन दिएका छन्। यसअघि सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चयन भएका गगन थापा नेतृत्वको समिति वैध भएको ठहर गरेको थियो। अदालतको उक्त फैसला त्रुटिपूर्ण भएको भन्दै देउबा समूहले पुनरावलोकनका लागि निवेदन दिएको हो। अब तीनजना न्यायाधीशहरूले बसेर यो मुद्दामा पुनरावलोकन गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिने सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले बताउनु भएको छ। विशेष महाधिवेशनबाट चयन भएको थापा नेतृत्वको कार्य समितिलाई निर्वाचन आयोगले मान्यता दिएको थियो भने सर्वोच्चले पनि उक्त निर्णय वैध भएको ठहर गरेसँगै कांग्रेसको आधिकारिकता गगन थापा समूहले पाएको थियो। देउबा खड्का पक्षले थापालाई सभापति स्वीकार गरिसकेका छैनन्। दुवै समूहले एकताका लागि वार्ता गरे पनि ठोस सहमति जुट्न नसक्दा पार्टी विभाजनतर्फ उन्मुख भएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीका पूर्व उपसभापति गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गर्नुभएको छ। 44 बीपी स्मृति दिवसको अवसरमा हिजो राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा सभापति थापाले यस्तो घोषणा गर्नुभएको हो। क्यान्सरबाट पीड़ित श्रेष्ठ विगत 10 दिनदेखि आईसीयूमा उपचाररत हुनुहुन्छ। उहाँको स्वास्थ्य अवस्था नाजुक छ। साउन पहिलो सातासम्म देशभरि झण्डै 80% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागको तथ्याङ्क अनुसार सात साउनसम्म देशभर 79.36% क्षेत्रफलमा धान रोपाई सकिएको छ। देशभरि कुल 13,73,862 हेक्टर क्षेत्रफल धान रोप्न योग्य रहेकोमा हालसम्म 10,90,336 हेक्टरमा रोपाई सकिएको छ। प्रदेशगत रूपमा हेर्दा सुदूरपश्चिम प्रदेशमा धान खेती हुने कुल 1,62,250 हेक्टर क्षेत्रफल मध्ये 90.67% अर्थात 1,47,106 हेक्टरमा रोपाई सम्पन्न भइसकेको छ। कोशीमा 2,76,386 हेक्टर धान खेती योग्य जमीन रहेकोमा हालसम्म 73.94% अर्थात 2,04,347 हेक्टर क्षेत्रफलमा मात्र रोपाई भएको छ। देशको प्रमुख अन्न भण्डार मानिने मध्य प्रदेशमा हालसम्म 78.60% भूभागमा रोपाई सकिएको छ। कोलम्बो खबरमा अब विदेशको खबर। यतिखेर अमेरिका र इरान बीचको तनावले चरम रूप लिएको छ। इरानले जोर्डन, बहराइन र कुवेतमा श्रृंखलाबद्ध मिसाइल र ड्रोन आक्रमण गरेपछि मध्य पूर्वमा युद्ध चर्किएको छ। इरानको यो आक्रमणपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अहिलेसम्मकै भीषण आक्रमण गर्ने चेतावनी दिएका छन्। ट्रम्पको भनाईप्रति इरानले पनि तुरन्तै प्रतिक्रिया जनाएको छ। इरानका विदेश मन्त्री अब्बास अराघाचीले भनेका छन् यदि अमेरिकाले आफ्नो आक्रमण जारी राख्यो भने उसले ठूलो मूल्य चुकाउनु पर्नेछ। यसैबीच बेलायतले पनि आफ्नो सेनालाई सतर्कतामा राखेको छ। बेलायती सरकारले आवश्यक परेमा आफ्नो सेना देशको रक्षा गर्न तयार रहेको बताएको छ। यसअघि इरानको रिभोल्युसनरी गार्ड आईआरजीसीले
अमेरिकालाई बेलायती सैन्य अड्डा प्रयोग गर्न दिइयो भने बेलायत पनि आफ्नो निशानामा पर्ने चेतावनी दिएको थियो। यसैबीच युद्धको बढ़दो जोखिमलाई ध्यानमा राख्दै अमेरिकी विदेश मन्त्रालयले मध्यपूर्वमा रहेका आफ्ना नागरिकलाई उडानहरू रद्द हुन सक्ने भन्दै आपतकालीन अवस्थाका लागि तयार रहन ट्राभल एडभाइजरी जारी गरेको छ। विश्वकप लीग टू अन्तर्गत नेदरल्याण्डस भ्रमणमा रहेका नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहिबार भएको खेलमा नेपाल घरेलु टोली नेदरल्याण्डसँग 6 विकेटले पराजित भएको हो। यसअघि नेपाल नामिबियासँग 8 विकेटले पराजित भएको थियो। नेपालले दिएको 158 रनको लक्ष्य डच टोलीले 35 बल बाँकी हुँदै 4 विकेट गुमाएर पूरा

0: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धूम्रपान त्यागौं, जीवन बचाऊ।
1: धूम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
0: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान सुरु नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौं, आफू पनि बाँचौं, अरूलाई पनि बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।

0: Wait just a minute. We will return back.
1: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य सिपसिकौ आत्मनिर्भर बनाऊ।
2: भरपर्दो विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
1: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारासँगै। सम्पर्क नम्बर 98 42 40 20 54।

0: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
1: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
0: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
1: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
0: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अभिभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भनौँ त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य
3: हो। संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन त

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक।
3: हाम्रा सेवाहरू:
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
2: मायाको चिनो,
3: मेडल,
2: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
2: कस्टमाइज कप प्रिन्ट,
3: मेटल फोटो प्रिन्ट,
2: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।

0: Buddha.
1: Time check. It's 10 a.m.
2: अहिले बिहानको 10 बजेको छ।

0: Elambu FM 89.6 MHz.
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: बा
1: हजुर बुहारी,
0: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
1: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि, सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइजेस छँदैछ नि। ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पुर्जा फेर्ने एउटै मात्र पसल, त्यही घले इन्टरप्राइजेस त हो नि।
2: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ। विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्। घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि, प्रोपाइटर नारायण घले, मोबाइल 98493406667 र 98187798। मेसिनरी सामानको समस्याको एकमात्र विकल्प घले इन्टरप्राइजेस।
3: ओइले के पार ओइ मित्र, ये दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
4: मित्र, छ्यासो लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
5: ए आमा हो, साङ्गो बरु बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
4: अबै किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
3: राम राम राम राम राम, अब भो त यति कामको लागि यहाँले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
4: अबै अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
6: हजुर, यहाँ बिहे, छेवर, सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
7: स्थान राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डी चोकको अगाडि, लालीगुराज फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
6: प्रोप्राइटर राजेश परियार।

0: हस्पिटल नम्बर
1: 9849 29 13 27।
2: एबा चौतारा बजार आउनु भएको छ। अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ, होइन के को खोजीमा हुनुहुन्छ बा?
3: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो। बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछ हो नानी।
2: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि।
4: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 9841-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै।
5: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज,
6: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ तामाङ सेलो।

0: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल्चोक चौतारामा रहेको छ।
1: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
0: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अङ्कित श्रेष्ठ 98 41 057 105।

0: यसो आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र? होइन होला त्यस्तो त।
2: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
2: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
3: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र? मलाई त थाहा नै थिएन म्याडम।
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
10: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सेवा बुक स्टोर 4-5 सिन्धुपाल चोक।
12: हाम्रा सेवाहरू:
13: स्टेशनरीका सम्पूर्ण सामानहरू,
12: फोटोकपी प्रिन्ट,
13: कलर प्रिन्ट,
12: पीवीसी आईडी कार्ड,
13: सबै प्रकारका खेलकुद सामग्रीहरू,
12: सबै तहको तथा विभिन्न पुस्तकहरू,
13: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
12: ट्रफी,
13: मायाको चिनो,
12: मेडल,
13: फ्रेम,
12: जर्सी सेटहरू तथा प्रिन्ट,
13: सब्लिमेसन प्रिन्ट,
12: जर्सी प्रिन्ट,
13: कस्टमाइज कप प्रिन्ट,
12: मेटल फोटो प्रिन्ट,
13: प्रोप्राइटर
12: प्रकाश श्रेष्ठ,
13: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
12: कन्ट्याक्ट नम्बर 9841924274।
14: Listening to LMWFM 89.6 MHz. 89.6 MHz.

0: मेरो नम्बर चाहिन्छ कि केटीहरूको मात्रै लिङ्क गरेको छ
1: जस्ट चिल ब्रो
0: चिल न का मेरै गाउँ हो सुटिङ गर्न आइरहनु पर्ला अझ चेताउनु दिएको
2: के हो सुभाषजी
3: के होइन मेरो फ्यान फलोइङ अलिक बढे जस्तो छ आई नीड बॉडीगार्ड्स

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुख थियो।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
3: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
6: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
8: ले देख्नु भएन, औषधि हालेको।
7: लौ न, शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
8: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
7: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
8: हजुर,
7: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
8: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
7: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
8: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
7: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ, यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
8: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
10: पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
7: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ, उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
10: है बल्ल सम्झे, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
7: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
10: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
7: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
6: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
11: Let's go. This is your radio. This is LMFM.

0: Hiya.
1: Hi.
2: Hi.
0: तिम्रो दाई खै?
2: दाई? उता हुनुहुन्छ.
0: राहुल?

0: இளம்பு பிரேக் டைம்.
1: लगभग सबैजना आइसक्नु भयो. आजको उडास्तरको छलफल शुरू गरौँ. हुन त
2: हुन्छ.
1: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. ससेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
2: यस्तो गल्ती चाहिँ झुक्केर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
1: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर.
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो. यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्. मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्.
6: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु.
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ. हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ. दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ.
8: हिंसा सहनु पनि अपराध हो. हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्. उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ.
0: नेपाल सरकार विज्ञापन बोर्ड.
9: मानसिक समस्याबाट बच्ने उपायहरू.
10: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं.
9: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं.
10: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं.
9: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ.
10: असल साथीहरूसँग मात्रै संगत गरौं.
9: मादक पदार्थ र लागू औषध सेवन नगरौं.
10: नियमित स्वास्थ्य परीक्षण गरौं. मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं.
9: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ.
4: नेपाल सरकार विज्ञापन बोर्ड.
11: हेर त रगतै रगत भो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन.
12: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
11: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
12: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त अब.
11: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
9: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौं. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
10: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं.
9: नेपाल सरकार
13: विज्ञापन बोर्ड
14: एलम्बु

0: Time check. It's 12 noon.
1: अहिले मध्याह्नको 12 बजेको छ।

0: लिम्बो
1: गलत छ सबैले सोच्ने आफ्नै बारेको म त आफ्नो मान्छे सोची मात्र दुःख बाँडेको गलत पाइला चालेको माया छ दिलमा तारेको अब सँगै जिउने हाँसी
2: Wait, just a minute. We will return back. Return back.
3: एभा चौतारा बजार आउनु भएको छ. अघिदेखि तपाईँ यता उता गर्दै खोज्दै हुनुहुन्छ होइन? के को खोजीमा हुनुहुन्छ बा?
4: ल्याउनु नानी, छोराको बिहे पनि आइहाल्यो. बिहेको लागि आकर्षक भरपर्दो र विश्वासिलो गरगहनाको पसल कहाँ होला भनेर खोज्दैछौ नानी.
3: ल बा, पनि त्यसको लागि किन चिन्ता लिनुहुन्छ? हाम्रै चौताराको पुरानो बजारसँगै रहेको कृष्ण मन्दिर छेउमा पुरानो विश्वासिलो भरपर्दो बेखा रत्न साके ज्यासल सुनचारी पसल छँदैछ नि.
5: प्रोप्राइटर वीरेन्द्र रत्न साख्य 011-620-51 98-41-51-67-84 चौताराको पुरानो बजार कृष्ण मन्दिर सँगै.
6: हजुर बुहारी,
7: ग्रिल मेसिन, फर्निचरका मेसिन, ट्र्याक्टरका पार्ट्सहरू चाहिएको थियो, लिन पठाउनु भएको छ, कहाँ जाने होला?
6: ए बुहारी, त्यसको लागि पिर लिनै पर्दैन नि. सिन्धुपाल्चोकको चौतारामा घले इन्टरप्राइज छँदैछ नि. ट्र्याक्टर र जेनेरेटर मर्मतका लागि होम सर्भिसको सुविधा, रुख काट्ने मेसिन, चेन अथवा चेनको पार्ट पूर्जा फेर्ने एउटै मात्र पसल त्यही घले इन्टरप्राइज त हो नि.
8: हजुर, हामी कहाँ ग्रिल मेसिन, फर्निचर मेसिन, ट्र्याक्टर पावर टिलर का पार्ट्सहरू सुपथ मूल्यमा पाइन्छ. विद्युतीय उपकरण चाहिएमा वा स्तरीय हाउस वायरिङ वा प्लम्बिङ सेवा चाहिएमा हामीलाई सम्झनुहोस्. घले इन्टरप्राइजेस, सिन्धुपाल्चोक चौतारा, जिल्ला हुला कार्यालयको ठिक अगाडि. प्रोप्राइटर नारायण घले. मोबाइल 98493-40-667 र 98188-77908. मेसिनरी सामानको समस्याको एक मात्र विकल्प घले इन्टरप्राइजेस.
3: सेवा बुक स्टोर चौतारा पाँच सिन्धुपाल्चोक.
9: हाम्रा सेवाहरू:
3: स्टेसनरीका सम्पूर्ण सामानहरू,
9: फोटोकपी प्रिन्ट,
3: कलर प्रिन्ट,
9: पीवीसी आईडी कार्ड,
3: सबै प्रकारका खेलकुद सामग्रीहरू,
9: सबै तहको तथा विभिन्न पुस्तकहरू,
3: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
9: ट्रफी,
3: मायाको चिनो,
9: मेडल,
3: फ्रेम,
9: जर्सी सेटहरू तथा प्रिन्ट,
3: सब्लिमेसन प्रिन्ट,
9: जर्सी प्रिन्ट,
3: कस्टमाइज्ड कप प्रिन्ट,
9: मेटल फोटो प्रिन्ट,
3: प्रोप्राइटर
9: प्रकाश श्रेष्ठ,
3: सेवा स्टेसनरी एन्ड सप्लायर्स. सप्लायर्स
9: कन्ट्याक्ट नम्बर 9841924274.
10: यति बेला तपाईँ सुन्दै हुनुहुन्छ फिल्म बयाथ 89.6 मेगाहर्ज.

म त गरिब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरिब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलि चरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म यो बिग्रिरहेको समाजबाट निस्किरहेको प्रकाश म ग्रीष्म याममा शीतल छर्न सृष्टि भएको बतास यो मनको आँखा बिक्री गरी अन्ध हुनेहरूलाई मैले

घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलिचरको व्यथा सफलताको खोजी गर्दै रगड्दा यी हातहरू बदलिँदै गए मेरा हत्केलाको रेखा म त गरिब घरको केटा अझ परिवारको जेठा अरू भन्दा फरक मेरो अलिचरको व्यथा सफलता

छन् भावना तैरिरा छु एक्लै अगाडि झै छ भावना कैदिरा छु एक्लै कोही जान सक्दैनन् त्यहाँ जाने गर्छु एक्लै अचेत बानी लाग्यो खुसी छु म एक्लै कोही छैनन् मलाई खोज्ने हराए नि बाल छैन खोज्दैनन् किन थाहा छ म त्यस्तो

पारेछु फरक मात्र डन्डी फोर बिरको टुप्पामा बसी चिच्चै राख्न मन छ सबैले यो घर भन्छ म चाहिँ सोध्छु अन्त टोला आएका छन् आँटा सोध्छु किन यस्तो छु काम छैन त्यही मेरो खाली छु म व्यस्त छु बाँकी छ रुन मात्र खै के भनु एक्लो छु पिउन नमिल्ने पानी जस्तो छ नि त्यस्तै छु छैन म अरू जस्तो बेग्लै छु म यस्तै हुँ लुकेर छु र आँचन म छर्लङ्ग देख्दैछु।

भने काम्छ थरथरी, सबैले भन्छन् हेर त त्यसलाई कति मोज छ, म भने मर्दैछु बाँकी छ चुरा रोप्न, चल्दैछ हात पाउ मस्तिष्क नै जाम छ, सकाउनु कहिले मैले लथा लिङ्ग काम छ, कहिले कहीँ लाग्छ मेरो जिन्दगी नै धिक्कार हो, कहिले कहीँ लाग्छ यो त खाली मेरो विचार हो, कहिले कहीँ लाग्छ सबै हुँदा हुँदै

मैले पुग्यो सजाय पाइसके रौदिन खन्दा भन्दै बाउ आमालाई रोइसके परिवार कहिले पर्ने यत्रो ठुलो भइसके थाहा छैन जस्तो गर्छु दुःख दिने मै त थिए बिर्सेकी बाउ आमाले सुख भन्ने रहेछके मैले त हाँस्न बिर्से अरूको नि खुसी देखी बाउलाई त वाक्य पार्थे आमा जहिले हुन्थी रोगी बिस्तारै झर्ने आँसु मैले वात्तै बोकी देखी मनमा त्यही कुछ हाँसेको छैन त्यो दिनदेखि लामो सास फेर्छु धर्न दिन्न अड्काइदिन्छु आँसु सोचाइमा डुब्छु प्राय बिर्सिन्छु म ठ्याक्कै काँचु रोगी एक्लै आँसु कसम पागल हुन्छ।

छ एउटा फिल्म सगुन छ रियल सिन मेहनतको त्यति खाँचो छैन समस्या एउटै छ हेर्ने म एक्लै कोही हुँदैन भिडभाडमा हुँदा पनि बस्ने गर्छु कुनामा कहिले काहीँ हाँस्दै ऐना हेर्छु अह सुहाएन आनन्द लाग्छ अझै लाग्या घाउको दुखाइ

0: सबैलाई बोक्दछु, चुरोट्नि सक्यो फिल्टर बस्दा बोक्दछु, मर्न मन छैन एक्लो हुन बाटो रोक्दछु, औषधि लाग्छ कि म सुनि एक्लै खोक्दछु, थाहा छ म किन एक्लो छु त्यही पनि खुसी छु, मेरो कोही सुन्दिँदैन सबको कुरा सुनिदिन्छु, त्यसैले कुरा राख्दा छ्याउन मानिस सुनिदिनु, नत्र कि मेरो एक्लो पन्ध्र मलाई खुसिदिनु।
1: गर्दै तिमीसँग बग्ने मेरो रहर मेरो

0: जिउँदै मेरो पिण्डखानी यो के बोकेर ल्याइस तैले?
1: अबदेखि हामी तिन भाइ सँगै उठ्ने, खाने, मुत्ने, सुत्ने।
0: नाइस टु मिट यु, मिट जु।
2: जो प्रतिष्ठा भयो, जो इज्जत भयो, छायाला खन मैले।
3: नेवारको छोरी हो म, नेवारको छोरी।
4: Time check. It's 1 PM. अहिले दिउँसोको एक

0: Elimbu FM 89.6 MHz.
1: केडाओ यो चरीलाई जस्तो सुकै सिसाको गोली आए पनि छोड्नु हुँदैन. तिमीहरूलाई थाहा छैन चरी मर्यो सिसैले माया रिसैले.

मानो तिनो लुगा छुदै छुदैन हल्का छुका ननाचिँदा हुँदै हुँदैन जे गरे नि एक्लै आछु भर कसको छ र दुई चार छाजो बाएँ हाते डर कसको छ र ओइ बेलुका बसी टन्न त्यो गर्न थाल्यो ल्याङ लड्दा लड्दै घर पुगे चिन्दैन भर्या बोल्यो कि त मुखबाट कन्दा आउने स्याङ भोलि उता मुखी ल्याउ कति साह्रो ह्याङ।

0: पत्रकारको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
1: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
0: याद राख्नुहोस्, सही सूचनाले तपाईंलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
1: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
0: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
1: आउनुहोस् सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
0: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
2: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिष्ट्रारको कार्यालय।
3: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो। भन त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
4: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
3: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भन त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
5: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
3: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
6: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
3: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? सबैजनाले एकै स्वरमा भन त,
4: संघ,

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: सेवा बुक स्टोर, चौतारा 5 सिन्धुपाल्चोक।
3: हाम्रा सेवाहरू:
2: स्टेशनरीका सम्पूर्ण सामानहरू,
3: फोटोकपी प्रिन्ट,
2: कलर प्रिन्ट,
3: पीवीसी आईडी कार्ड,
2: सबै प्रकारका खेलकुद सामग्रीहरू,
3: सबै तहको तथा विभिन्न पुस्तकहरू,
2: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू,
3: ट्रफी,
2: मायाको चिनो,
3: मेडल,
2: फ्रेम,
3: जर्सी सेटहरू तथा प्रिन्ट,
2: सब्लिमेसन प्रिन्ट,
3: जर्सी प्रिन्ट,
2: कस्टमाइज्ड कप प्रिन्ट,
3: मेटल फोटो प्रिन्ट,
2: प्रोप्राइटर
3: प्रकाश श्रेष्ठ,
2: सेवा स्टेशनरी एन्ड सप्लायर्स।
3: कन्ट्याक्ट नम्बर 9841924274।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य। शीर्षक: आत्मनिर्भर बनौ।
4: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार, मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 9842404054।
5: तपाईं अहिले हेलम्बु एफएम 89.6 मेगाहर्ज सुनिरहनु भएको छ।

0: இளம்பு பிரேக் டைம்.
1: ओइले के पार ओइ मित्र, यो दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
3: ए आमा हो साङ्लो बरु, बनेपा नै पुग्नु पर्ने विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट प्यान्ट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ भनिहालौँ त।
4: हजुर, यहाँ बिहे छेवर सरकारी गैर सरकारी कर्मचारीको ड्रेस, कलेज र विद्यार्थीहरूको ड्रेस, दौरा सुरुवाल, रेडिमेड कपडा पाउनका साथै राम्रो आकर्षक सिलाई पनि गरिन्छ। तीन जनाको ग्रुप बनाएर ड्रेस किन्न र सिलाउन आएमा विशेष छुटमा सिलाइन्छ र अर्जेन्ट लुगा छ भने 24 घण्टामा सिलाई पनि गरिन्छ।
0: स्थान राजेश टेलरिङ एन्ड सर्टिङ सुटिङ सेन्टर, चौतारा बजार कुबिन्डे चोकको अगाडि लाली गुराँस फोटो स्टुडियो घर भएको ठ्याक्कै मुनि।
4: प्रोप्राइटर राजेश परियार, सम्पर्क नम्बर
5: 9849913727।
6: स्वस्थ जीवनको लागि सही निर्णय गरौं, धुम्रपान त्यागौं, जीवन बचाऊ।
7: धुम्रपानका असरहरू: फोक्सोको क्यान्सर, मुखको क्यान्सर तथा अन्य क्यान्सरको जोखिम बढ्दछ। मुटु रोग, उच्च रक्तचाप र स्ट्रोकको खतरा बढ्दछ। दम, खोकी तथा श्वास प्रश्वास सम्बन्धी समस्या हुन्छ। रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। गर्भवती महिला र बालबालिकाको स्वास्थ्यमा नकारात्मक असर पर्छ। प्रत्यक्ष धूम्रपान अरूले गरेको धूम्रपानको धुवाले पनि परिवारका सदस्यलाई हानि पुर्याउँदछ।
6: धूम्रपानबाट बच्ने उपायहरू: धूम्रपान शुरू नै नगर्ने, धूम्रपान गर्ने साथीहरूको दबावबाट टाढा रहने, धूम्रपान छोड्ने निर्णय गरी परिवार र साथीहरूको सहयोग लिने, तनाव व्यवस्थापनका लागि व्यायाम, खेलकुद वा अन्य सकारात्मक गतिविधिमा सहभागी हुने, आवश्यक परे स्वास्थ्यकर्मी वा परामर्श सेवाको सहयोग लिने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, घर, विद्यालय र सार्वजनिक स्थानलाई धूम्रपान मुक्त बनाउने, धूम्रपान छोडौ, आफू पनि बाँचौ, अरूलाई पनि बचाऊ।
7: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्र।

0: हाल्नु रहने के थाहा खबर आज त तिमी साह्रै राम्रो देखेकी थियौ त थाहा छ म तिमीलाई कति धेरै माया गर्छु
1: मिस्टर अजय हे दीपान रोहिणी सिर्फ मेरी हो मेरी
2: ठिक छ रोहिणी हामी दुईजनामा जसलाई मन पराए नि हामी रिसाउँदैनौ
0: के तिमीहरू 15-20 वर्ष कुर्न सक्छौ
1: रोहिणी
0: बाई।

मायाको घर छ, कुचेला भत्केला भन्ने यो डर छ। भक्ति तिमी भक्त म तिम्रो, केवल मात्रै तिम्रै त भर छ। बढ्छ खडाया दैवको सिफारिस, हर्मोनमा हुने छ खुसीको बारिस। मेरी लागि त धरतीमा झरिस, नौ महिनामा पाउने छ मायाको वारिस।

0: यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
1: हुन्छ
2: मिस। बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: के तपाईँ राम्रो र भर पर्दो बाइक तथा स्कुटरको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने अब मात्र 30,000 देखि 3,00,000 सम्मको बाइक तथा स्कुटर तपाईँ हाम्रै बजार सिन्धुपाल चौक चौतारामा रहेको छ।
7: नयाँ ब्रान्डेड बाइकहरू सुपथ मूल्यमा बिक्री वितरण, पुराना बाइक तथा स्कुटर सट्टापट्टा, साथै नयाँ पुराना हेलमेटको पनि सट्टापट्टा, सजिलो किस्ताबन्दी सुविधा अनि चाहिएको बेला सिधै बाइक भाडा पनि उपलब्ध गराइन्छ। बाइक मात्र होइन, तपाईँको राइडलाई अझ धमाकेदार बनाउनका लागि सम्पूर्ण सर्भिसिङ र स्पेयर पार्ट्सको सुविधा पनि छ।
6: स्थान भिन्तुना एवान ट्रेडर्स, चौतारा सागर चोगडी नगरपालिका, वडा नम्बर 5 को कार्यालय अगाडि। सम्पर्क नम्बर अंकित श्रेष्ठ 98 41 057 105।
8: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
9: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
8: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
10: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
11: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियो।
12: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
8: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
13: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
14: अरूको सम्मान गरौ, सम्मानित जीवन बिताउ, सभ्य समाज निर्माण गरौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
15: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदैन नि है।
16: लो, किन नि, के भयो, सन्चो भएन?
15: होइन, यतिकै जानै मन लागेन।
16: यतिकै पनि हुन्छ?
15: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
16: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
17: नमस्ते, कति कामले पाल्नु भयो?
16: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
17: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
15: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
18: In the mix.
19: Hi, this is Britney Spears.
20: It's what up, this is Jay-Z.
21: This is Jennifer Lopez.
18: The mix.
3: 89.6 FM.

0: wait just a minute. We will return back.
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ.
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ.
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन. सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ.
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ. यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ.
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न.
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो. बाफ्रे, अब चाहिँ के हुने हो?
6: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन. सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त. मिथ्या र भ्रामक सूचना हुन सक्छ. यस्तै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि.
5: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
6: तिमीलाई थाहा थिएन?
5: थाहा थिएन.
6: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो. अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो. यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ.
5: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
6: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन. सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ. त्यसको स्रोत थाहा पाउनुपर्छ. मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ. आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ. बुझ्यौ?
7: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ.
8: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ.
9: नेपाल सरकार, विज्ञापन बोर्ड.
10: हेलो
11: हेलो,
10: म हजुरको बैंकबाट बोलेको. तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु.
11: हुन्छ हुन्छ, पठाउनुहोस् है. ए ए नानी, छोरी.
12: हजुर,
11: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी.
12: लु दिन त. हेलो, भन्नुहोस् त.
10: हेलो हजुर.
12: हजुर,
10: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु.
12: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
11: ए नानी, के भने रहेछ? के भयो
12: नानी? हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन. अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन. यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ. अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा.
11: ल ल ल, किन दिन्थे?
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ.
13: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं.
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा हुजुरी वा जानकारी गराउ.
13: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्दै हुनुहुन्छ हेलुम्बा एफएम 89.6 मेगाहर्ज।

0: இளம்பு பிரேக் டைம்.
1: ओइनी के पार ओइ मित्र, यो दुम्सले हल गोरु चाहिँ हल बाँधेर कतासम्मको यात्रा हो मित्र?
2: मित्र छ्यास लाएर बनेपातिर जाउँ भनेर हिँडेको हामी त।
1: ए आमा हो साङ्गो बरु, बनेपा नै पुग्नु पर्ने, विशेष काम चाहिँ के छ नि?
2: किन हुनु नि मेरो भाइ, टाइम मात्र लगाएर भएन नि, अब सुट पॉइंट सिलाउन बनेपातिर चाहिँ लागे है म।
1: राम राम राम राम राम, अब भो त यति कामको लागि यदुमसँगले बनेपा नै जानु पर्छ त। हाम्रै बजार चौतारामा राजेश टेलरिङ एन्ड सटिङ सुटिङ सेन्टर खुलिसक्यो नि।
2: अघि नै भन्नु पर्दैन त मेरो भाइ, के कस्तो सुविधा छ।

0: यो चाहिँ राम्रोसँग गाउनुहोस् नगाउनु भए घर जानुहोस्
1: हो।

0: Wait just a minute. We'll return back.
1: आजको डिजिटल युगमा सूचना तपाईँको औंलामा हुन्छ, तर ती सूचना मिथ्या पनि हुन सक्छन्। तपाईँले हेरेको, पढेको र सुनेको सूचना सही हो भनेर कसरी थाहा पाउने?
2: मिथ्या सूचना र सही सूचना छुट्याउने केही तरिका यस्ता हुन सक्छन्। सूचनाको स्रोत जाँच्ने।
1: विश्वसनीय समाचार संस्थाले सही सूचना दिन्छन्। विश्वसनीय समाचार संस्था हो भनेर थाहा पाउने वेबसाइटको ठेगाना जाँच्नुहोस् र त्यसमा दर्ता वा अभिलेखीकरण भएको निकाय खोज्नुहोस्।
2: सूचनाको क्रस चेक गर्नुहोस्। सूचनाको एउटै स्रोतको भर नपर्नुहोस्। यदि सनसनीपूर्ण सूचना छ भने अन्य स्रोतहरूमा पनि त्यही सूचना छ कि छैन जाँच्नुहोस् र सूचनाको विश्वसनीयता यकिन गर्नुहोस्।
1: समाचार लेख्नेको विश्वसनीयता जाँच गरौं। विषयगत ज्ञान भएका अनुभवी पत्रकारले लेखेका समाचार अधिकांश विश्वसनीय नै हुन्छन्।
2: सूचना पुष्टि गर्ने अन्य स्रोतको पनि परीक्षण गरौं। आधिकारिक सूचनामा विश्वस्त स्रोतबाट आधारित तथ्य हुन्छन् जसलाई प्रमाणित गर्न सकिन्छ।
1: याद राख्नुहोस्, सही सूचनाले तपाईँलाई सबल बनाउँछ, तर मिथ्या वा भ्रामक सूचना फैलाउने र ग्रहण गर्ने दुवै समस्यामा पर्न सक्छन्।
2: त्यसैले अब हरेक पटक कुनै समाचार देखेपछि त्यसलाई शेयर गर्नु पहिले एक पटक आफै समाचारको परीक्षण गरी समाचार प्रति विश्वस्त हुनुहोस्।
1: सही निर्णय गर्न सही सूचना चाहिन्छ। सही सूचना प्राप्त गर्न मिथ्या सूचना चिन्नु जरूरी हुन्छ।
2: आउनुहोस्, सत्य र सही सूचनाको डिजिटल संसार बनाऊ। सुसूचित हुनुहोस्, चनाखो रहनुहोस्।
1: मिथ्या वा भ्रामक समाचारको भ्रमबाट भ्रमित नबनौ, सत्य समाचारको खोजी गरौं।
3: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
4: नेपालको संविधान 2072 अनुसार नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो भनेर त विद्यार्थी भाइ बहिनीहरू, नेपाल कस्तो राज्य हो रे?
5: संघीय, लोकतान्त्रिक, गणतन्त्रात्मक राज्य हो।
4: संघीयता हाम्रो संविधानको मुख्य विशेषता हो। विकास भनेर त संघीयताले परिकल्पना गरेको राज्य व्यवस्था कस्तो हो?
6: संघ, प्रदेश र स्थानीय तह गरी तीन तहको सरकार रहने व्यवस्था छ सर।
4: हो, अनि यो तीनै तहका सरकारका आफ्नै विशेषता र अधिकार पनि छन्। नेपालमा पहिलो पटक प्रदेश सरकारको व्यवस्था गरिनु यो संविधानको सबैभन्दा प्रमुख विशेषता हो। अनि यो प्रदेशको अधिकार संविधानमा कहाँ उल्लेख गरिएको छ?
7: संविधानको अनुसूची 6 प्रदेशको एकल अधिकारको सूची छ। त्यस्तै अनुसूची 7 संघ र प्रदेशको साझा अधिकारको सूची छ र अनुसूची 9 भने संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारको सूची छ सर।
4: संघ, प्रदेश र स्थानीय तहको सम्बन्धलाई कसरी व्यवस्था गरिएको छ संविधानमा? संविधानले एकै स्वरमा भन्दा

0: सबल र सक्षम प्रदेशले विकास र समृद्धि सुनिश्चित गरी जनताको अधिकार स्थापित गर्छ।
1: बागमती प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालय, संचार रजिस्ट्रारको कार्यालय।
2: हाम्रो प्रशिक्षण तपाईँको सुरक्षित भविष्य।
3: भरपर्दो, विश्वासिलो र व्यावसायिक ड्राइभिङ तालिमका लागि सुमन ड्राइभिङ सेन्टर चौतारा। समूहमा आउनेहरूको लागि विशेष छुटको व्यवस्था रहेको छ। सिप सिक्ने इच्छा र चाहना तपाईँको, दक्ष चालक उत्पादनको दायित्व हाम्रो।
2: ट्रायल सेन्टरको मापदण्ड अनुरूप दक्ष र अनुभवी प्रशिक्षकहरूद्वारा कार मोटरसाइकल चलाउन सिकाइने सिन्धुपाल्चोकको एकमात्र ड्राइभिङ सेन्टर। प्रोप्राइटर सुमन भुजेल, ठ्याक्कै डिभिजन सिंचाई कार्यालय चौतारा सँगै। सम्पर्क नम्बर 98 42 40 20 54।
4: In the mix.
5: Hi, this is Britney Spears.
6: It's what up, this is Jay-Z.
7: This is Jennifer Lopez.
4: The mix.
8: 89.6 FM.

0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
3: डर लाग्नु, निद्रा नलाग्नु,
2: अनौठा विचार आउनु,
3: निराशा बढ्नु, खुशी नहुनु,
2: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
3: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
2: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
3: छटपटी हुनु, चिटचिट पसिना आउनु,
2: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
3: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
2: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
3: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड। सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र

0: फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: Let's go. This is your radio. This is LMFM 89.6 megahertz. 89.6 megahertz.
3: OSR Digital, entertaining the nation.
4: धन्यवाद न्यूट्री प्लस। आजको खाना तपाईको नाम।

0: இளம்பு பிரேக் டைம்.
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको.
2: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो. बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन.
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि. हेर त, अब
2: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको.
3: हो, बाटो काट्दा जेब्रा क्रसबाट काटौ. जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिऊ.
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं. बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
5: लगभग सबैजना आइसक्नुभयो. आजको उडास्तरको छलफल शुरू गरौं. हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
6: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
7: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको. हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है.
6: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
5: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
6: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
7: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
6: यस्तो गल्ती चाहिँ झुकेर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
5: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन.
4: नेपाल सरकार, विज्ञापन बोर्ड.
8: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
9: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो.
8: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्.
9: हो र, मैले त सोचेकै थिइन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर.
8: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो. यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्. मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्.
9: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु.
10: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ. हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ. दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ.
11: हिंसा सहनु पनि अपराध हो. हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्. उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: एलम्बु एफएम 89.6 मेगाहर्ज।

0: Elimbu FM 89.6 MHz.
1: सानो त्यसको लागि लड्न जाँदैछु बाँच्यो भने फेरि भेट होला है।

त्यसको लागि लड्दा लड्दै मैले आफ्नो मायालुलाई पनि बिर्सेछु। धेरै कुरी छन् उनले मलाई, तर समय नहो, समयसँगै बग्दै जाँदा उनको अरूसँग नै बिहे भएछ। के गर्ने भाग्यमा नै यस्तो लेखेको रहेछ, यो जन्ममा हामी एकअर्काको हुन नसके पनि अर्को जन्ममा अवश्य हुनेछ।

Elimbu FM 89.6 MHz. हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाई सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएमबाट प्रसारण भइरहेको साँझ 6 बजेको समाचारमा स्वागत छ। म आइसिंह तामाङ। शुरूमा हेलम्बु खबरका मुख्य शीर्षकहरूबाट। मेलम्चीमा स्थानीय उत्पादनको बजारीकरणका लागि कोशीली घर सञ्चालनमा आयो। काठमाडौँको बागमती किनारबाट हटाएको बस्ती क्षेत्रमा खुल्ला पार्क निर्माण गरिने। पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत। वार्ता र कूटनीतिकबाट समाधान गर्न आग्रह। कक्षा 12 को उत्तर पुस्तिका परीक्षण सम्बन्धमा नतिजामा कुनै पनि त्रुटि देखिएन। अर्घ खाँचीमा बाँदर धपाउन 20 हेरालुको विज्ञापन खुल्यो। तलब मासिक 12,500 रूपियाँ। चीन भारत सहित 60 साझदारमाथि अमेरिकाको नयाँ कर लागू। र काभा पुरुष भलिबल च्याम्पियनशीप नेपालले आज पाकिस्तानको सामना गर्दै। मेलम्बु खबरको शुरूमा स्थानीय खबर। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारमा स्थानीय कृषि तथा हस्तकला उत्पादनको बजारीकरण र प्रवर्धन गर्ने उद्देश्यका साथ कोशीले घर सञ्चालनमा आएको छ। आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको कोशीले घरको उद्घाटन गर्दै मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङ, उप प्रमुख उमा प्रधानले उक्त कोशीले घरको उद्घाटन गर्नुभएको हो। कोशीले घर हरेक दिन बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म सञ्चालनमा हुनेछ। उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै नगर प्रमुख हाइतमान तामाङले स्थानीय विकास, स्थानीय किसान, महिला उद्यमी तथा साना व्यवसायीहरूले उत्पादन गरेका वस्तुहरू सहज बजार उपलब्ध गराउने उद्देश्यका साथ कोशीले घर स्थापन गरिएको बताएको छ। उहाँको अनुसार यहाँ ताजा फलफूल तथा तरकारी, घरेलु अचार, मह, भान्साका आवश्यक सामग्री, हस्तकला सामग्री, अण्डा, माछा, गेडागुडी, चिया, कफी, हर्बल सामग्री लगायतका स्थानीय रैथानी उत्पादनको प्रत्यक्ष बिक्री वितरण गरिनेछ र आवश्यकता अनुसार स्थानीय विशेष परिकार र उत्पादनलाई पनि जिल्ला बाहिर समेत पठाउने व्यवस्था मिलाइने जानकारी गराएको छ। यसै गरी नगर प्रमुख आइतमान तामाङले कोशीले घरले स्थानीय उत्पादन र उपभोक्तालाई एउटै छानामुनि जोड्ने बिचौलियाको भूमिका घटाउँदै किसानहरूलाई उचित मूल्य दिलाउने तथा उपभोक्तालाई गुणस्तरीय स्थानीय उत्पादन उपलब्ध गराउने विश्वास व्यक्त गरिएको छ। मेलम्ची आसपासका सरकारी तथा निजी कार्यालयका कर्मचारी, घुम्न आउने पर्यटक, स्थानीय बासिन्दा तथा छिमेकी पालिका उपभोक्तालाई लक्षित गरी सञ्चालनमा आएको कोशीले घरले स्थानीय उत्पादनको बजार विस्तार, रोजगारी सृजना तथा आर्थिक गतिविधि बढ़ाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास सहभागीहरूले गरेको छ। उद्घाटन समारोहमा विभिन्न वड़ाका वड़ा अध्यक्ष, शाखाका प्रमुख, कर्मचारी, उद्योगी, व्यवसायी, किसान तथा स्थानीय वासीको उल्लेख्य रूपमा उपस्थिति रहेको थियो। बागमती प्रदेश नेतृत्व नेकपाको भागमा परे सिन्धुपाल्चोक 1 प्रदेशसभा खबाट निर्वाचित तथा नेकपा बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल मुख्यमन्त्रीका स्वाभाविक दावीदारको रूपमा अगाडि आएका छन्। पार्टीभित्र उनको संगठन निर्माण, लामो राजनीतिक अनुभव र नेतृत्व क्षमताका आधारमा उनको दावी बलियो रहेको नेताहरूले बताएको छ। यद्यपि संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री शालिगराम जम्मरकटेल पनि प्रतिस्पर्धामा उत्रिएको छ। यसैबीच नेकपा एमाले र नेकपा बीच प्रदेश सरकार गठन तथा सत्ता बाँडफाँडका बारेमा छलफल अन्तिम चरणमा पुगेको छ। दुवै दलले सत्ता प्रदेशमा 3-3 प्रदेशको नेतृत्व गर्ने समझदार दारीतर्फ अगाडि बढ़े पनि बागमती प्रदेशको नेतृत्व कसले गर्ने भन्ने विषय अझै पनि टुंगिएको छैन। नेकपाले बागमतीलाई आफ्नो मुख्य प्राथमिकतामा राखिएको छ भने एमाले भित्र पनि नेतृत्व आफ्नै दलले पाउनुपर्ने दबाव रहेको बताएको छ। उता बागमती प्रदेशको बागमतीमा एमालेको भागमा परि संसदीय दलका नेता जगन्नाथ थपलिया र पूर्व स्वास्थ्य मन्त्री किरण थापा मुख्यमन्त्रीको प्रमुख दावेदार रहने चर्चामा रहेको छ। दुवै दलका शीर्ष दलका नेता बीच वार्ता सकारात्मक रूपमा आएको अगाडि बढ़ेकाले प्रदेश नेतृत्व छिट्टै साँझ निर्णयमा पुग्ने सार्वजनिक हुने अपेक्षा गरिएको छ। दोलखा घर भएका एकजना उपसचिव स्रोत नखुलेको 6.5 लाख बढ़ी नगद सहित विराटनगर विमानस्थलबाट पक्राउ परेको छ। विराटनगर विमानस्थलबाट 6,65,000 रूपियाँ स्रोत नखुलेको नगद सहित भीमेश्वर नगरपालिका 9 घर भएका उपसचिव मिगमार तामाङ पक्राउ परेका छन्। उनी राष्ट्रपति सूर्य तराई मधेस
संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई मोरङका कार्यालयका प्रमुख रूपमा कार्यरत रहेका थिए। 56 वर्ष तामाङ गत साउन 3 गते काठमाडौँ आउनका लागि बुद्ध इयरको उडान चढ्न विराटनगर विमानस्थल पुगेका थिए। नियमित प्रस्थान सुरक्षा जाँचको क्रममा प्रहरीले उनको कालो झोला चेक जाँच गर्दा 1000 दरका 515 थान र 500 दरका 300 थान गरी कुल 6,65,000 रूपियाँ नगद फेला पारिएको छ। निलम्बु खबरमा अब राष्ट्रिय खबर। काठमाडौँको बागमती नदी किनारबाट हटाएका अव्यवस्थित बसोबासी भएका क्षेत्रलाई खुल्ला सार्वजनिक क्षेत्रको रूपमा विकास गरिने भएको छ। यी क्षेत्रमा हरित क्षेत्र, खेल मैदान, पदमार्ग, वाकिङ ट्रेल तथा नदी पुनर्जीवनसँग सम्बन्धित पूर्वाधार निर्माण गरिने सरकारले योजना अगाडि सारेको छ। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले हटाएका बस्ती रहेका स्थानमा स्थानीय कंक्रीट संरचना निर्माण नगरी सबै नागरिकले सहज रूपमा उपयोग गर्न सकिने खुल्ला क्षेत्र विकास गरिने जनाएको छ। समितिका योजना निर्देशक माछा काजी महर्जनले नदीको प्राकृतिक बहाव, बह संरक्षण, बाढ़ी व्यवस्थापनले प्रभावकारी बनाउने तथा सार्वजनिक प्रयोगका खुल्ला क्षेत्र विकास गरिने उद्देश्यका साथ छुट्टै योजना तयार भइरहेको समेत जानकारी गराएको छ। अत्याधिक वर्षा र बाढ़ीका बेला नदी सहज रूपमा फैलिन सकिने गरी खुल्ला पार्क र हरित क्षेत्र विकास गरिने र बागमतीलाई बाढ़ी नियन्त्रण, सरसफाई र हरियालीसँग जोड़िएको सार्वजनिक खुल्ला क्षेत्रको रूपमा विकास गरिने जनाएको छ। बल्खु, बंशीघाट, थापथली, गैरीगाउँ, सिनामंगल र शंखमूल लगायतका क्षेत्रमा हटाएको बस्तीको अधिकांश भग्ना अवशेष डेबिरिस हटाउने काम लगभग सम्पन्न भइसकेको समितिले जनाएको छ। हटाएका डेबिरिस र माटोलाई भू आकृति अनुसार व्यवस्थित रूपमा मिलाएर प्रयोग गरिएको छ। महर्जनको अनुसार बंशीघाट क्षेत्रमा करिब 1 मिटर जमिन पुरी घाँसे मैदान, ग्रासल्याण्ड निर्माणका लागि तयारी पुगिएको छ र त्यहाँ खेलकुदका लागि उपयुक्त खुल्ला क्षेत्र विकास गर्नको साथै वृक्षारोपण गरिने समेत भएको छ। नेपाल सरकारले पश्चिम एसियामा चर्किएको द्वन्द्वको बारेमा आफ्नो धारणा यथावत रहेको जनाएको छ। शान्ति सम्झौताको पालना नहुँदा द्वन्द्व चर्किएको उल्लेख गर्दै सरकारले वार्ता र कूटनीतिक माध्यमबाट यसको थालनी स्थायी समाधान खोज्नुपर्नेमा जोड़ दिएको छ। आज आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव लोकबहादुर पौडेल क्षेत्रले पश्चिम एसियामा जारी द्वन्द्वको प्रभाव विश्वव्यापी रूपमा परेको र नेपाल पनि त्यसबाट अछूत नरहेको बताएको छ र यसले नेपालको अर्थतन्त्रमा समेत असर पारेको छ र प्रवक्ताले हर्मज जलमार्ग सञ्चालनमा ल्याउन भइरहेको अन्तर्राष्ट्रिय प्रयासलाई नेपाल सरकारले समर्थन गरेको जानकारी दिँदै उक्त क्षेत्रमा रहेका नेपाली नागरिकका लागि सुरक्षित रहेको र हालसम्म कुनै पनि समस्या नदेखिएको पनि बताएको छ। यदि कुनै पनि समस्या परे सम्बन्धित नेपाली नियोगमा सम्पर्क गर्न वा मोफा मित्र एफ मार्फत गुनासो दर्ता गर्न नेपालीहरूलाई आग्रह समेत गरिएको छ। 3 अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले नेपाल सरकारले न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने खालका गतिविधि गरेको दावी गरेको छ। एमनेस्टी इन्टरनेशनल, ह्युमन राइट्स वाच र इन्टरनेशनल कम्युनिशन अफ जुरिस्टस आईसीले न्यायपालिकाको स्वतन्त्रतालाई खतरामा पार्ने गरी नेपाल सरकारले कदम चालेको भन्दै चिन्ता व्यक्त गरिएको छ। जेनेभाबाट संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले बहालवाला न्यायाधीशहरूलाई जबरजस्ती राजीनामा गर्न लगाएर वा उनीहरूमाथि महाअभियोग लगाएर सर्वोच्च अदालतको संरचना परिवर्तन गर्न राजनीतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको जनाएको छ। गत वैशाखमा सरकारले नेपालको संविधान र विधिको शासन सिद्धान्त अनुसार आवश्यक हुने संसदीय विधिबाट संशोधन गर्नको साथ संवैधानिक परिषद ऐनलाइन कार्यकारी अध्यादेश मार्फत अनुचित रूपमा संशोधन गरेको पनि उनीहरूले दावी गरिएको छ। प्रधान न्यायाधीश र प्रमुख संवैधानिक पदहरूमा नियुक्तिको सिफारिस गर्ने कार्यका लागि जिम्मेवार निकाय संवैधानिक परिषदको गण पूर्वक संख्या र मतदान सम्बन्धी प्रावधान समेत परिवर्तन गर्ने गरी संवैधानिक परिषद ऐनमा गरिएको संशोधनको प्रमाण परिणामप्रति संस्थाले चिन्ता व्यक्त गरिएका छन्।
कक्षा बाह्रको उत्तर पुस्तिका परीक्षण सम्बन्धमा हाल रहेको व्यवस्थामा सुधार गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले गठन गरेको समितिले सुझाव दिएको छ। कक्षा बाह्रको नतिजा प्रकाशनमा असन्तुष्टि जनाउँदै विद्यार्थी आन्दोलनमा उत्रेपछि त्यसबारे अध्ययन गर्न मन्त्रालयले असार 11 गते मन्त्रालयकै उपसचिव राम खतिवड़ाको संयोजकतामा 3 संसदीय दलका समिति गठन गरिएको थियो। समितिलाई उत्तर पुस्तिकाको स्याम्पलिङ परीक्षण एवं परीक्षा अंक तथा डेटा इन्ट्रीको भेरिफिकेशन गर्न भनिएको थियो र समितिले कार्य आदेश अनुसारको काम नै गरिएको थियो र 2-7 अध्ययन गरेर समितिले असार 30 गते मन्त्रालयले बुझाएको प्रतिवेदनमा उत्तर पुस्तिका परीक्षण तथा स्वयं परीक्षणमा लापरवाही भएको पुष्टि हुन नसकेको निष्कर्ष निकालेको मन्त्रालयका प्रवक्ता शिव कुमार सापकोटाले जानकारी दिनुभएको छ। प्रतिवेदन शिक्षा सचिव चुडामणि पौडेललाई बुझाएका छन्। अर्घखाँचीमा बारीमा फल्दै गरेको मकै बाँदरले नोक्सान गर्न थालेपछि डिभिजन वन कार्यालयले 20 बाँदर हेरालु नियुक्त गर्न विज्ञापन आह्वान गरिएको छ। अर्घखाँची जिल्लाका 6 स्थानीय तहका 61 वडा नै बाँदर प्रभावित क्षेत्र भएका छन्। यसमध्ये अति प्रभावित 26 क्षेत्रका गाउँमा मकै जोगाउन वन कार्यालयले हेरालु माग गरिएको छ। यति बेला मकैले घोगा लागिसकेका छन् र मकै बारीमा बाँदर को हुल पसेर नोक्सान गरिरहँदा किसान हैरानमा परेको छ। 18 वर्षदेखि 45 वर्ष उमेर समूहका व्यक्तिले आजसम्म दस्तावेज दिने समय दिएको थियो। साउन 10 गतेदेखि असोज 10 गतेसम्म 2 महिना हेरालुले काम गर्नेछ। त्यस बापत उनीहरूले मासिक 12,500 रूपियाँ परिश्रम पाउने सूचनामा उल्लेख गरिएको छ र हेरालुलाई दिने पारिश्रमिक र अन्य खर्चका लागि सिद्धगंगा नगरपालिकामा रहेका 8 सामुदायिक वन उपभोक्ता समूहले लगानी गर्नेछ। वन उपभोक्ता समूहले सम्वर्धन प्रणालीमा आधारित वन व्यवस्थापन कार्यक्रम मार्फत वनको संरक्षण गरेर काठ दाउरा बिक्रीबाट आएको आमदानी मध्येबाट बाँदर धपाउन वन कार्यालयलाई रकम उपलब्ध गराएको डोहोडे सामुदायिक वनका अध्यक्ष रेशम राज बन्जडेले बताएको छ। गत वर्ष 10 सामुदायिक वनले 6 लाख रूपियाँ बजेट उपलब्ध गराएको थिए। अहिले कति रकम उपलब्ध गराउने भन्ने यकिन नभएको र कार्यालयबाट परिपत्र आएपछि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गतबाट सो रकम दिइने समेत बन्जडेले बताउनु भएको छ। हेलम्बु खबरमा अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग आफ्नो व्यवहार नीतिपूर्ण संरचना गर्दै चीन भारत युरोपेली संघ यु सहित 60 व्यापारिक साझेदारहरूलाई लक्षित गरी नयाँ आयात शुल्क आजदेखि लागू गरिएको छ। फेब्रुअरीमा सर्वोच्च अदालतले राष्ट्रपतिको व्यापक शुल्क अधिकार सीमित गरेपछि तयार गरिएको नयाँ व्यवस्था कानूनी रूपमा अझ मजबूत मानिएको छ। नयाँ शुल्क 10-12.5% निर्धारण गरिएको छ। खेलम्बु खबरमा अब खेल खबरमा पाकिस्तानको इस्लामाबादमा भइरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपालले आफ्नो तेस्रो खेलमा आज घरेलु टोली पाकिस्तानको सामना गर्दैछ। नेपाल र पाकिस्तान बीच खेलमा इस्लामाबाद स्थित गरिसन जिन्नाहा स्पोर्ट कम्प्लेक्समा हुनेछ। यसअघि नेपाल र पाकिस्तान बीचको खेल अपरान्ह 4:15 हुने तयार गरिएको थियो तर आज प्रियरको कारण खेलको समय परिवर्तन भएर अहिले शुरू गरिसकेको छ। हामी हेलम्बु खबरको अन्तिममा छौं। विदा हुनु पहिला हेलम्बु खबरका मुख्य शीर्षकहरू पुनः एकपटक। मेलम्चीमा स्थानीय उत्पादनको बजारीकरणका लागि कोशीले घर सञ्चालनमा आयो। काठमाडौँको बागमती किनारबाट हटाएको बस्ती क्षेत्रमा खुल्ला पार्क निर्माण गरिने। पश्चिम एसियाको द्वन्दबारे नेपालको धारणा यथावत। भारत र कूटनीतिकबाट समाधान गर्न आग्रह। कक्षा बाह्रको उत्तर पुस्तिका परीक्षण सम्बन्धमा नतिजामा कुनै पनि त्रुटि देखिएन। अर्घखाँचीमा बाँदर धपाउन 20 हेरालुको विज्ञापन खुल्ला। तलब मासिक 12,500 रूपियाँ। चीन भारत सहित 60 साझेदारमाथि अमेरिकाको नयाँ कर लागू। र काभा पुरूष भलिबल च्याम्पियनशीप नेपालले आज पाकिस्तानको सामना गर्दै। साँझ 6 समाचार सकियो। अर्को समाचारका साथमा भोलि बिहान 5:40 समयमा उपस्थित हुने नै छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिनुहुने प्राविधिक मित्र राघव तामाङलाई धन्यवाद दिँदै म आइसिंह तामाङ बिदा हुन चाहन्छु। हवस् त, नमस्कार।

0: अरुणिको होटल एण्ड रेस्टुरेन्ट प्राइभेट लिमिटेड चौतारा सागरचुक गढी नगरपालिका 5 सिन्धुपाल्चोक Our services, deluxe room with AC, hot and cold water, LED TV, seminar hall, restaurant and bar, free Wi-Fi, parking area, familiar and joyful environment. Customer satisfaction is our conjugation. New Aruniko Hotel and Restaurant Private Limited. Chautara Sangha Chowdhury Nagar Palika 5, Sindhupur Chowk. Email hotelaruniko@gmail.com. Contact 011-620-326. 9860-982293. New Aruniko Hotel and Restaurant Private Limited, Chautara Sangha Chowdhury Nagar Palika 5, Sindhupur Chowk.
1: बुक स्टोर चौतारा 5 सिन्धुपाल चोक
2: हाम्रा सेवाहरू
1: स्टेशनरीका सम्पूर्ण सामानहरू
2: फोटोकपी प्रिन्ट
1: कलर प्रिन्ट
2: पीवीसी आईडी कार्ड
1: सबै प्रकारका खेलकुद सामग्रीहरू
2: सबै तहको तथा विभिन्न पुस्तकहरू
1: सबै प्रकारका कम्प्युटर सम्बन्धी कामहरू
2: ट्रफी
1: मायाको चिनो
2: मेडल
1: फ्रेम
2: जर्सी सेटहरू तथा प्रिन्ट
1: सब्लिमेसन प्रिन्ट
2: जर्सी प्रिन्ट
1: कस्टमाइज कप प्रिन्ट
2: मेटल फोटो प्रिन्ट
1: प्रोप्राइटर
2: प्रकाश श्रेष्ठ
1: सेवा स्टेशनरी एन्ड सप्लायर्स
2: कन्ट्याक्ट नम्बर 9841924274

0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट जोगाउन, बालबालिकालाई दिउँसोको चर्को घामबाट टाढा राखौं, उनीहरूलाई हलुका र खुकुलो कपडा लगाइदिऊ, गर्मीबाट बचाऊ।
1: नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र।
0: शिशु तथा बालबालिकालाई अत्याधिक गर्मीबाट

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाई तमाम आदरणीय श्रोताहरूमाझ सदाझै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाई गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रस्तान गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनिरहनुभएका सम्पूर्ण श्रोताहरूलाई फेरि पनि हार्दिक स्वागत गर्दछु। म गोविन्द विश्वकर्मा। हामीले विगतका दिनहरूमा यहुन्नाको पुस्तकबाट अध्ययन गरिरहेका छौं र आज हामी यहुन्ना सुसमाचार्य यहुन्नाको पुस्तक 21 अध्यायको 15 देखि हामी 25 सम्म हेर्नेछौ। यो यहुन्ना सुसमाचार्य पुस्तकको अन्तिम खण्ड अन्तिम अध्याय रहनेछ। हामी सरसर्ती पाठ गर्नेछौ र त्यसमा लेखिएका वचनको खण्डहरूलाई हामी एकदम गहिरो ढंगले हेर्नेछौ। मलाई विश्वास छ तपाई मसँगै हुनुहुन्छ। शुरूमा यहाँ शीर्षकमा लेखिएको छ, येशूले पत्रुसलाई पुनस्थापित गर्नुभएको। हामीले थाहा छ योभन्दा अगाडिका घटनाहरू बाइबलमा धेरै फरक घटनाहरू हामी देख्दछौ कि येशु प्रभु पुनरुत्थान हुनु भइसकेपछि उहाँका चेलाहरूको उहाँ देखा पर्नु भएको र यहुन्नाको पुस्तकको कुरा गर्ने हो भने उहाँ पहिले मरियम मग्दलिनी कहाँ देखा पर्नु भएको, त्यसपछि अन्य लुकेर बसेका चेलाहरू कहाँ उहाँ देखा पर्नु भएको, त्यसपछि लगत्तै चेलाहरू चाहिँ पत्रुस लगायत केही उनका साथीहरू चाहिँ माछा मार्न जाँदाखेरि चाहिँ उनीहरूले कुनै पनि माछा नपाएको अवस्थामा जब येशु उनीहरूको बीचमा उपस्थित हुनुहुन्छ, त्यसपछि थुप्रो उदाहरणहरू त्यहाँनिर थुप्रो परिवर्तनहरू आएको हामी देख्दछौ। अनि त्यसपछिको घटना हो यो, यहाँ चाहिँ पत्रुससँग येशुले बातचित गर्नुभएको कुराहरूलाई चाहिँ यस अध्यायमा व्याख्या गरिएको छ। पत्रुस चाहिँ एकदमै चञ्चल स्वभावको, उसले आफूभित्र जे कुरा छ त्यो झट्टै परमेश्वर कहाँ येशु कहाँ जाहेर गर्नको लागि एकदमै तत्पर रहने। त्योभन्दा अगाडि हामीले पत्रुस र येशुको संवाद हामीले हेर्ने हो भने येशुले पत्रुसलाई सोध्नुहुन्थ्यो, पत्रुस तिमीले मलाई प्रेम गर्छौ? अनि जसरी पत्रुसले येशुलाई भन्थे, प्रभु म साक्षी नै तपाईँलाई धेरै नै प्रेम गर्छु, होइन? अनि तीन पटकसम्म येशुले पत्रुसलाई सोध्नुभयो, तिमीले मलाई प्रेम गर्छौ? साक्षीकै पत्रुसले भने, म तपाईँलाई धेरै प्रेम गर्छु। तर त्यही कुरा जब येशु प्रभु गिरफ्तार हुनुभयो, त्यसपछि उहाँलाई पत्रुसले 3 पटक इन्कार गरेको छ। जुन कुरा येशुले पहिले भन्नुभएको थियो, भाले बाँच्नुभन्दा पहिले नै तिमीले मलाई 3 पटक इन्कार गर्नेछौ, सोही कुरा वास्तविक रूपमा पूरा भयो। अब पत्रुस जब ढुङ्गामा माछा मारिरहेको थियो र त्यति बेलामा चाहिँ येशु पत्रुस र उनका साथी कहाँ देखा पर्नुहुन्छ, त्यसपछि पत्रुस ढुङ्गाबाट हाम फालेर येशुलाई भेट्न लाउँदछ। त्यसपछिको संवाद यहाँ लेखिएको छ, म सरस्वती पाठ गरिदिनेछु, त्यसपछि हामी वचनमा फेरि गहिरो ढंगले अध्ययन गर्नेछौ। जब तिनीहरूले खाइसके तब येशुले सिमोन पत्रुसलाई भन्नुभयो, यहुन्नाका छोरा सिमोन, के तिमी मलाई यिनीहरूभन्दा बढी प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाई जान्नुहुन्छ म तपाईलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा पाठाहरूलाई खुवाऊ। उहाँले फेरि दोस्रो पल्ट तिनलाई भन्नुभयो, यहुन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाई जान्नुहुन्छ म तपाईलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा भेडाहरूको हेरचाह गर। उहाँले तिनलाई तेस्रो पल्ट भन्नुभयो, यहुन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुखित भए, किनकि उहाँले तेस्रो पल्ट तिनलाई के तिमी मलाई प्रेम गर्छौ भन्नुभयो। तिनले उहाँलाई भने, प्रभु, तपाईँ सब कुरा जान्नुहुन्छ, म तपाईलाई प्रेम गर्दछु भनी तपाईलाई थाहा छ। येशूले तिनलाई भन्नुभयो, मेरा भेडाहरूलाई खुवाऊ। साँच्चै म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ तिमी आफैले आफ्नो पटुका बाँध्दथ्यौ र जहाँ इच्छा लाग्छ जान्थ्यौ, तर जब तिमी बूढा हुनेछौ तब तिमीले आफ्ना हात पसार्नेछौ र अरूले तिम्रो पटुका बाँधिदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ लगिनेछौ। कुन किसिमको मृत्युद्वारा तिनले परमेश्वरको महिमा गर्नेछन् त्यसको संकेत गर्दै उहाँले यो भन्नुभएको थियो। यति भनेर उहाँले तिनलाई भन्नुभयो, मेरो पछि लाग। पत्रुसले पछि फर्किएर हेर्दा येशूले प्रेम गर्नुहुने चेलालाई पछि पछि आउँदै गरेको देखे। यिनले नै बेलुकीको भोजनको बेलामा उहाँको छातीमा ढल्केर प्रभु तपाईलाई पक्राइदिने को हो भनी सोधेका थिए। तिनलाई देखेर पत्रुसले येशूलाई भने, प्रभु यिनको चाहिँ के हुने? येशूले पत्रुसलाई भन्नुभयो, म नआएसम्म तिनी पर्खिरहन् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के? तिमी मेरो पछि लाग। यसै कारण ती चेला मर्दैनन् भन्ने कुरा भाइहरूका बीचमा फैलियो। येशूले तिनी मर्दैनन् भन्नुभएको थिएन, तर म नआएसम्म तिनी पर्खिरहन् भन्ने मेरो इच्छा भए पनि तिमीलाई के भन्नुभएको थियो। यी तीनै चेलाहरू हुन् जसले यी कुराका विषयमा गवाही दिँदैछन् र यी कुरा लेखेका छन्, अनि हामी जान्दछौ कि तिनको गवाही साँचो छ। येशूले अरू पनि धेरै कामहरू गर्नुभयो, ती मध्ये प्रत्येकको बारेमा लेखिने हो भने मलाई यस्तो लाग्छ कि तिनका विषयमा लेखिएको पुस्तकहरू संसारैभरि पनि अटाउने थिएनन्। प्रियहरू, हामीले अहिले सुसमाचार्य पुस्तक यहुन्नाको 21 अध्यायको 15 पददेखि 25 पदसम्म हामीले पाठ गर्यौं। यहाँ एउटा रोमाञ्चक घटना घटेको छ। एउटा चेलाहरूसँग येशू प्रभु बातचित गर्दै हुनुहुन्छ। येशू प्रभु पुनरुत्थान हुनु भइसकेपछि आफ्ना चेलाहरू कहाँ उहाँ बेला बखत यसरी उपस्थित हुनुहुन्थ्यो, अनि आफ्ना चेलाहरूलाई उहाँले विभिन्न तौरबाट सिकाउँदै हुनुहुन्थ्यो। उहाँले तयार गर्दै हुनुहुन्थ्यो कि परमेश्वरको त्यो राज्य, परमेश्वरको त्यो सुसमाचार उहाँका चेलाहरूले अब सारा संसारभरि फैलाउनु पर्दथ्यो। त्यो जिम्मेवारी उहाँका चेलाहरूलाई प्रभुले दिनुभएको थियो, अनि उहाँले आफ्ना चेलाहरूलाई त्यसको लागि तालिम दिइरहनु भएको थियो। यहाँ सिमोन पत्रुसलाई चाहिँ येशू प्रभुले तीन पटकसम्म सोध्नु भएको छ कि तिमी मलाई प्रेम गर्दछौ, अनि पत्रुसले पनि तीन पटक येशूलाई जवाफ दिएका छन् कि मैले प्रभु तपाईलाई प्रेम गर्दछु, ती तपाई जान्नुहुन्छ। हो, वास्तवमा प्रभुले हामीलाई उहाँका चेलाहरूलाई अझै बनाऊ विश्वासी तपाईँ हामी जसले प्रभुलाई मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गरेका छौं, परमेश्वरले यो कुरा उहाँको वचन मार्फत तपाईँ र मलाई पनि सोधिरहनु भएको छ, के तपाईँले येशूलाई प्रेम गर्नुहुन्छ? प्रभुले भन्नुभएको छ सिमोन पत्रुसलाई पहिलो पटक, कि तिमीले मलाई प्रेम गर्दछौ सिमोन पत्रुस? पत्रुसले जवाफ दिन्छन्, म प्रेम गर्छु प्रभु। अनि प्रभुले भन्नुभएको छ, मेरा पाठाहरूलाई खुवाऊ। अब यहाँनिर हामीले के देख्दछौ भने सिमोन पत्रुस अब एउटा चाहिँ भगौटे डरपोक होइन, ऊ सबैबाट त्रसित भएर भाग्ने एउटा चाहिँ त्यो एउटा व्यक्ति होइन, तर अब ऊ एउटा चाहिँ परमेश्वरको त्यो शक्ति प्राप्त गरिसकेपछि येशू प्रभुले उनलाई निर्देशन दिइसकेपछि अब पवित्र आत्माको उसको जीवनमा आगमन भइसकेपछि ऊ अब निडर भएर एउटा चाहिँ सेवक भएर एउटा अगुवा भएर ऊ जिउनु पर्दछ। अब उसको जीवन चाहिँ परिवर्तन भएको छ। अब उसले चाहिँ एउटा हौसलाका साथमा मानिसहरूको बीचमा त्यो सुसन्देश, स्वर्गको सन्देश मानिसहरूको बीचमा फैलाउनु पर्ने त्यो दायित्व प्रभु येशू ख्रीष्टले पत्रुसलाई दिनुभएको छ। त्यसकारण प्रभुले भन्नुहुन्छ, मेरा पाठाहरूलाई खुवाऊ। यसको वास्तविक अर्थ के हुन्छ भने तिमीले अब एउटा अगुवाको जीवन निर्वाह गर्नुपर्दछ। यो एउटा महत्वपूर्ण जिम्मेवारी प्रभु येशूले सिमोन पत्रुसलाई दिनुभएको छ। विगतमा जे भयो जस्तो भयो, तर अब उपरान्त उसले चाहिँ आफ्नो जीवन परमेश्वरको कामको लागि समर्पण गर्नुपर्नेछ भनेर प्रभु येशूले सिमोन पत्रुसलाई त्यो सिकाउँदै हुनुहुन्छ, त्यो जिम्मेवारी दिँदै हुनुहुन्छ। उहाँले दोस्रो पटक फेरि सोध्नु हुँदाखेरि सिमोन पत्रुसले त्यही जवाफ दिन्छन् कि प्रभु तपाईँले मलाई जान्नुहुन्छ, म तपाईँलाई कति प्रेम गर्छु भनेर। अनि प्रभु येशूले फेरि सिमोन पत्रुसलाई भन्नुहुन्छ कि मेरा भेडाहरूको हेरचाह गर। येशू प्रभुले सिमोन पत्रुसलाई एउटा जिम्मेवारी दिनुभएको छ कि अब सिमोन पत्रुस पहिलेको जस्तो एउटा कायरताको जीवन होइन, तर अब उनी एउटा चाहिँ अगुवाको जीवन, एउटा परमेश्वरको सुसन्देश बोकेर मानिसहरूको बीचमा उभिने एउटा निडर अगुवाको जीवन जिउनुपर्छ भन्ने त्यो जिम्मेवारी प्रभुले सिमोन पत्रुसलाई दिनुभएको छ। अनि त्यो एउटा जिम्मेवारीमा उहाँले भन्नुभएको छ, मेरा भेडाहरूको हेरचाह गर। पक्कै पनि प्रभु येशूको भेडा बनेको चाहिँ पक्कै पनि उहाँले विश्वासीहरूको कुरा गर्नुभएको छ, यहाँ जो साँच्चीकै निर्दोष छन्, जसलाई परमेश्वरको त्यो जीवित वचनको खाँचो छ, परमेश्वरको त्यो स्वर्गको सन्देश मानिसहरूलाई पुर्याउनु आवश्यक छ। ती कुराहरू प्रभु येशूले आफ्नो चेलाहरू मार्फत उपस्थित भएका त्यहाँनिर भौतिक रूपमा प्रभुसँग बातचित गर्ने प्रभुसँग रहेका उहाँका 12 जना चेलाहरू मध्ये उहाँका चेलाहरूलाई परमेश्वरले यो आज्ञा गर्नुहुँदैछ कि तिमीहरू अब सारा संसारमा जानुपर्छ, सुसमाचार बोकेर, त्यो सासो सन्देश बोकेर मानिसहरूको बीचमा प्रभुको त्यो मुक्तिको सन्देश बोकेर जानुपर्छ। यति मात्र होइन, एउटा अगुवाको जिम्मेवारी के रहन्छ भन्ने कुरा पनि परमेश्वरले उहाँका चेलाहरूलाई सिकाउँदै हुनुहुन्छ कि सबैभन्दा पहिले पाठाहरूलाई खुवाउने कुरा, त्यो भनेको हामीले भौतिक रूपमा खुवाउने कुरा गरेको होइन, तर यो आत्मिकी रूपमा मानिसहरू मरेका छन्, आत्मिकी रूपमा मानिस तिर्खाएका छन्, परमेश्वरबाट टाढा भागेका छन्, परमेश्वरको त्यो राज्यको सुसमाचार उनीहरूले पाएका छैनन्। अब उनीहरू तिर्खाएकाहरूलाई, भोकाएकाहरूलाई खुवाउने कुरा, त्यो जिम्मेवारी, त्यो स्वर्गको सन्देश खुवाउनु हो। त्यसपछि उहाँको भेडाहरूको हेरचाह गर्ने कुरा, त्यो एउटा महत्वपूर्ण कुरा हो। एउटा अगुवा भइसकेपछि, एउटा लिडर भइसकेपछि, एउटा पास्टरी सेवाकायमा अझ अगाडि बढेको त्यस्तो कुनै व्यक्ति आफ्ना विश्वासीहरूको हेरचाह गर्नु पर्दछ। पत्रुसलाई फेरि सोध्नुहुन्छ कि पत्रुस तिमीले मलाई प्रेम गर्छौ? अब यति बेला पत्रुस निराश हुन्छन् अनि भन्दछन्, प्रभु तपाईँले सबै जान्नुहुन्छ। यति बेला पत्रुसले त्यो पहिले उसले गरेको कुराको पनि उसले सम्झना गर्दछ, जति बेला परमेश्वरले भन्नुभएको थियो कि तिमी मलाई प्रेम गर्छौ, पत्रुसले भनेको थियो म तपाईँलाई प्रेम गर्छु प्रभु, अरू चेलाहरूभन्दा म तपाईँलाई धेरै प्रेम गर्छु, तर येशूले भन्नुभएको थियो तिमीले मलाई 3 पटकसम्म भाले बाँच्नुभन्दा पहिले तिमीले मलाई इन्कार गर्नेछौ, अनि त्यो कुरा वास्तविक रूपमा भएको पनि थियो। अनि पत्रुसले यति बेला रियलाइज गर्छ, त्यो कुरालाई चाहिँ मनन गर्छ, दुखित हुन्छ, साँच्चीकै प्रभुले 3 पटकसम्म मलाई फेरि किन यो सोध्नु भएको हो भनेर। धेरै पटक विश्वासी जीवनमा परमेश्वरको वचनले, उहाँका कतिपय वचनहरूले हामीलाई प्रश्न गर्दछ प्रियहरू, कि तपाईँले येशूलाई साँचो प्रेम गर्नुभएको छ, के येशूलाई तपाईँले आफ्नो पहिलो प्रेमका रूपमा तपाईँले उहाँलाई राख्नु भएको छ, त्यो प्रेमको पहिलो स्थान तपाईँले परमेश्वरलाई दिनुभएको छ अथवा अन्य अरू कुरालाई दिनुभएको छ। त्यसकारण येशू प्रभुले आफ्ना प्रिय चेलाहरू मध्येका पत्रुसलाई पनि सोध्नुहुन्छ कि तिमीले मलाई प्रेम गर्छौ, एकचोटि होइन, दुईचोटि होइन, 3-3 पटकसम्म फेरि सोध्नुहुन्छ, किनभने प्रभुलाई जान्ने इच्छा थियो, उसको मन परिवर्तन भएको त्यो कुरा प्रभु येशूले पत्रुसको मन परिवर्तन भएको देख्न चाहनुहुन्थ्यो। अन्तिम पटकसम्म पत्रुसले भन्दछन् कि प्रभु तपाई सबै जान्नुहुन्छ, म तपाईँलाई प्रेम गर्छु, अनि येशूले फेरि भन्नुहुन्छ मेरा भेडाहरूलाई खुवाऊ। पत्रुसलाई यी सबै कुराहरू येशू प्रभुले बारम्बार भनिरहँदाखेरि उसलाई एउटा त्यो जिम्मेवारीको आभास हुन्छ, पक्कै पनि उसले आगामी दिनमा अब कस्तो जीवन जिउनु पर्ने हो, उसले प्रश्नसँग बुझ्दछ कि अब येशू प्रभुको त्यो सुसन्देश मैले मेरो काँधमा बोकेर मानिसहरूको बीचमा म प्रचार गर्न निस्किनुपर्छ, मानिसहरूलाई त्यो परमेश्वरको बारेमा साँचो एउटा सुसन्देश मानिसहरूको हात पुर्याउनु पर्छ भनेर पत्रुसले त्यो कुरा निधो गर्दछन्। उनले बुझ्दछन् प्रभुले मलाई यो प्रश्न सोध्नुको पछाडिको कारण यो रहेछ भनेर। अनि येशू प्रभुले फेरि थपेर भन्नुहुन्छ, साँच्चै म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ तिमी आफैले आफ्नो पटुका बाँध्दथ्यौ र जहाँ इच्छा लाग्छ त्यहाँ जान्थ्यौ, तर जब तिमी बूढा हुनेछौ तब तिमीले आफ्ना हात पसार्नेछौ र अरूले तिम्रो पटुका बाँधिदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमी लगिनेछौ। यो पत्रुसको भावी जीवनको बारेमा, उसको यात्राको बारेमा, उसको बुढेसकालमा ऊ कस्तो अवस्थामा रहनेछ भन्ने कुराहरू पनि प्रभु येशूले अहिले नै पत्रुसलाई बताउँदै हुनुहुन्थ्यो। यी शब्दहरूले पत्रुसले परमेश्वरको महिमाको निम्ति भोग्नुपर्ने मृत्युको किसिमलाई बुझाउँदछ भन्ने कुरा प्रष्ट हामी हेर्न सक्दछौ। पावल शहीद भएका समयतिर नै पत्रुस रोममा नोरोकको शासनकालमा क्रूसमा टाँगिएका थिए भनी परम्परागत विवरणहरूमा हामी उल्लेख गरेको पाउँदछौ। तिनको आफ्नो अनुरोधमा तिनलाई उदुमुन्त हुने गरी क्रूसमा टाँगिएको थियो किनकि तिनले आफ्नो प्रभुकै तरिकामा क्रूसमा टाँगिन आफू अयोग्य भएको अनुभूति गरेका थिए भनेर वचनमा लेखिएको छ। प्रियहरू, पत्रुस जसले प्रभुलाई तीन तीन पटक इन्कार गरेका छन्, प्रभु सँगसँगै हिँडेका थिए, प्रभु सँगसँगै खाएका थिए, अझै प्रभुलाई पक्राउ गर्दाखेरि त उनले तरवार निकालेर सैनिकहरूको कान पनि काटिदिएका थिए, यति जोश भएको मान्छे, तर जब प्रभु क्रूसमा टाँगिँदै हुनुहुन्थ्यो पत्रुसलाई सोधे शासकहरूले कि तिमीले यिनलाई चिन्दछौ, पत्रुसले एक पटक होइन, दुई पटक होइन, तीन तीन पटक उनले इन्कार गरे। त्यो कुराहरू पछि उनले अनुभूत गर्छन्, त्यो कुराको महसुस गर्छन्। अनि यसले उनलाई तीन पटकसम्म प्रश्न गरिसकेपछि र उनलाई उनको जीवन अब के हुने हो वा उनले कुन जिम्मेवारी लिएर अगाडि बढ्नु पर्ने हो प्रभुले यहाँनिर बताइसकेपछि पत्रुसले थाहा पाउँदछन् कि अब मेरो जीवन कसरी म जिउनु पर्दछ। वास्तविक रूपमा प्रभु येशूको त्यो एउटा साँचो सन्देश मानिसहरूको बीचमा प्रचार गर्नको लागि उनीहरूलाई बाध्यता थिएन, उनीहरूलाई प्रभुले गर्नुपर्छ, यो तिमीहरूले नगरेसम्म अरू कसैले गर्दैन भनेर त्यो कुरा चाहिँ उनीहरूका चेलाहरूलाई प्रभु येशूले बाध्य बनाउनु भएको थिएन। तर जब उनीहरूले येशू प्रभु मृत्युलाई पनि जितेर बौरी उठ्नुभयो अनि उहाँ साँचो परमेश्वर हुनुहुन्छ भन्ने कुरा जब उनीहरूले थाहा पाए त्यसपछि उनीहरूमा थुप्रो बदलावहरू आयो, उनीहरू निकै परिवर्तन भए, उनीहरू निकै जोशीला भएर उनीहरू यरुसलेमबाट अन्य देशहरू हुँदै अन्य ठाउँहरूमा हुँदै विभिन्न मानिसहरूको बीचमा खतराहरू मोल्दै उनीहरू विभिन्न शासकहरूको डर नमानिकन सुसमाचार प्रचार गर्दै गए। फलस्वरूप आज तपाईँ र हामीले प्रभु येशूको त्यो एउटा साँचो सन्देश, सुसन्देश, एउटा मुक्तिको सन्देश हामीले सुन्न पाएका छौं। प्रभु येशूलाई विश्वास गर्नु भनेको संसारमा हामीले दुःख भोगे तापनि प्रियहरू हाम्रो मुक्ति र उद्धारको विषय हो। प्रभु येशूलाई विश्वास गर्नु भनेको उहाँलाई हामीले सम्पूर्ण हृदयले एउटा साँचो परमेश्वर भनि ठान्नु हो कि उहाँले हामीलाई हाम्रो पापहरू धोएर हाम्रा अधर्महरू क्षमा गरेर येशू प्रभुद्वारा हामीले मुक्ति र उद्धार पाउनेछौ भन्ने कुराको निश्चयता हो। संसारिक रूपमा उहाँका चेलाहरू दुःख र संकट भएर जानु पर्यो, तर पनि बाइबलमा लेखिएको छ उनीहरू स्वर्गमा परमेश्वरसँग पक्कै पनि निश्चयसँग उनीहरू स्वर्गमा परमेश्वरसँग रहनेछन्। त्यो अनन्तताको एउटा जीवनमा उनीहरू रहनेछन्, परमेश्वरसँग त्यो अनन्त जीवनमा उनीहरू रहनेछन्। स्वर्गको त्यो विलासिता जीवनमा उनीहरू सधैँभरि कहिले पनि नाश नहुने त्यो जीवनमा उनीहरू रहनेछन्। अनि जसले उहाँमाथि विश्वास गर्दछ संसारमा हामीले दुःख कष्ट संघर्ष भोगे तापनि हामी परमेश्वरसँग यो भौतिक पार्थिव शरीर मरेर गइसकेपछि हामी उहाँसँग सदा सर्वदा रहिरहनेछौ। एउटा अनन्तताको जीवनमा, एउटा स्वर्गको जीवनमा परमेश्वरसँग हामी खुशी साथ रहनेछौ। बाइबलको मूल सिद्धान्त, प्रभु येशूले दिनुभएको मूल शिक्षा यही हो कि उहाँमाथि विश्वास गर्यौं भने हामी मरे पनि हामी जीवित रहनेछौ। संसारमा हामी दुःख संकट अनि विभिन्न व्यवधानहरू, सतावटहरू, खेदहरू भएर जानु परे तापनि हाम्रो अन्तिम गन्तव्य भनेको स्वर्ग हो, जहाँ परमेश्वर हाम्रो साथमा हुनुहुनेछ। प्रभुले यहाँ पछि हेर्नु पर्दाखेरि उहाँ दोस्रो पटक फेरि आउनुहुने कुरा गरेको छ, अनि जब उहाँ दोस्रो पटक आउनुहुन्छ त्यसपछि उहाँले आफ्ना चेलाहरूको सारा दुःखहरू, सारा कष्टहरू, सारा संघर्षहरू, उनीहरूले भोगेका ती संघर्षहरूलाई प्रभु येशूले सधैँभरिका लागि मेटाइदिनुहुनेछ, अनि उहाँले हाम्रो आँखाबाट आँसु पुसिदिनुहुनेछ। त्यहाँ कहिले शोक हुने छैन, त्यहाँ कहिले पीड़ा हुने छैन, तर सधैँभरि हर्ष नै हर्ष परमेश्वरसँग हामी रहनेछौ। त्यसकारण आज यो वचन सुनिरहनुभएका प्रिय श्रोताहरू, बाइबलले कहिले पनि प्रभु येशूलाई विश्वास गरेपछि सम्पन्न सम्पन्न हुन्छ, सबै दुःख कष्टहरू, सबै कुराहरूबाट छुटकारा भएर संसारमा हाँसी खुसी एउटा रमाइलो जीवन जिउन पाइन्छ भन्ने कुरा ठोकुवाको साथमा कहीँ पनि बताएको छैन। येशूका चेलाहरूले जसरी दुःख कष्टहरू भोगे, हामीले पनि ती कष्टहरू, संकटहरू भोग्नु पर्दाखेरि पनि हामी निराश हुनु हुँदैन। हामी निराश भएर हामी निकै आकुल व्याकुल भएर ओहो अब हामीले विश्वास गरेको परमेश्वर त साँचो परमेश्वर हुनुहुँदैन रहेछ भन्ने जस्ता अविश्वासहरू हाम्रो हृदयमा उत्पन्न भयो भने हामीले साँचो रूपमा परमेश्वरलाई अझै बुझ्न बाँकी नै छ। साँच्चीकै जसरी यहाँनिर वचनमा भनिएको छ, येशूलाई प्रेम गर्ने चेलाले संकटहरू सामना गर्नुपर्दछ, दुःखहरूको सामना गर्नुपर्दछ, साँगुरो बाटो भएर हिँड्नु पर्दछ, सुसमाचारका खातिर आफ्नो प्राण पनि त्याग्नु पर्दछ। बाइबलमा धेरै घटनाहरू छन् र हाम्रो वास्तविक जीवनमा पनि हामीले हेर्नु पर्दाखेरि धेरै त्यस्ता घटनाहरू छन्। नेपालमा पनि कति मानिसहरूले सुसमाचारका खातिर आफ्नो प्राण अर्पण गरेका छन्। त्यसकारण परमेश्वरसँगको त्यो सम्बन्ध भनेको, त्यो यात्रा भनेको संसारमा मात्रै टुङ्गिने यात्रा होइन प्रियहरू, त्यो सधैँभरिलाई अनन्तताको यात्रा हो, त्यो परमेश्वरसँग रहिरहन पाउने एउटा स्वर्गको यात्रा हो। संसारबाट शुरू भएको त्यो यात्रा हामी स्वर्गमा परमेश्वरसँग रहने, उहाँसँग सदा सर्वदा रहन पाउने यात्रा हो। त्यसकारण आज म तपाईँलाई उत्साह दिन्छु, निराश नहुनुहोस्, हतोत्साहित नहुनुहोस्, परमेश्वरमा निरन्तर प्रार्थना गरिरहनुहोस्, परमेश्वरमा निरन्तर त्यो उहाँको सामिप्यतामा उहाँको सम्बन्धमा निर्माण हुँदै जानुहोस्। परमेश्वरले तपाईँ र म सबैजनालाई आशिष दिनुभएको होस्। आजको वचनले तपाईँको हृदयमा काम गरेको छ भन्ने म विश्वास गर्दछु। हौस् त, जीवनको वचन रेडियो कार्यक्रममा वचन सुनेर साथ दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ। हामी फेरि भेट्नेछौ। हौस् त,
0: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ, तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
1: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339, 9868553339।
0: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउँछौं। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
2: Let's go, this is your radio. This is LMWFM 89.6 MHz. 89.6 MHz.
3: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेट नला विश्वासी चमक बसुगो अनिश्चित दुईरी ग्रीक टिस्युगो जयमसी तथा नमस्कार लासो फ्याफुल्ला स्पार्क माई फे तथा नला विश्वास श्री चमक बसुगो अङ्क 56 रि रङनी स्वागत मुला ना वियोग तामाङ तिगा बेनन ताम रङला इच्छा अनुसार चलात्ता जीवा मुला तिगा परमेश्वर से रङ द रङला बेनन लक्ष्य गरे प्राप्त लवरी रु लसि मुला वा रङला लुई याकर्की गेन बजार रङ भन मुला जहाँ रङ द उत्तर गरे माइबरी देन योजना अनुसार टिक्दा ताजीबा आरे बिसी पत्ता लगावला बारे संघर्ष लजीबा मुला जब रंग रंगला लुइरी परमेश्वरला शक्ति से घे लजीबा मृंसु मुला जब घटना गदे रंग से अपेक्षा लाभा अनुसार ताबा नारे जवाब यंगशुबा मृंसुबा मुला जब परमेश्वर से रो फेरी रंगला विश्वास करे वास्तविक मुला बिसी पत्ता लगावला बारे हमला मसुला हिब्रू 10:32 एनी गदेश येशु ख्रीष्ट बारेरी लोपा नचला दिक गदेद थामले सुगो जब दुईरी एनी गदेश लानन दुख नातो सही विश्वासी कोंसी चिवा मुबा जब परमेश्वर जी नचला पटक येशुदा रंगला प्रभुला रूपरी घोषे शिवजी हेगेन विजयला दुई मुबा लुईरी रंगसे माइसुबा उत्तर गरे सब्जी येशुरी रंगसे साचो कन्सुजी जुन आनन्द देन शान्ति से प्लिङबा मुबा जुन चु संसार ज्ञान आइनबा तसै थे ज्ञान प्राप्त लिच्छ सायद रंगसे देन मन्त्री परिषद सह ताप दोबा मुबा सायद रंगसे दुःख भोक्तिबा मुबा हिब्रू 10:1 33 खाइमम एनिगरिसी जम्मन मिला ओन छाङरी दुखादेन हेला नाजी ओछे खाइमम एनिगरिसी दुखरी परब तब गदेद रोलजी सय चु रङ आइन जो दुख भोक्ति बा मुसुला सय चु रङला जमहानला लानन हिन्बा वा रङला नामला रो हिन्बा हेन्दे रङ रोदा सोई भन मुसुला रङ तिग्द चु ताबरी पिन्छु मुला तिगा थेनी गदे रङला बफदार शिवक अरे मुबा परमेश्वर से प्रश्न लभ गदे जवाफ पिन बढी आवश्यक अरे थेन्दे चु सम्भव मुला कि रङ से परमेश्वरला उत्तर गोसुला अरे तिग्द विषम परमेश्वरला बुद्धि याङला भन्दा लानन ज्ञान मुला जब परमेश्वर चुरङमा प्रश्न न्युसी जब पिन्ना पिन्ला तिग रङ नफिरे ज्ञान नला वचन रे नाई रङदा पिन्ना पिन्बा प्रतिज्ञा गरेरे विश्वास लभ इच्छुक भसुला आज ब दुई रि एन परमेश्वरी भरोसा लभै जारी अन्न गदे देन परमेश्वरजी पछ्याउ हुला हिब्रू 10:36 परमेश्वर द सेम निबा गे लाभरी देन परमेश्वरजी पिन्ना बिसी कबुल लभ ताम गदे याङमला लागेरी प्रन्सी चिदोबा मुला सफलताला बेनन भन्दा गेन छान गरेदा सामान्यतया बेनन भन्दा गेन त्याग तोला चु लागरी दृढ संकल्प तोला चुरा लागरी दृढ तोला चुला लागरी सहनशीलता तोला रङला दत्तेला नतिजा ग्याम निराश ताबाला सट्टा थेनी गदेदा लिच्छाला विजयी पक्षला पायलाला रूपी च्यावा छनौट भसिगो आमेन रङलीला जीवनले परमेश्वर चाहिँ प्रशस्त मात्र आशिष पिन्छु गई प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश याङला भाषारी निन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारे राङनीला केही प्रतिक्रिया सल्लाह सुझाव मुसम घन्दा सम्पर्क लसिगो घन्दा फोन नम्बर मुला 98685339 धन्यवाद हस् त त्यो समय रिङ बिदा दाजी राङनी छङमदानु जय मसी नमस्कार
4: टाइम चेक इट्स 7 PM
5: अहिले साँझको 7 बजेको छ।

दुई भएको बेला हेर खाना हुन्न चुरोट नि खाइनी बिरामी भएको बेला खाना हुन्न चुरोट नि खाइनी बाल पनि सन्चो नभएर पठाएका छन्।

0: गतिविधि सुरक्षित गर्न सजिलो हुन्छ। त्यसैले मौसम सम्बन्धी शब्दावलीलाई सरल र स्पष्ट रूपमा कसरी बुझ्ने, हामीले मौसमविद रोजन लामिछानेसँग कुराकानी गरेका छौं।
1: यसरी हामीले चाहिँ अब यो जुन अलिकति एक्सटेन्डेड फोरकास्ट भन्छ, अलि लामो समयको पूर्वानुमान, जुन हाम्रो नेपालभन्दा पनि साउथ एसियाको रिजनहरूमा अथवा ग्लोबल फोरकास्ट मोडलहरूले चाहिँ दिँदै गर्दाखेरि चाहिँ हाम्रो नेपाल क्षेत्रमा पनि सरदर आसपास चाहिँ वर्षा हुन सक्ने सम्भावना भनेर चाहिँ देखिन्छ। बेला बेलामा पानी पर्ने खालको मौसम चाहिँ छ र यो जुन मध्य प्रदेशतिर अथवा अलिकति तराई भूभागहरूतिर चाहिँ अलिकति कम छ कि भन्ने अनुमान चाहिँ छ। पहाडी भूभाग हिमाली भूभागहरूतिर चाहिँ सामान्यतया वर्षा हुन सक्ने सम्भावना
2: के यो मौसमसँग सम्बन्धित शब्दावलीहरू जुन शब्दावलीहरू चाहिँ अलिकति बुझ्नलाई गाह्रो भयो भन्ने खालको गुनासो हामी कहाँ आइरहेका शब्दहरू जस्तो प्रतिशतमा यहाँहरूले यति प्रतिशत पानी पर्ने सम्भावना छ, पानी पर्यो भन्नुहुन्छ, त्यो कुरा चाहिँ बुझ्नलाई एकदमै धेरै गाह्रो भयो भनेर एकजना किसान दिदी हुनुहुन्थ्यो, छलफलका क्रममा उहाँले भन्नुभएको थियो, त्यो खास के हो, उहाँलाई बुझाउँदाखेरि कसरी बुझाउने हो?
1: हामीले चाहिँ यति ठाउँमा यति प्रतिशत पानी पर्छ भनेर पूर्वानुमान गर्दै गर्दाखेरि चाहिँ त्यो ठाउँ चाहिँ हामीले कति एरियामा पानी पर्छ, एरिया चाहिँ यो जुन कुनै पनि जिल्लाको चाहिँ 60% भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना चाहिँ अब कम छ अथवा बढी छ, 100% पानी पर्ने सम्भावना मध्ये त्यो क्षेत्रमा चाहिँ 60% भूभागहरूमा चाहिँ 40% मात्र पानी पर्ने सम्भावना छ भने त्यो एरियामा चाहिँ अब हामीले गुणन गर्दाखेरि चाहिँ कति भ्यालु आउँछ, त्यसरी चाहिँ हिसाब गरेर चाहिँ यति प्रतिशत पानी पर्न सक्ने सम्भावना भन्छौँ। र हामीले अलिक सामान्य
2: धेरै प्रतिशत पानी पर्ने सम्भावना भयो त्यति धेरै पानी पर्ने सम्भावना भयो, जति कम भयो त्यति चाहिँ पानी नपर्दैन है भन्ने खालको पनि बुझ्नु पर्यो, कम पर्ने सम्भावना।
1: यस्तो हुन्छ यसमा चाहिँ जति धेरै पानी पर्ने सम्भावना चाहिँ
2: जस्तो 100% भयो, 100% सम्भावना छ भने पानी पर्ने सम्भावना चाहिँ धेरै छ है भन्ने बुझ्ने हो।
1: हजुर हजुर एकदमै त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो, 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो, त्यसरी चाहिँ बुझ्नु
2: एरियाको हिसाबले
1: र जुन पानी पर्ने जुन प्रतिशत कति छ त, एक्युरेसी कति छ त, त्यो हिसाबले चाहिँ हामीले यति प्रतिशत एरियामा चाहिँ पानी पर्न सक्छ, यति प्रतिशत एरियामा चाहिँ कम हुन सक्छ भनेर चाहिँ केही स्थान, थोरै स्थान अथवा धेरै स्थान भनेर त्यसरी चाहिँ हामीले पूर्वानुमानमा चाहिँ राख्ने गरेको छ।
2: अर्को भनेको चाहिँ सबैभन्दा सुरुमै हुन्छ यहाँहरूको त्यो पूर्वानुमान गर्दाखेरि आंशिक रूपमा बदलिरहनेछ, पूर्णतया सफा रहनेछ भन्ने खालको, त्यसमा पनि धेरैजना चाहिँ अलिकति कन्फ्युज हुनुभएको जस्तो देखियो, यो चाहिँ खास के हो आंशिक रूपमा बदली भनेको?
1: हजुर यो चाहिँ एकदमै टेक्निकल टर्म भएको हुनाले चाहिँ सायद सर्वसाधारण अथवा सबैजना अलिअलि झुकिने भएको हुन्छ,
2: हामीलाई पनि बुझ्नलाई गाह्रो
1: हुन्छ। हजुर अब मौसम पूर्वानुमानको हिसाबले चाहिँ हामीले दिँदै गर्दाखेरि हामीले त अब सधैँ प्रयोग गर्ने भएको हुनाले चाहिँ हामीले बुझ्ने हुन्छ, र यो सामान्यतया बुझ्नु पर्दाखेरि चाहिँ आंशिक बदली अथवा साधारणतया बदली बदली भनेको चाहिँ हामीले बादल लाग्ने भनेर बुझ्नुपर्छ, र अहिले हामीले चाहिँ बिस्तारै सिम्प्लिफाइड गर्दै आंशिक बदली भन्दा पनि आंशिक बादल लाग्ने भनेर लेख्ने हो कि आंशिक भनेको चाहिँ हामीले हजुर आंशिक भनेको चाहिँ 50% भूभागहरूमा चाहिँ बादल देखिएको छ है भनेर, हाम्रो आकाशमा चाहिँ 50% भूभागहरूमा चाहिँ बादल लागेको छ भनेर त्यसलाई हामीले आंशिक भन्छौँ। त्यसै गरी 50% भन्दा अलिकति 75% बादल लागेको छ भने चाहिँ हामीले अब साधारणता बादल अथवा त्योभन्दा बढी लागेको छ भने चाहिँ अधिकांश स्थानहरूमा चाहिँ बादल लागेको छ भनेर भन्छौँ, अथवा पुरै बादलले पुरै ढाकेको छ भने चाहिँ त्यसलाई चाहिँ हामीले पूर्णतया बादल भनेर चाहिँ यसरी चाहिँ हाम्रो टेक्निकल टर्ममा चाहिँ यसरी डिफाइन गरेको छ। सामान्यतया थोर थोरै बादल लागेको छ, केही भूभागहरूमा चाहिँ निलो आकाश छ, केही भूभागहरू चाहिँ बादल छ भने चाहिँ आंशिक बादल लागेको भन्छौँ, र अलिकति बढी भूभागमा बादल छ, थोरै भूभागमा चाहिँ आकाश देखिएको खुलेको छ भने अलि उज्यालो छ भने चाहिँ हामीले साधारणतया बादल भन्छौँ, त्यसै गरी अलि धेरै भूभागहरूमा करिब करिब सबै जस्तो भूभागहरूमा लागेको छ भने चाहिँ अधिकांश अथवा पूर्णतया बादल भनेर चाहिँ हामीले त्यसरी चाहिँ भन्ने गरेको छ।
2: अर्को धेरै कन्फ्युजन हुने भनेको चाहिँ अघि हामीले सुरुमै पनि कुरा गरिसकेका छौँ, यो हल्का वर्षा, मध्यम वर्षा, भारी वर्षा, अति भारी वर्षा भन्ने कुरा हुन्छ नि त, अनि त्यो कस्तो खालको पानी भन्ने कुरा त थोरै थोरै कुरा गरे छोटोमा भन्दाखेरि जस्तो भारी र अति भारीमा के फरक हुन्छ?
1: मैले अघि पनि भनिसकेको थिएँ अब हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म 24 घण्टामा हामीले नाप्दाखेरि चाहिँ 10 मिलिमिटर मात्र पानी परेको छ कुनै एरियामा क्षेत्रमा अथवा ठाउँमा भने चाहिँ हामीले हल्का वर्षा भन्छौँ। त्यसै गरी 10 मिलिमिटरदेखि 50 मिलिमिटरसम्मको वर्षा परेको छ, अब त्यो चाहिँ एकैछिन परेको होस् अथवा लगातारको परे पनि अथवा बेला बेलामा पानी परे पनि 50 मिलिमिटर छ 24 घण्टामा भने त्यसलाई मध्यम वर्षा भन्छौँ। त्यसै गरी अब 50 मिलिमिटरदेखि 100 मिलिमिटरसम्म वर्षा परेको छ भने चाहिँ त्यसलाई हामीले चाहिँ भारी वर्षा भनेर माप्ने गर्छौँ। त्यसै गरी 100 देखि 200 मिलिमिटरसम्म हामीले वर्षा त्यो दिनमा चाहिँ वर्षा रेकर्ड गर्यौँ अथवा मापन गर्यौँ भने त्यसलाई चाहिँ धेरै भारी वर्षा भन्छौँ। र 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा भएको छ, अब अस्ति चितवनकै कुरा गर्नुपर्दा पनि त्यो क्षेत्रहरू आसपास चाहिँ 200-300 मिलिमिटर वर्षा भएको थियो, त्यो त्यसलाई चाहिँ हामीले अति भारी वर्षा भनेर चाहिँ भन्ने गर्छौँ।
2: कहिले कहिले आउँछ कि समाचारहरूमा, यहाँले पनि सुन्नुभयो होला, आरी घोप्टे वर्षा भन्छ, अस्ति इन्डियामा बादल फटा भनेर भन्यो होइन, कहिले कहिले चाहिँ बादल फाटेर एकदमै ठुलो पानी पर्ने त्यो धारा नै हुँदैन, त्यहाँनिर पानी घोप्टाए जस्तो पानी पर्छ, त्यो पानीलाई चाहिँ के भन्ने?
1: अब हजुरले भने जस्तै हाम्रो बोलचालीको भाषामा चाहिँ कहीँ आरी घोप्टे वर्षा पनि भन्छ, कहीँ चाहिँ आरी घोप्टे वर्षा पनि भन्छ, त्यो ठाउँ अनुसार फरक फरक छ। र हामीले चाहिँ त्यो 300-400 मिलिमिटर भन्दा नि बढी थोरै समयमा चाहिँ धेरै पानी पर्नु, अब जस्तै 1 घण्टामा 100 मिलिमिटर नै पानी पर्यो, त्यो पनि कन्टिन्युस लगातार अब केही घण्टामा नै धेरै पानी पर्यो भने चाहिँ एकदमै 300-400-500 मिलिमिटर भन्दा नि बढी पानी पर्यो भने चाहिँ हामीले त्यसलाई आरी घुप्टे अथवा हानी घुप्टे भनेर भन्छौँ। र केही वर्ष अगाडि विशेष गरी यो कञ्चनपुर आसपासको क्षेत्रहरूमा चाहिँ एकदमै ठुलो पानी परेको अवस्था थियो,
2: यसपालि पनि त्यो सम्भावना छ भन्छन् नि मौसमविद।
1: हजुर, अब यो हाम्रो
2: एकदमै धेरै कतै कतै चाहिँ धेरै नै ठुलो पानी पर्ने, आरी घुप्टे नै पानी पर्ने सम्भावना छ, पानी नै पर्दैन भन्ने खालको।
1: जस्तै अस्ति चितवनमा थोरै समयमा धेरै पानी परे जस्तै, त्यो सम्भावना चाहिँ रहन्छ, किनभने मौसम प्रणाली हो, हामीले मनसुनको समय सकिसकेको अवस्था छैन।
0: नेपालमा एक वर्षमा 86 करोड़ रूपियाँ भन्दा बढ़ीको अमरिसोको कुचो निर्यात गरिएको छ। कालीमाटी बजारमा 60 कृषि उपज उपभोग अयोग्य देखिएको छ। किसानलाई विषादीको सुरक्षित र विवेकपूर्ण प्रयोग गर्न विज्ञको आग्रह छ। पश्चिम एशियाको द्वन्द्व वार्ता र कूटनीतिकबाट समाधान हुनुपर्नेमा नेपालको जोड़ छ। सत्ता केन्द्रित हुनु कम्युनिष्टहरूको कमजोरी भएको प्रचण्डको भनाई छ। स्वकीय सचिव नियुक्तिमा नातावाद र परिवारवाद निषेध गर्न रासोपाको निर्देशन छ। अनैतिक गतिविधिमा संलग्न 57 विदेशी महिला पक्राउ गरिएको छ। काठमाडौँमा एक वर्षमा आत्महानिका 1000 भन्दा बढ़ी घटना भएका छन्, जसमा 12 जनाको जीवित उद्धार गरिएको छ। मनसूनको 3 महिनामा सशस्त्र प्रहरीले 347 जनाको सकुशल उद्धार गरेको छ। नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। र भारतमा पेपर लिक संशोधन विधेयकलाई मन्त्री परिषदको स्वीकृति छ।
3: It's 8 p.m.
4: अहिले बेलुकीको 8 बजेको छ।

झन् काफ्रेको गीत सुन्न पाइन्छ होला भनेर मन पराएको त गल्ती पो गरे कि क्या गाउँदै गाउँदैन त्यो अस्ति रुख चढ्दाखेरि काको गीत गाउनु

0: Elimbu FM 89.6 MHz.
1: कार्यक्रम शुभरात्रि शनिबार बाहेक 9 बजेदेखि 10 बजेसम्म सुन्न नभुल्नुहोला.

हेलो, नमस्ते नमस्ते नमस्ते नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु। साथमा रात्रिकालीन विवाद अन्त गराउन चाहे सुन्दै हुनुहुन्छ हेलम्बा एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्रि लिएर आज पनि उपस्थित भएको छु। म कार्यक्रम प्रस्तुत आईसिंह तामाङ छु भने यति बेला मेरो यो आवाजलाई तपाईँहरूको रेडियो सेट, मोबाइल सेट लगायतका अन्य विभिन्न विद्युतीय माध्यमसम्म यो आवाज पुर्याउनका लागि यति बेला मलाई प्राविधिक कक्षबाट साथ दिँदै हुनुहुन्छ। प्राविधिक मित्र हुनुहुन्छ राघव तामाङ, अनि सुनेर साथ दिँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण श्रोता महानुभावहरूले। यति बेला यो प्रोग्राम हेलम्बा एफएमको फ्रिक्वेन्सी सिन्धुपाल्चोक जिल्लाको चौताराबाट र यो सँगै हेलम्बा एफएमको फेसबुक पेज र हेलम्बा एफएमको वेबसाइट www.helambaafm.com.np पनि तपाईँहरूले एकैसाथ देशभरका विभिन्न स्थानबाट हेलम्बा एफएम सुन्दै आइराख्नु भएको छ र सुनिराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभरात्रि हरेक सातको छ दिन आउने गर्दछ, प्रसारण हुने गर्दछ। तपाईँहरूले हाम्रो यो प्रोग्राम रातिको 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्रि सुन्न सक्नुहुनेछ, सुनेर साथ दिन सक्नुहुनेछ र सुन्दै पनि आइराख्नु भएको छ। विशेष गरी कार्यक्रम शुभरात्रि हरेक सातको छ दिन तपाईँहरूले शनिबार बाहेक अन्य दिनहरूमा यसै समयमा 9 बजेबाट 10 बजेसम्म कार्यक्रम शुभरात्रि सुन्दै आइराख्नु भएको छ र सुनेर साथ पनि दिँदै हुनुहुन्छ। र विशेष गरी यो प्रोग्राममा रात्रिकालीन सन्देशहरू राख्नुपर्ने हुन्छ। आफ्नो घर परिवारजन आफन्त इष्टमित्र साथीभाइ सबैजनामा मिठो निधरीको कामना लगायत गुड नाइट विशेषहरू तपाईँहरूले यो कार्यक्रममा राख्न पाउनुहुनेछ। तपाईँहरूले यति बेला देश विदेशका जुनसुकै स्थानबाट हामीलाई सामाजिक सञ्जाल फेसबुक पेज अनि रेडियोको माध्यमबाट देश विदेशका जुनसुकै स्थानहरूबाट यो काम सुनिराख्नु भएको छ र सुन्दै पनि आइराख्नु भएको छ। यति बेला यो रातिको समय छ, धेरैजना श्रोता साथीहरू मजाले खानपिन गरिसक्नु भयो होला, कतिपय साथीहरू खाना बनाउँदै हुनुहुन्छ होला, अब कतिपय साथीहरू खानपिन भएर पनि मजाले सुतिसक्नु भयो होला होइन। अब कतिपय साथीहरू चाहिँ अब प्रोग्राम कुन बेला आउँछ, प्रोग्रामको साथमा चाहिँ अब निदाउनु पर्छ भनेर तर्खर गर्दै हुनुहुन्छ होला। साइड साइडमा सिरानी छेउछाउमा रेडियो अन गरेर मजाले बसिराख्नु भयो होला। र कतिपय साथीहरू विदेशमा हुनुहुन्छ, विदेशी साथीहरू यति बेला नाइट ड्युटी गर्दै हुनुहुन्छ र पनि प्रोग्राममा आफ्ना आफन्तजन सबैमा रात्रिकालीन सन्देशसँगै मिठो सम्झनाहरू राख्नुपर्छ भनेर यो प्रोग्राम सुन्दै हुनुहुन्छ होला। आफ्नो ड्युटी गर्दै कतिपय साथीहरू होमवर्कहरू गर्दै हुनुहुन्छ, गृह कार्य गर्दै मजाले यो प्रोग्राम सुन्दै चाहिँ अब गृह कार्य गर्दै हुनुहुन्छ होला। कतिपय साथीहरू आफ्नो नाइट ड्युटी गर्दै हुनुहुन्छ होला होइन। सो जे जस्तो अवस्थामा रहनु भए तापनि अबको एक घन्टाको अवधिभर भने हामीसँगै सहयात्रा गर्नुहोला, हामीले पनि प्रोग्राम सुनेर साथ दिनुहोला। श्रोताहरू हामी अबको एक घण्टा भने हामी तपाईँ सँगसँगै रहनेछौँ, तपाईँहरूको घर आँगनमा नै हामी गुन्जिनेछौँ, तपाईँहरूसँग मिठो कुराकानी मिठो भलाको सारी गर्दै अबको एक घण्टाको यो समय हामीले यसै समयमा व्यतीत गर्नुपर्ने हुन्छ। हामी तपाईँहरूसँगै रम्नेछौँ, झुम्नेछौँ, तपाईँहरूको रात्रिकालीन सन्देश लिनेछौँ, तपाईँको आफन्त इष्टमित्रसम्म यो प्रोग्राम पुर्याउने छौँ र साथमा गुन्जिनेछौँ। र यो प्रोग्राममा तपाईँहरूले रात्रिकालीन सन्देश राख्नको लागि हामीले विभिन्न माध्यमहरू खुल्ला गरिएको छ। रेडियोको माध्यमबाट त सजिलो तरिकाले मजाले स्टेशन अनबाट सुन्न सक्नुहुनेछ र यो सँगसँगै अब कतिपय ठाउँहरूमा रेडियो राम्रोसँग सुनिराख्नु भएको हुँदैन होइन, त्यो ठाउँहरूमा चाहिँ तपाईँहरूले हामीलाई मोबाइलको गुगल क्रोमबाट त्यसमा हेलम्बा एफएम सर्च गर्नुभयो भने सजिलो तरिकाले स्पष्ट तरिकाले मजाले अनलाइनबाट तपाईँहरूले हेलम्बा एफएम सुन्न पाउनुहुनेछ। अनि यो सँगसँगै फेसबुक चलाउनुहुन्छ भने फेसबुकमा चाहिँ केही समस्या छ, अलिकति राम्रोसँग प्रष्ट नसुन्न पनि सकिन्छ होइन। सो अब त्यहाँ पनि लाइभ चाहिँ भइरहेको हुन्छ र पनि फेसबुकमा कमेन्टहरू राख्न चाहिँ पाउनुहुनेछ। फेसबुक चलाउनुहुन्छ भने तपाईँहरूले सर्च गर्नुहोला, आफ्नो फेसबुकको सर्च बक्समा जानुहोला अनि त्यसमा हेलम्बा एफएम 89.6 HZ यति सर्च गर्नुभयो भने त्यहाँबाट पनि मजाले हेलम्बा एफएम सुन्न पाउनुहुनेछ। फलो चाहिँ गर्नुहोला अनि आफ्नो साथीहरूलाई अब पुगिरहेको हुँदैन होइन, कतिपय साथीहरू जोडिराख्नु भएको हुँदैन, लाइभ सेयर गरिदिनुहोला साथीहरूको माझमा, साथीहरूले पनि सुन्नका लागि एउटा मौका मिलोस् मिल्नेछ पनि होइन। तपाईँको सानो सपोर्टले धेरै साथीहरूको माझमा पुर्याउनका लागि ठूलो मदत हुनेछ। सो कार्यहरू पनि गर्नुहोला, यही कामना गर्न चाहन्छु। र तपाईँहरू कार्यक्रममा कल गर्नका लागि तपाईँहरू नेटको पहुँचमा हुनुहुन्छ भने वाट्सएपबाट कल गर्नुहोला,
अनि सँगसँगै तपाईँहरूमा चाहिँ अब मजाले कल गर्न चाहनुहुन्छ भने नम्बर सिमको लागि नम्बर छ 98 60 52 55 25 98 60 52 55 25 कल गर्दै कार्यक्रममा जोडिनुहोला। अनि फेसबुक चलाउनुहुन्छ भने कमेन्ट राख्नुहोला, तपाईँहरूको कमेन्ट हामी मजाले अनेर गर्नेछौँ। कमेन्टमा कतिपय साथीहरूको कल लागिरहेको हुँदैन, कल नलाग्ने साथीहरूले कमेन्ट गर्नुभयो भने तपाईँले जहाँबाट कमेन्ट गर्नुहुन्छ तपाईँ प्रत्येक साथीहरूको कमेन्ट चाहिँ अवश्य अनेर हुनेछ, कमेन्ट गर्दै गर्नुहोला। र कार्यक्रमको शुरूआतमा चाहिँ हामी एकदमै मिठो गीत राख्छौँ है, गीतपछि तपाईँहरूको फोन कल लिनका लागि हामी आउनेछौँ। अहिलेको लागि भने यो मिठो गीत सुन्दै गर्नुहोला।

0: एकदमै मिठो अनि रमाइलो गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। सुन्दै हुनुहुन्छ हेलम्बो एफएम 89.6 मेगाहर्ज कार्यक्रम शुभरात्री। सुन्दै हुनुहुन्छ यति बेला सिन्धुपाल्चोक जिल्लाको चौताराबाट यो प्रोग्राम सुन्दै हुनुहुन्छ। यो प्रोग्राममा तपाईँहरूले आफ्नो घर परिवारजनमा रात्रिकालीन सन्देश राख्नको लागि कार्यक्रममा जोडिन पाउनुहुनेछ। त्यसको लागि नम्बरहरू एकदमै खुल्ला गरिसकेको छ। तपाईँहरूको लागि प्रत्यक्ष रूपमा कल गर्नका लागि नम्बर रहेको छ 98 60 52 55 25 कल गर्दै कार्यक्रममा जोडिनुहोला भन्न चाहन्छु। र यति बेला भने आजको लागि पहिलो मित्र लाइनमा हुनुहुन्छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्कार, हजुर नमस्कार। जति कुरा गरे पनि जिन्दगी छ छोटो है। हजुर ल पक्कै पनि अब कुराकानी लामो भए पनि अब जिन्दगी छोटो छ, तर यो छोटो जिन्दगीलाई पनि हामीले एउटा हर्ष उल्लासको साथ खुसीको साथ बिताउनु पर्यो नि त छोटो भए पनि है। हजुर एकदमै खाना भर्खरै भएको भन्नुपर्छ अनि तपाईँले लिनुभयो त। हजुर हजुर
1: अनि हजुर दुईचोटि गरी हजुरको कल उठेन, हजुरको त्यो गीत बजाएपछि मात्रै त्यो कार्यक्रम सुरु हुनेछ।
0: हजुर हजुर एकदमै अब कार्यक्रम सुरु हुन्छ अनि गीत बजिन्छ, गीतबाट चाहिँ कार्यक्रमको सुरुवात हुन्छ अनि गीत सकिएन साथ मजाले कलमा कुराकानी गर्न पाइन्छ।
1: हजुर हजुर त्यही भएर हजुरको म एक बात सुनिरहेको थिएँ।
0: हजुर हजुर
1: अनि त्यही अब किन अहिले फेरि अब गफी
0: एकदमै अनि सुनाउनुहोस् आजको दिन कस्तो भयो तपाईँको?
1: आजको दिन चाहिँ बाबा हजुर यतै सबै गरेर त्यस्तो।
0: हजुर भनेपछि रोपाई गर्नुभयो आज? ए ल ठिकै छ, आज रोपाई गर्न अलिकति रमाइलो नै थियो, दिउँसोको समयमा अलिअलि भए पनि पानी पनि परेको थियो आज त झनै है। हजुर हजुर एकदम एकदम त्यो पानीले गर्दाखेरि पनि अलिअलि भए पनि सपन मिल्यो नि आज यो धान रोपाईको लागि त है। हजुर हजुर ए ल ठिकै छ अनि आरामै हुनुहुन्छ नि है? हजुर हुन्छ, समय मिलाएर आउनु होला नि, मजाले भेटघाट गराउला, चियापान गराउला के छ र है। ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ। हजुर हजुर हजुर हजुर ओके बाई बाई। साथी हुनुहुन्थ्यो श्री कृष्णजी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, उहाँले पनि सम्पूर्ण साथीहरूलाई लगायत घर परिवार जन्म शुभरात्री भन्दै बाँडिसक्नु भएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु। र यसै गरी अर्को साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। नमस्ते हजुर, नमस्ते लासु, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर तपाईँको शुभ नाम?
2: मेरो
0: हजुर बालकृष्ण मुक्तान भन्नुभयो। हजुर अनि के गर्दै हुनुहुन्छ तपाईँ यति बेला? ए खाना खाँदै हुनुहुन्छ है। ओके ल अनि आरामै हुनुहुन्छ नि है? हजुर हामी पनि एकदमै ठिकै छ, आरामै छु। अनि तपाईँ हुने ठाउँतिर मौसमको अवस्था के छ यति बेला? हजुर सिमसिम पानी पर्यो है। ओके ल ठिकै छ। अनि सुनाउनुहोस् आजभोलि गाउँ घरतिर के कामहरूको मेलो मेसो चल्दैछ? ए गोल भेडाको बिउ राख्ने सिजन आइसक्यो है त्यतातिर। ओके ल हुन्छ। अनि कार्यक्रम कतिको सुन्ने गर्नु भएको छ हामीलाई? हजुर ल ठिकै छ, एकदमै खुसी लाग्यो सम्झिनु भयो है। हजुर हजुर एकदम एकदम वारी भित्ता र पारी भित्तामा छौँ हामी है। ओके ल ठिकै छ, कार्यक्रममा कल गर्नु भएको छ। रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ? रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ।
1: अनि त्यहाँबाट अब मेरो बाबा बिरामी हुनुहुन्छ, त्यति बेला हस्पिटलमा क्यान्सर भएर बस्नु बस्नु भएको छ होइन।
0: हजुर हजुर
1: हाम्रो बाबा सन्त बहादुर तामाङ होइन, उहाँ क्यान्सर भएर हस्पिटल छ। अनि अरू मलाई चिन्ने दाजुलाई मुक्तन भनेर चिन्ने जति सम्पूर्ण आमा दाजुभाइ दिदीबहिनीहरूलाई सबैलाई राति काटी सन्दै
0: ओके। साथी हुनुहुन्थ्यो बालकृष्णजी हुनुहुन्थ्यो, उहाँले पनि अब साईमा फोन गर्नुहुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ, धन्यवाद छ। अनि शुभरात्री व्यक्त गर्न चाहन्छु। र यस्तै गरी अर्को साथी पनि लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते, रात्रिकालीन अभिवादन, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर रिनाजी बोल्दै हुनुहुन्छ है। हजुर अनि रिनाजी के गर्दै हुनुहुन्छ यो समयमा तपाईँ? हजुर प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। अनि धेरै दिन पछि सम्झिनु भएको छ, के कामतिर व्यस्त हुनुहुन्छ? हजुर काम धन्दातिर नै व्यस्तता रहनु भएको थियो है। ओके ल अनि सुनखानीतिरको मौसमको अवस्था के छ आजको? हजुर चौतारातिरको आजको मौसमको कुराकानी गर्दा र समग्रमा दिनकै कुराकानी गर्दा दिउँसोको समयमा अलि चर्को घाम र केही समय पछाडि पानी परेको र यति बेला पनि मजाले झमझमी पानी परेको छ, पानी परिरहेको नै छ र समग्रमा ठिकै छ, राम्रो नै छ भनौँ न है। हजुर ल अनि खानपिन त गरिसक्नु भयो होला?
2: एकदम खानपिन भएर अनि प्रोग्राम सुनेर बसिरहेको थिएँ, आज अलिक फुर्सद थियो त्यही भएर अनि फोन पनि लगाइहालेको लागिहाल्यो, एकदम खुसी छु है त।
0: ए ल हुन्छ, एकदमै खुसी लाग्यो, धेरै समय पछाडि कुराकानी गर्न पायो र रात्रिकालीन सन्देश पनि राख्न पाउनुहुनेछ तपाईँले।
2: हुन्छ विशेष त एकदम धेरै समयपछि हजुरसँग कुरा गर्न पाए, हजुरको लागि नै शुभरात्रि, मिठो निदरीको कामना, एकदम धेरै सम्झना गर्न पाए।
0: हजुर धन्यवाद।
2: हुन्छ त्यसै गरी यो टेक्निसियन मित्रको लागि पनि नमस्कार, एकदम धेरै सम्झिरहेको छु हजुरलाई पनि, शुभरात्रि, मिठो निदरीको कामना भनेर भन्न पाए। अनि बिजु बजानलाई पनि एकदम धेरै धेरै सम्झना, शुभरात्रि, मिठो निदरीको कामना गर्न चाहे, मेरो घर परिवार सम्पूर्णको लागि पनि नमस्कार, सबैजनालाई शुभरात्रि, मिठो निदरीको कामना गर्न चाहन्छु। अनि सुन्दै हुनुहुन्छ होला इटुकुमा अझै अझ उहाँहरूको लागि पनि नमस्कार, एकदम धेरै सम्झिरहेको छु हजुरहरूलाई पनि, शुभरात्रि, मिठो निदरीको कामना गर्न चाहे। साथी समिता

0: जति पनि साथीहरूले हिलम्बु एफएममा माया गरेर प्रोग्राम सुन्दै हुनुहुन्छ उहाँहरू सम्पूर्णको लागि पनि नमस्कार शुभरात्रि सबैजनालाई मिठो निबरीको कामना गर्न पाए र मलाई जति पनि साथीहरूले सुनखानीको विना श्रेष्ठ भनेर मेरो नाम र भविष्यवाद मसँग चिर परिचित हुनुहुन्छ उहाँहरू सम्पूर्णको लागि पनि नमस्कार सबैजनालाई सुमधुर सम्झना शुभरात्रि मिठो निबरीको कामना गर्दैछु टिन्जु बाबाई नमस्ते
1: ओके बाई बाई साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएको थियो यता सुनखानीबाट रीना श्रेष्ठ हुनुहुन्थ्यो है उहाँले पनि सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै बाहिरिनु भएको छ धन्यवाद छ अनि मिठो निन्द्रको कामना साम्रो तर्फबाट पनि र यति बेला कमेन्ट तर्फ लाग्छौ कमेन्ट गर्नुभएको छ हाई गुड इभिनिङ मी झापाली हिरो राज कालीकोटे बिर्तामुड झापा जस्ट नाउ यूई गुड नाइट टू विशेष डेडिकेट टू अल माई फ्रेन्ड भन्नुभएको छ राज कालीकोटेजीलाई पनि धन्यवाद अनि शुभरात्रि अनि लेख्नु भएको छ हेलो सर दर्शन नमस्कार म धनकोटाबाट सुन्दैछु सम्पूर्ण साथीहरूमा मिठो सम्झना माया शुभ सपनीको कामना गर्दै सुटिन्छु बाई बाई हुनुभएको छ मुना लिम्बुजीलाई पनि धन्यवाद है यति मिठो कमेन्टको लागि अनि लेख्नु भएको छ भोजपुर घर हाल काठमाडौँबाट भन्नुभएको छ र नाइट विशेषमा विशेष गरी लेख्नु भएको छ विनोद साम्पाङ मनिषा बान्तवा सोना कान्दुङ वा रंजित रमला एमपी प्रेम भण्डारी अभिरमान गगन सानु हर्पल रीता योगेन अनि त्यस्तै गरी तीर्थ लवली किरात आल्क बान्तवा अनि भूमिका राई अनि ढकाल धर्मराज अनि त्यसै गरी अग्रिम शुभकामना गर्नुभएको छ रामकुमार थापा अनि गणेश श्रेष्ठ इतराम युक्त प्रसाद युमा लगायत सम्पूर्णको लागि भन्नुभएको छ

0: हजुर ल हुन्छ आज पनि कार्यक्रममा जोड्न सफल हुनु भएको छ. रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले. ओके साथी हुनुहुन्थ्यो हामीलाई फोन गर्नु भएको थियो सो आयुषजीलाई धन्यवाद छ. र यसैको क्रममा कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु. हजुर नमस्कार. हेलो नमस्ते. हजुर नमस्कार. हजुर नमस्कार. सुरजी बोल्दै हुनुहुन्छ. हजुर हजुर. अनि यति बेलाको समयमा के गर्दै हुनुहुन्छ तपाईँ? हजुर ड्युटी गर्दै हुनुहुन्छ. अनि खाजा खाना के कस्तो भयो तपाईँको? ए हजुर. भनेपछि एकैचोटि खाना खाएर चाहिँ ड्युटीमा लाग्नुहुन्छ. ओके ल ठिकै छ. अनि सन्चै हुनुहुन्छ नि है? हजुर एकदमै सन्चै आरामी छ हामी पनि. अनि सुनाइदिनुहोस् आजको दिन कस्तो हुँदैछ तपाईँको? हजुर शीतल शीतल मौसम छ है? ओके ल हुन्छ. एकदमै खुसी लाग्यो यो ड्युटीको समयमा कार्यक्रममा जोडिनु भएको छ. रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ.
1: मेरो रात्रिकालीन सन्देश राख्नु पर्दा फर्स्टमा त हजुर लगायत इलम्बु एफएम इन्टर टिमलाई नै धेरै धेरै
0: हजुर हजुर
1: घर परिवार आफन्तजनहरूमा पनि धेरै धेरै सम्झना भन्न चाहन्छु भने दिनुपर्छ. उदयपुरबाट अहिले प्रोग्राम सुनिराख्नु भएको छ पतिमा इच्छु विशेष सम्झना भन्न चाहन्छु. तामाङ रोशनी तामलिङ राई तामलिङ निर्मला साइन सोनिया गुरुङ, सुशीला विश्वकर्म, सुमिका मेवाङ, पञ्चु शेर्पा, रियासमा ऋतु किराती, सिका तामाङ, कल्पना तामाङ लगायत मलाई कुरा कुराई सुन्छ भनेर चिन्नुहुन्छ, त्यसैलाई नै
0: ओके बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नु भएको थियो यता मलेसियाबाट हुनुहुन्थ्यो है सुरोज राई तुम्सा हुनुहुन्थ्यो। सम्पूर्ण साथीहरूलाई शुभरात्रि भन्दै बाहिरिनु भएको छ, धन्यवाद छ उहाँले पनि। र कमेन्ट गर्नु भएको छ, हेलो नमस्ते झोरले हजुर, सुन्दैछु उदयपुर घर भई हाल भारतबाट, भोलि श्रावण 9 गते जन्मदिन मनाउने हुने मित्र ढकाल धर्मराजलाई अग्रिम शुभकामना साथमा शुभरात्रि भन्नुभएको छ। अनि विश्व कुलुङ पृथक अनि राजेश बुन अमिना सुनवार राज विराही काइला शमशेर लिम्बू अनि इतराम अनि उमेश अन्जान राई सरिना गुरूङ आशिष नयन बस्नेत अनि दाई रत्नबहादुर थापा रञ्जना बाहेङ राई अनि राज कला अनि मीना चामलिङ अनि भूमिका राई टेकाराम सुनवार सुनिता योङहाङ कुलुङ दिलु सानो यम्फू प्याकुली गीता पूर्वेली आकाश लगायत सम्पूर्ण साथीहरूको लागि गुड नाइट भन्नुभएको छ। राज घले मगरजीलाई पनि धन्यवाद छ। अनि लेख्नु भएको छ अर्को साथीको कमेन्टमा लेख्नु भएको छ, हेलो दादा दर्शन नमस्ते, म पनि सुन्दैछु है स्याउलेबाट, सरिता कोइराला भन्नुभएको छ, अर्लफ्रेन्डको लागि गुड नाइट मिस यू बाई बाई ओके भन्नुभएको छ। सो मिठो कमेन्टको लागि सरिताजीलाई पनि धेरै धेरै धन्यवाद अनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। अनि लेख्नु भएको छ गुड नाइट अल फ्रेन्ड मिस यू दादा भन्नुभएको छ चाहना थापा, सो धन्यवाद छ तपाईँले पनि यो कमेन्टको लागि। अनि लेख्नु भएको छ अर्को साथीले कमेन्ट गर्नुभएको छ, हेलो दादा गुड इभिनिङ, के छ खबर, सन्चै हुनुहुन्छ, इट्स मी विष्णु खनाल फ्रम 18-13 प्रोग्राम मार्फत साथीहरू सम्झिनु पर्दा मनको साथी जीवन कार्की विनित दाहाल सुविधि गगन तेह्रथुमी लिम्बुनी सज्जा दुर्गा कठुवाल पूर्वेली खुशी ममता पोया काली कमला वानिम अनि त्यसै गरी पुमा पुष्पा राई लगायत सम्पूर्णका लागि गुड नाइट भन्दै छुटिन्छु बाबाई भन्नुभएको छ। विष्णुजीलाई पनि धेरै धेरै धन्यवाद छ यति मिठो कमेन्टको लागि। अनि हेलो दर्शन हजुर, म पूर्वेली अन्जान सफल आयुष राई है त भन्नुभएको छ, सो धन्यवाद छ उहाँलाई। अनि दर्शन नमस्ते हजुर, शुभरात्रि सबैमा भन्नुभएको छ देवहाङ राई हुनुहुन्छ, धन्यवाद छ तपाईँले पनि शुभरात्रि अनि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु। अनि नमस्ते अनि गुड इभिनिङ दाई हजुर, सम्पूर्ण साथीहरूको लागि गुड नाइट है भन्नुभएको छ। सौरभ केसीजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु यो मिठो कमेन्टको लागि। र यति बेला कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार, नमस्ते, को बोल्दै हुनुहुन्छ कहाँबाट? हजुर अनि अनिसाजी के गर्दै हुनुहुन्छ यति बेलाको समयमा? ओके ल, अनि खानपिन गर्नुभयो त? हजुर एकदमै, मेरो पनि खाना भइसक्यो भन्नुपर्छ। अनि सुनाउनुहोस् न के छ खबर यति बेला, मौसमको अवस्था के छ? ए ल, अनि आजको दिन कस्तो भयो नि तपाईँको? ए कोदो रोपाईको कामहरू चलिरहेको छ है? ओके ल हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। ओके बाई बाई साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, सो धन्यवाद छ उहाँले पनि शुभरात्रि अनि मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु है। अनिसा राई हुनुहुन्थ्यो, अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, हेलो दाई गुड इभिनिङ नमस्ते, म सानु माया शेर्पा फ्रम 5-8 राइट नाउ कुबेतबाट प्रोग्राम सुन्दैछु। र रात्रिकालीन सन्देश राख्नु पर्दा फर्स्टमा तपाईँको लागि नै शुभरात्रि, मिठो सम्झना मेरो घर परिवारको लागि अनि मेरो मुटुको थुकुरा छोरा फेवा छोरी डोलमा अनि मिठो सपनीको कामना गर्दछु। अनि मीडिया प्रेमी निमु शेर्पा, दिलदुखिरिया, सुरोज राई, अनमोल कृष्ण जीवन, अनि जुनिता चामलिङ, तीर्थ योगियन, अनि अस्मे सोताङ, सुमिना, अनि स्वर्णिमको लागि सम्झना समीर, रंजित राई, मीडिया प्रेमी अनिसा राई, दिल्सा राई लगायत सम्पूर्णको लागि भन्नुभएको छ। धन्यवाद छ यो मिठो कमेन्टको लागि सानो मायाजी तपाईँले पनि। अनि गुड नाइट भन्नुभएको छ, प्रतिमा स्पर्शी हुनुहुन्छ, सो तपाईँले पनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। अनि नमस्ते, म चाहिँ बाना घर भई लेख्नु भएको छ, वाना घर भई साउदी अरबबाट कृष्ण तामाङ भन्नुभएको छ, र बानामा हुने मेरो आमा बुबाको लागि म यहाँ आरामै छु भन्न चाहन्छु। छोरी आर्य तामाङ, भान्जीहरू प्रसंग अनि पद्म राई, अस्मी सोताङ अनि हिमा राई, वरूण चञ्चली, सानुमाए शेर्पा, सरस्वता पोखरेल, अनि त्यसै गरी राजवीर राई काइला, योगेन एम ह्याङ लिम्बु, अनि लिम्बु विजय, अनि त्यसै गरी सानु कमला राई काली, ममता यखा, अनि अनलभ सुजन थापा, त्यसै गरी निरो लामा, तीर्थ डुम्जन लगायत मलाई कृष्ण तामाङ भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि माया भन्नुभएको छ। कृष्ण तामाङजीलाई पनि धेरै धेरै धन्यवाद छ यति मिठो कमेन्टको लागि। अनि गुड नाइट अल भन्नुभएको छ युनिस चामलिङ राई हुनुहुन्छ, धन्यवाद छ तपाईँले पनि। शुभरात्रि अनि मिठो निन्द्रको कामना छ। अनि नमस्ते सरस्वती शिष भन्नुभएको छ बुद्ध वज्राचार्यजीले, सो धन्यवाद छ तपाईँले पनि। अनि अर्को साथीले कमेन्ट गर्नु भएको छ, रात्रिकालीन नमस्कार हजुर, के छ सर खबर, म चाहिँ तीन जुरे मीडिया ग्रुपको मेम्बर लक्ष्मण मगर फाख्रीवास दुई धनकुटाबाट हाल मलेसियादेखि भन्नुभएको छ, र मेरो साथीहरूमा गीता मगर, देव बासकोटा, भावना सामलिङ, रमला साम्फाङ राई, मीडिया प्रेमी निर्मला वाने, सुषमा सपना, राज घले मगर, अनि त्यसै गरी निमु शेर्पा, सम्झना, अनि मामी बुबाको प्यारी छोरी, अनि त्यसै गरी माया बान्धवा गीता अञ्जन किराती, अञ्जना बसन्त, आरिहाङ राई, टेक राम सुनवार, नानु अनि कमला लगायत सबैजनाको लागि भन्नुभएको छ, सो धन्यवाद छ। उहाँले पनि शुभरात्रि व्यक्त गर्न चाहन्छु। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, गुड नाइट फ्रेन्ड मेनुका चौधरी, अनि त्यस्तै गरी विनोद बस्नेत, देवीन खुम्बा, अनि सञ्जीव खड्का, सिद्धार्थ गौतम, दीपिका, दीपक विष्ट, जीवन गौतम, लोकेन्द्र विक्रम मल्ल, अनि युक्त प्रसाद श्रेष्ठ एन्ड सबैजनालाई भन्नुभएको छ, धन्यवाद छ उहाँले पनि। अनि गुड नाइट स्वीट ड्रीम अल भन्नुभएको छ सन्देश गुरुङ हुनुहुन्छ, पुष्प राई र सन्देशजीले पनि धन्यवाद छ। अनि लेख्नु भएको छ, हाई गुड इभिनिङ, नमस्ते छाजेलो, सुमन गुरुङ फ्रम ताब्लेजुङ हाल युईबाट, र नाइट विशेषमा माया राई, मीडिया प्रेमी इस्माइल अलिसा, अभागी कान्छी, पूजा यम्फू, सन्ध्या गुरुङ, पूजा युङहाङ, प्रदीप शेर्पा, डोमा शेर्पा, विमला गुरुङ, दिलो सानु यम्फू, अनि त्यसै गरी पाइल प्रेमी कुलुङ शेर्पाको लागि रिक्तो पूजा शेर्पा, अनि बुन विनिता गुरुङ, अनि दिलो यम्फू, आशिका तामाङ, अनि दाई विरही काइला गुरुङको लागि भन्दै छुटिन्छु भन्नुभएको छ। सुमनजीलाई पनि धन्यवाद छ अनि शुभरात्रि है त। अनि लेख्नु भएको छ अर्को साथीको कमेन्टमा, दर्शन नमस्ते, गुड इभिनिङ सर, म पनि प्रोग्राम सुन्दैछु, राज घले मगर, शमशेर लिम्बु, सफल आयुष, रमला साम्पाङ लगायत सम्पूर्ण साथीहरूको लागि गुड नाइट भन्नुभएको छ। राजेश कुलुङजीलाई पनि धन्यवाद छ यो मिठो कमेन्टको लागि। अनि गुड नाइट टु ह्याभ अ स्वीट ड्रीम एभ्री वान भन्नुभएको छ कृष्ण मगरजीलाई पनि धन्यवाद। अनि अन्जान मीना सिन हुनुहुन्छ, मीनाजीलाई पनि धन्यवाद है, अनि शुभरात्रि। दिलसराईजीलाई पनि शुभरात्रि, अनि मगरनी कान्छीलाई पनि शुभरात्रि व्यक्त गर्दछु। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, हेलो दाई, दर्शन आरामै हुनुहुन्छ, अनि के छ हजुरको खबर भन्नुभएको छ, म एकदमै सन्चै आरामै छु, यति बेला मौसमको अवस्था एकदमै पानी परिरहेको छ है, एकदम ठूलो पानी परिरहेको छ, समग्रमा सबै ठिकै छ। अनि खाना लिनुभयो कि छैन, म पनि आज धेरै समय पछाडि सुन्दैछु प्रोग्राम, याङ्लाकोटबाट गुड नाइट टु अल भन्नुभएको छ नाथिया गोले हुनुहुन्छ, सो धन्यवाद छ उहाँले पनि। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ हामीलाई, हेलो गुड इभिनिङ, मी अनमोल छेत्री फ्रम ताप्लेजुङ राइट नाउ कोभिडदेखि है त भन्नुभएको छ, मुटु दिलदुखी दिया, अनि राजबाबु कुलुङ, दिल्स राई, सानुमाया शेर्पा, सुरोज राई, तुम्छा तीर्थ राई अनि जीवन फाबिन, सरू छेत्री, मिनत चामलिङ अनि त्यसै गरी लुम्बिनी लिम्बुनी सज्जा अनि निमो शेर्पा अनि जुनेता चामलिङ, संस्कृति लामा, सन्ध्या गुरूङ अनि त्यसै गरी रोसना रोसा भोटिया, रंजित राई अनि जनक रजली मगर लगायत सबैजनाको लागि भन्नुभएको छ। अनि हेलो हजुर नमस्ते, के छ खानपिन गर्नुभयो त भन्नुभएको छ। म पनि प्रोग्राम सुन्दैछु काठमाडौँबाट। रश्मि तामाङ नाइडु विशेष सबैजनाको लागि गुड नाइट भन्नुभएको छ। रश्मीजीलाई पनि धन्यवाद छ यो मिठो कमेन्टको लागि। अनि अर्को साथीले कमेन्ट गर्नुभएको छ, हेलो दादा हजुर, म निर्मला तामाङ इर्खो गैरीगाउँ अहिले हाल साइप्रसमा छु, गुड नाइट टू अल फ्रेन्डको लागि भन्दै छुट्टिन्छु, बाई बाई भन्नुभएको छ। निर्मलाजीलाई पनि धन्यवाद व्यक्त गर्न चाहन्छु साइप्रसबाट यति मिठो कमेन्ट छोडिदिनु भएको छ। अनि अरूको साथीले कमेन्ट गर्नुभएको छ, हामीलाई शङ्ख गर तर लङ्क जलाउनु फरक पर्दैन, शङ्ख गर लङ्क जलाऊ फरक पर्दैन, फलेको विष नलगाऊ फरक पर्दैन, अरे यार घाइते भए पनि कसैले दोष दिएको छैन, तिमी कुरा चलाऊ या छुरा चलाऊ फरक पर्दैन। पक्कै पनि आफै एउटा सही छ भने जसले जस्तो सुकै बहाना बनाए पनि, जस्तो सुकै कदम चालिए तापनि सत्यको जित हुन्छ भन्ने खालको चाहिँ उहाँले सन्देश प्रवाह गर्नुभएको छ। र बाँकी कमेन्ट लेख्नु भएको छ, हेलो दाई सन्चै हुनुहुन्छ, खाना खानु भयो हजुरले? मेरो नाइट विशेषमा छोटो मिठो गर्नु पर्दा फर्स्टमा हजुरको लागि, मेरो घर फ्यामिलीको लागि, सम्पूर्णको लागि है भन्नुभएको छ। आयुष श्रेष्ठ हुनुहुन्छ, यति छोटो मिठो कमेन्टको लागि उहाँले धेरै धेरै धन्यवाद छ। छोटो मिठो एकदमै दामी कमेन्ट छ। अनि लेख्नु भएको छ, गुड नाइट सबैजनालाई भन्नुभएको छ। अनि हेलो हजुर दर्शन नमस्ते, हजुर के छ खबर, खाना खानुभयो? आज धेरै दिनपछि सुन्न पाए हजुर कार्यक्रम, बैतडी घर भए हाल इण्डियाको हिमाचल प्रदेशबाट है त भन्नुभएको छ। सो मिठो कमेन्टको लागि सारिका छेत्रीजी हुनुहुन्छ, सो धेरै धेरै धन्यवाद छ तपाईँले पनि, शुभरात्रि व्यक्त गर्न चाहन्छु। अनि अर्को साथीले कमेन्ट गर्नु भएको छ, लासु दादा इट्स मी लिसनिङ टु फ्रम काठमाडौँ, हजुरलाई माया छ है भन्नुभएको छ। पक्कै पनि धन्यवाद। भन्टु भाइ, निमा शेर्पा, प्यारी सोल्टिनी दिल्सा राई, सरु छेत्री, सम्झन्छु ल भन्नुभएको छ। सन्देश मगर हुनुहुन्छ, धन्यवाद छ सन्देशजी तपाईँले पनि। अनि अर्को साथीले कमेन्ट गर्नु भएको छ, गुड इभिनिङ सेवारु हजुर, पाँच थरको भन्सुचोकबाट लिङ्गदेन मिकी भन्नुभएको छ। रात्रिकालीन सन्देश राख्नु पर्दा नाम लिनु भएको छ निस्मा राई, समिना कान्दङवा, प्रेमकला आचार्य, बेसाहार दिव्या सोनाहा, त्यसै गरी सरिता लङ्गनाम, अनि पूजा लुङ्गेली मगर, अनि रुबिना थामी, सोनिका तामाङनी लगायत सबैजनालाई भन्नुभएको छ। मिक्कीजीलाई पनि धन्यवाद है त। अनि गुड नाइट सबैजनाले भन्नुभएको छ। मोहन कुमारजी हुनुहुन्छ, धन्यवाद तपाईँले पनि। अनि खानुभयो त सर भन्नुभएको छ, मेरो खाना एकदमै भइसक्यो, तपाईँको पनि भयो होला, सबैजनामा सम्झना भन्नुभएको छ है। छेत्री हुनुहुन्छ साथीलाई धन्यवाद छ, छेत्रीको स्वरमा नाम पनि लेख्नु भएको भए अझ धेरै राम्रो हुने थियो। र अन्तिम कमेन्ट हुनुहुन्छ कोही साथीको, कमेन्टमा लेख्नु भएको छ, हेलो दाजु नमस्ते, प्युठान नौ बहिनी गाउँपालिका पाँच डम्री नयाँ बस्तीबाट हाल भने इण्डियादेखि सुन्दैछु, गुड नाइट सबै सबैजनालाई भन्नुभएको छ, धन्यवाद व्यक्त गर्न चाहन्छु उहाँलाई। र यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँलाई स्वागत गर्न चाहन्छु। हजुर नमस्कार, हजुर नमस्ते, हजुर नमस्ते, रात्रिकालीन अभिवादन, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर बलेफीदेखि हुनुहुन्छ मखमलीजी है? हजुर, अनि खाना खानुभयो तपाईँले? हजुर हजुर हजुर, अनि मौसमको अवस्था के छ तपाईँ हुने ठाउँतिर?
2: मौसमको अवस्था त पानी परिरहेछ झमझम।
0: हजुर हजुर हजुर, एकदमै अवस्था सेम टु सेम नै छ भन्नुपर्छ, यतातिर पनि मजाले ठुलो पानी परिरहेको छ यति बेला, र अरू त सबै ठिकै छ, राम्रो नै छ भनौँ न है। हजुर, अनि आज भोलि दिनहरू कस्तो हुँदैछ तपाईँको बलेफीतिर? हजुर, कोदो रोपाईको कामहरू चलिरहेको छ है? ओके ल हुन्छ, खुसी लाग्यो यो रातिको समयमा पनि कार्यक्रममा जोडिनु भएको छ। रात्रिकालीन सन्देश राख्न सक्नुहुनेछ। हजुर धन्यवाद, तपाईँले पनि शुभरात्रि।
3: सावित्री कोशिला बिमला शोभा बहिनीको लागि शुभरात्री कामना भन्न चाहन्छु। त्यसरी म भन्दा अगाडि पछाडि कल गर्नु सक्दाखेरि सम्पूर्णको लागि पनि शुभरात्री कामना भन्न चाहन्छु। अनि जति इन्टरनेसनल पनि सक्यो सम्पूर्ण लागि पनि शुभरात्री कामना भन्न चाहन्छु। त्यसरी मेरो छोरी श्रीताको लागि पनि शुभरात्री कामना भन्न चाहन्छु। अनि त्यसै गरी यता सुनखानी तल बेसीमा मेरो छोरो श्रीताम बसिरहेको छ, त्यहाँ पनि सुनिरहेको छ, उसको लागि पनि शुभरात्री कामना बाबु भन्न चाहन्छु। अनि त्यसै गरी यता बदासेमा कृष्ण परिवार खाएको लागि पनि शुभरात्री कामना भन्न चाहन्छु। अनि जति पनि मलाई बल्ती खबर भन्छ नदिने घिना गर्ने माया गर्ने सम्पूर्णको लागि पनि
0: ओके भाइ भाइ। साथी हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, सो उहाँलाई पनि धन्यवाद छ अनि शुभरात्री व्यक्त गर्न चाहन्छु। र यसै गरी कोही साथी लाइनमा जोडिनु भएको छ, अर्को साथी हुनुहुन्छ, म उहाँलाई पनि स्वागत गर्न चाहन्छु। हजुर नमस्कार, हेलो नमस्ते। हजुर एकदमै यति बेला भने कोही साथी लाइनमा जोडिनु भएको छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर विजयजी, अनि के गर्दै हुनुहुन्छ तपाईँ यति बेलाको समयमा? हजुर कार्यक्रम सुन्दै बसिराख्नु भएको छ, अनि खानपिन गर्नुभयो कि छैन नि? हजुर हजुर हजुर एकदमै एकदमै एकदमै एकदमै सबै भइसकेको छ। अनि सुनाइदिनुहोस् न मौसमको अवस्था के छ? सफा नै छ है, चौतारातिर यति बेला ठुलो पानी परिरहेको छ, मजाले पानी परिरहेको छ भनौँ न है। ओके ल ठिकै छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ। हजुर हजुर हजुर, यति बेला राघवजी हुनुहुन्छ। ओके बाई बाई। साथी हुनुहुन्थ्यो विजय सापकोटा हुनुहुन्थ्यो, सो उहाँले पनि अब साईमा फोन गर्नु हुँदै कार्यक्रमबाट बाहिरिनु भएको छ। धन्यवाद व्यक्त गर्न चाहन्छु। यति बेला कोही साथी लाइनमा हुनुहुन्छ, म उहाँसँग कुराकानी गर्न चाहन्छु। हजुर नमस्कार। हजुर नमस्ते, सेवाहरू जुनिताजी बोल्दै हुनुहुन्छ है? हजुर जुनिताजी, अनि के गर्दै हुनुहुन्छ यति बेला? हजुर हजुर, एकदमै हाम्रो पनि खाना भइसकेको छ, समग्रमा सन्चै आरामै छौ, सबै ठिकै छ। सुनाउनुहोस् न, आजको दिन कस्तो हुँदैछ?
4: मेरो आजको दिन त्यतिकै काम गरेरै दिनहरू बितिरहेको छ भन्नुपर्छ। अहिले पनि म काम गर्दै कल ट्राई गर्दै प्रोग्राम सुन्दै म त्यस्तै त्यस्तै बितिरहेको छ भन्नुपर्छ। आजको दिनहरू चाहिँ होइन, अब साँझ परिसकेको छ, त्यो बितिरहेको
0: छ। ए हजुर हजुर, अनि खाना त बाँकी नै होला?
4: मेरो बेलुकाको चाहिँ खाना त बाँकी नै छ, बिहानको चाहिँ मैले अघि नै खाइसकेको, अब बेलुकाको बाँकी छ भन्नुपर्छ दादा।
0: ए हजुर हजुर हजुर, अनि मौसम त ठिकै होला नि तपाईँ हुने ठाउँतिर त?
4: अब ठिकै भन्नुपर्छ होला दादा, अब हाम्रो चाहिँ भित्रदेखि बाहिर निस्किने एलर्ट हुँदैन, अब बेला बेला हो बाहिर निस्किने, अब बाहिरको मौसम के कस्तो छ भन्ने कुरो चाहिँ थाहा नै हुँदैन।
0: ए हजुर, भनेपछि ए ल ओके, केयर गर्दै काम गर्नुहोला, अगाडि बढ्नुहोला, आफ्नो ड्युटीलाई निरन्तरता गर्नुहोला है त। हुन्छ, कार्यक्रममा जोडिनु भएको छ, रात्रिकालीन सन्देश पनि राख्न सक्नुहुनेछ तपाईँले।
4: ओके, मेरो रात्रिकालीन सन्देश राख्नु पर्दाखेरि चाहिँ प्रथम यति विशेषको जाने हजुरलाई गुड नाइट मेसेन्जरको कामना सपनामा आफ्नो मनको मन्त्र लेख्नुहोला भन्न चाहन्छु।
0: हजुर धन्यवाद, तपाईँले पनि सोही कामना।
4: हजुर अनि फेरि केही साथीहरू सम्झिनु पर्दाखेरि चाहिँ मलाई त धेरै हुन्छ, ज्ञानी मान्छे जीवन खुवाबेन बेस्टु कुशल चन्दाई फेपी अनि सोनी मबी नेतु सिन जीवन सुन्दास सम कुमार लिम्बू बसन्त श्रेष्ठ गगतेजीलाई पनि गुड नाइट शुभ सपनी सपना मिन्छ आफ्नो मनको मान्छेलाई लेख्नु होला है। अनि साथीले माया मिठो सन्तना भन्न चाहन्छु, अनि नेपाल धेरै हुने प्यारी भन्नु दुर्सा राई भवन मगर दुर्गा कटुवालाई पनि गुड नाइट मिठो निराको कामना सपना आफ्नो मनको मान्छेलाई देखाइदिनुहरू। अनि साथीले माया मिठो सम्झना भन्न चाहन्छु, अनि नेपाल धेरै हुने प्यारी रञ्जना बाहेङ राई भुम्का राई सुनिता याखा लिम्बू सुनिता तामाङ सपना तामाङ मोक्सान किराती अन्जना अञ्जली श्रेष्ठ लिम्बु सागर सुशील विजय कर्मा रिमा छामी मिन्डिया प्रेमी शेर्पालाई पनि गुड नाइट मुखेन्द्रको कामना सपनामा आफ्नो मनको मान्छेलाई देखाइ जारीहरू। अनि साथी धेरै माया मिठो सम्झना भन्न चाहन्छु, अनि शुभश्री हुने प्यारी अगाडि सुजना सनमाया शेर्पा चुलदुक्रिया गङ्गारिया छेत्री जुनी राई सुनिता लिम्बुलाई पनि गुड नाइट मुखेन्द्रको कामना सपनालाई चाहना भनेको मान्छेलाई देखाए। अनि साथीले माया मिठो सम्झना भनेर लेखेपछिबाट चाहिँ बिदा हुन चाहन्छु।
0: ओके बाई बाई, साथी हुनुहुन्थ्यो जुनिता चामलिङ राई हुनुहुन्थ्यो, अन्तिम साथी हुनुहुन्थ्यो, सो धन्यवाद छ उहाँलाई पनि है। शुभरात्री भन्न चाहन्छु, कुवीरबाट हामीलाई कल गर्नुभएको थियो र यति बेला कमेन्ट गर्नुभएको छ, हेलो शिव नमस्ते दाई, म खोटाङबाट चन्द्र राई सुन्दैछु, माई डियर सिस सर वीरेन्द्र तामाङ मिस यु टू गुड नाइट बाई बाई भन्नुभएको छ। चन्द्रजीलाई धेरै धेरै धन्यवाद छ। अनि हेप्पी बर्थडे टु यु दिजु बहिनी अनुष्का राई एण्ड नवीन नेपालको लागि गुड नाइट भन्नुभएको छ बान्तुवा जेनु, धन्यवाद छ तपाईँले पनि। अनि गुड इभिनिङ ब्रदर विथ मी अमिना सुनवार फ्रम दोलखा भन्नुभएको छ। र प्यारी सुशीला विश्वकर्मा दादराज घले मगर विवश कोलुङ तिलक गविष्ट रत्नबहादुर थापा अनि कुमार टेकु घायल अभिमान सुनवार नवराज माया संगीता कविता अलिसा सरस्वती किराती अञ्जना लगायत सम्पूर्णको लागि भन्नुभएको छ। अमिनाजीलाई पनि धन्यवाद छ। अनि शुभरात्री सबैजनालाई भन्नुभएको छ अलिसा तुमसिंह मगर। र अब भने हामी तपाईँहरूको फोन कल अनि कमेन्टहरू लिन सक्दैनौ साथीहरू, निर्धारित समयले डाँडा काटिएको छ। आज जति पनि साथीहरूले हाम्रो यो प्रोग्राममा कल गर्नुभयो सम्पूर्ण साथीहरूलाई धन्यवाद छ। कल ट्राई गर्नुभयो, कल लागेन र कल उठेन भनेर उदास पनि नहुनुहोला। तपाईँहरूको कलहरू भोलिको बसाईमा अवश्य उठ्नेछ। कल ट्राई गर्नुहुने साथीहरूलाई पनि विशेष धन्यवाद छ। अनि यो तिनजेलसम्म हामीलाई फेसबुकको पेजबाट अत्यन्तै मिठा मिठा रमाइलो कमेन्टहरू गर्नुहुने सम्पूर्ण देश विदेशमा रहनुहुने साथीहरूलाई पनि विशेष धन्यवाद छ। अनि तिनजेलसम्म रेडियोको माध्यमबाट अनि सामाजिक सञ्जालहरूबाट एकैसाथ यो प्रोग्रामलाई घण्टको अवधिभर हामीसँगै सहयात्रा गर्नुभयो। हामीसँगै प्रोग्राम सुन्नुहुने सम्पूर्ण रेडियो प्रेमी आमा बाबु दाजुभाई दिदी बहिनी लगायत सबै जनालाई धेरै धेरै धन्यवाद अनि शुभरात्री मिठो निन्द्रको कामना व्यक्त गर्न चाहन्छु र प्राविधिक मित्र राघव तामाङसँगै म आयुसिंह तामाङ पनि बिदा हुन चाहन्छु। हवस् त नमस्कार, शुभरात्री।

0: Time check. It's 10 p.m.
1: अहिले रातिको 10 बजेको छ।

0: उच्च हिम श्रृंखलाको काखदेखि भोटेकोशीको किनारसम्म प्रत्येक दूर दराजका बस्तीहरूमा अब हेलम्बु एफएम 89.6 मेगाहर्ज।
1: हेलम्बु एफएम 89.6 मेगाहर्जमा अब तपाईँ सुन्न सक्नुहुन्छ हेलम्बु खबर।

नमस्कार, हेलम्बु एफएम र रेडियो जुगलबाट एकै साथ प्रसारण भइरहेको साझा खबरमा स्वागत छ। म ङ्यामलिङ लामा। आज विक्रम सम्बत 2083 साल साउन 9 गते शनिबार, आषाढ शुक्ल पक्ष एकादशी तिथि, इस्वी सन् 2026 जुलाई 25 तारीक, नेपाल सम्बत 1146 दिल्ला अथवा आज तुलसी रोपण दिन पनि। आज बिहान सूर्योदय 5:24 समयमा भएको छ भने सूर्यास्त भरे साँझ ठिकै 6:55 समयमा हुनेछ। शुरूमा साझा खबरका मुख्य शीर्षकहरू। सरकारको शासकीय सुधार कार्यक्रम स्मार्ट हुलाक मार्फत जनताको घर दैलोमा राहदानी र लाइसेन्स, विदेशी शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्दो। स्वकीय सचिव राख्न पाउने निर्णय विरूद्ध सर्वोच्चमा रिट, नेपालमा अनैतिक काम गर्ने 47 विदेशी महिलालाई देश निकाला, थप 10 जनामाथि अनुसन्धान जारी। कंगोमा इबोला आक्रमण संक्रमणले 2 महिनामै 1000 भन्दा बढ़ीको मृत्यु। फ्रान्स र स्पेनमा भीषण डढ़ेलो, विस्थापित हुनेको संख्या 1,35,000 पुग्यो। र सन् 2046 विश्वकप 7 एसियाली राष्ट्रले गर्ने विषयमा छलफल। साझा खबरको शुरूमा स्थानीय खबर। नुवाकोट जिल्लाको समग्र विद्युत आपूर्तिको व्यवस्था सहज नभएको र यसलाई व्यवस्थित पार्न सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले हिजो निर्देशन दिनुभएको छ। मन्त्री डाक्टर तिमिल सिन्हाले नेपाल विद्युत प्राधिकरण नुवाकोट वितरण केन्द्रका प्रमुख राजकुमार रमनसँग छलफल गर्नुहुँदै जिल्लामा विद्युत आपूर्तिको व्यवस्था, वितरण प्रणाली, आवश्यक पूर्वाधार, सेवा प्रवाहमा देखिएका समस्या तथा तिनको समाधानका लागि थालिएका पहलबारे समेत विस्तृत जानकारी लिनुभएको छ। छलफलका क्रममा उहाँले जिल्लावासीहरूबाट पटक पटक विद्युत झ्याप जाने जस्ता समस्या बारे गुनासो आउने गरेकाले यसलाई प्राथमिकताका साथ समाधान गर्न निर्देशन दिनुभएको छ। दोर्खा जिल्ला खर भएका एकजना उपसचिव स्रोत नखुलेको 6.5 लाख बढ़ी नगद सहित विराटनगर विमानस्थलबाट पक्राउ परेका छन्। विराटनगर विमानस्थलबाट 6,65,000 रूपियाँ स्रोत नखुलेको नगद सहित भीमेश्वर नगरपालिका 9 घर भएका उपसचिव मिकमार तामाङ पक्राउ परेका हुन्। उनी राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई मोरङको कार्यालय प्रमुखका रूपमा कार्यरत थिए। 56 वर्षीय तामाङ गत साउन 3 गते काठमाडौँ आउनका लागि बुद्ध एयरको उडान चढ्न विराटनगर विमानस्थल पुगेका थिए। नियमित प्रस्थान सुरक्षा जाँचका क्रममा प्रहरीले उनको कालो झोला चेक जाँच गर्दा 1,000 दरका 515 थान र 500 दरका 300 थान गरी कुल 6,65,000 रूपियाँ नगद फेला पारेको हो। सो बरामद रकमको वैधानिक स्रोत खुलाउन नसकेपछि विमानस्थल सुरक्षा गार्डका सही राजेन्द्र तिमसिनाको टोलीले उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङको आर्थिक अपराध शाखामा बुझाएको थियो। सरकारी सेवामा उच्च पदमा रहेका यी उपसचिव पक्राउ परेको घटनालाई मोरङ प्रहरीले शुरूमा गोप्य राखेको भए पनि अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ। बाढ़ी पहिरोबाट विस्थापित परिवारले दोलखाको गौरीशंकर गाउँपालिकाले स्थायी आवास निर्माणका लागि अस्थायी आवास निर्माणका लागि 50,000 रूपियाँका दरले उपलब्ध गराउनु भएको छ। बाढ़ी पहिरोबाट विस्थापित लोङ्गाटा र टासीथाङका 11 घर परिवारलाई 50,000 रूपियाँका दरले राहत दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष विश्वास कार्कीले बताउनु भएको छ। विस्थापित परिवारलाई स्थायी आवास निर्माणका लागि किस्ताबन्दीमा 2,50,000 रूपियाँ उपलब्ध गराइने पालिका अध्यक्ष कार्कीले बताउनु भएको छ। गत बुधबार राति सिप्रिङ खोलामा आएको बाढ़ीले बगाएर बेपत्ता भएका गौरीशंकर नौका 73 वर्षीय जसमान तामाङको खोजी जारी रहे पनि अझै फेला पर्न नसकेको उहाँले बताउनु भएको छ। जसमानसँग 30 वटा बाख्रा र 12 वटा गाई वस्तु पनि बाढ़ीले बगाएको छ। यस्तै बाढ़ीले 10 मेगावाट क्षमताको सिप्रिङ खोला जल विद्युत आयोजनाको बाढ़ी स्थल बगाएपछि विद्युत उत्पादन बन्द भएको छ।
सिन्धुपाल्चोकको मेलम्ची बजारमा स्थानीय कृषि तथा हस्तकला उत्पादनको बजारीकरण र प्रवर्धन गर्ने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याएको छ। हिजोदेखि सञ्चालनमा आएको कोसेली घरको उद्घाटन मेलम्ची नगरपालिकाका प्रमुख आयतमान तामाङले उद्घाटन गर्नुभएको हो। कोसेली घर हरेक दिन बिहान 7 बजेदेखि साँझ 7 बजेसम्म सञ्चालन हुनेछ। कोसेली घरमा ताजा फलफूल तथा तरकारी, घरेलु अचार, मह, भान्साका आवश्यक सामग्री, हस्तकला सामग्री, अण्डा, माछा, गेडागुडी, चिया, कफी, हर्बल सामग्री लगायत स्थानीय रैथाने उत्पादन बिक्री वितरण गरिनेछ। आवश्यकता अनुसार स्थानीय विशेष परिकार तथा उत्पादनलाई जिल्ला बाहिर समेत पठाउने व्यवस्था मिलाइने उहाँले बताउनु भएको छ।